न्यानो अभिवादन सम्पूर्ण आदरणीय श्रोताहरूमा एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज र प्रसार भारतीको वेब्स ओटिटी प्लेटफर्म अनि न्युज अन एआईआर एपमा पनि। आज शनिबार शक सम्वत 1948 10 गते श्रावण अर्थात विक्रम सम्वत 2083 सालको 16 गते श्रावण तदनुसार सन् 2026 एक तारिक अगस्त समय यस बेला बिहानको ठिक 6:26 भइरहेछ र म प्रेमिका उपस्थित भइसकेकी छु बिहानी प्रसारण सेवासँग। साथमा हुनुहुन्छ प्रसारण सहयोगी नमिता अनि प्राविधिक मित्र सिएल ब्राह्मिन अनि सूरज प्रधान। प्रथमत यहाँहरूलाई हार्दिक स्वागत तथा सप्रेम नमस्कार।

शान्ति आफैभित्र हुन्छ, यसलाई बाहिर खोजिरहनु पर्दैन। भगवान गौतम बुद्धको यो अमर बाणीलाई अघि राख्दै नमस्कार आदरणीय श्रोता, आकाशवाणी खरसाङको बिहानीको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना लिएर उपस्थित भइसकेका छौँ। यस बिहानीमा आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनाको पर्खाइमा बस्नुहुने तमाम श्रोताहरूमा न्यानो स्वागत अनि अभिवादन जनाउन चाहन्छौँ।

0: आदरणीय श्रोता, आजको यस आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा हामीले आत्मा अमर शरीर नश्वर विषयमा एक आध्यात्मिक चिन्तन लिएर उपस्थित भएका छौँ। जुन आध्यात्मिक चिन्तनलाई हामी माझमा प्रस्तुत गर्न हेतु आज आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ तिनधारी निवासी विजय कुमार मङ्गरज्यू। त श्रोता, अबको क्रममा सुनौ उहाँको प्रस्तुति।
1: सम्पूर्ण श्रोतावृन्दमा मेरो सादर अभिवादन अनि सुप्रभात। आज चर्चाको विषय छ आत्मा अमर शरीर नश्वर। यो कथन धेरैले जानेको र सुनेको हो, तर चर्चा र यथार्थको गहिरो तहमा पुग्ने सायदै होलान्। आत्मा भन्ने शब्द संसारका सबै प्रमुख धर्महरूले स्वीकारेका छन्, तर अदृश्य आत्माको अस्तित्वको आभास पाउने व्यक्ति पाउन कठिनै होला। सर्वप्रथम आत्माको अस्तित्व बारेमा केही चर्चा गरौँ। मानव भन्नाले हामी यो हाड र मासु रगतले बनेको ढाँचा मात्रै होइन। धर्मशास्त्र अनुसार मानव शरीर पञ्च महाभूत पृथ्वी जल अग्नि वायु र आकाशले बनिएको छ। त्यससँग चार अन्तकरण मन बुद्धि चित्त र अहंकार अनि आत्मा मिलेर मानव हुन्छ। पञ्च महाभूतको शरीर देख्न सकिन्छ, तर त्यसबाहेक अरू जम्मै अंशहरू सूक्ष्म अति सूक्ष्म छन् जसलाई आभास गर्न सकिन्छ तर देख्न सकिन्न। मनको अस्तित्वबारे कुनै सन्देह छैन, प्रत्येकले नै यसको अनुभव गरेर स्वीकारेका छन्। यी चार अन्तकरण बेग्ला बेग्लै वस्तु होइन, तर एउटैको चार पाटा भन्न मिल्छ। मनले इन्द्रियहरूको माध्यमबाट सूचना सङ्ग्रह गर्छ, त्यही सूचनालाई मनको अर्को पाटो बुद्धिले खेलाउँछ अनि चिन्हित गर्छ। मनको अर्को पाटो तेस्रोले अर्धचेतन मनमा यसलाई सङ्ग्रह गर्दछ जो चित्त हो, अनि अन्तिम पाटो अहंकारले यस शरीरतर्फ मोड्छ, म र मेरोमा यो अल्झी बस्छ। अब आयो आत्मा, यो सबै थोकको सञ्चालक हो। आत्माको उपस्थितिले मात्रै यी सबै शरीर इन्द्रिय र अन्तकरणलाई सञ्चालन गरेको हुन्छ। आत्मा शरीरबाट निस्केपछि यी सबै निष्क्रिय हुन्छ। उदाहरणको निम्ति लिउँ, आत्मा निस्किएपछि शरीरलाई शव भनिन्छ। यसका आँखा खुल्ला हुन्छ तर देख्न सक्दैन, कान यथावत रहन्छ तर जति नै जोडले बोलाए पनि सुन्दैन, हात गोडा जस्तोको तस्तो रहे पनि चलायमान हुँदैन। यसैले आत्मालाई विद्युत प्रवाहसँग तुलना गरिन्छ। जतिसुकै क्षमताको बल्ब वा मिसिन नै किन नहोस्, एकदमै नयाँ भए पनि विद्युत प्रवाह भएन भने न त बल्ब बल्न सक्छ न त मिसिन चल्न। आत्माको अस्तित्व बारे धर्मग्रन्थहरूले सिद्ध गरेका तथ्य यस प्रकार छ। मानिस आफ्नो जीवनकालभरि तीन अवस्थामा रहन्छ, जाग्रत, स्वप्न र घोर निन्द्रा। चौथो अवस्था पनि छ जसलाई तुरीय भनेर भनिएको छ, तर यो अवस्थाको वर्णन गर्न सकिँदैन। आध्यात्मले तुरीय अवस्थालाई सृष्टिकर्तासँग एकाकार भएको अवस्था भनी घोषणा गरेको छ। जाग्रत अवस्थामा मानिस सचेत रहन्छ, यसको शरीर पाँच कर्मेन्द्रहरू हात पाउ मूत्रद्वार मलद्वार र मुखले सक्रिय भएर काम गरिरहेको हुन्छ। त्यसै गरी पाँच ज्ञानेन्द्रिय आँखा नाक कान छाला र जिब्रोले पनि आआफ्नो कार्य पूर्ण गतिमा गरिरहेको हुन्छ, अनि चार अन्तकरण पनि सक्रिय रहन्छ। पञ्चतत्त्वसँग यिनीहरूले अन्तर्क्रिया गरिरहेका हुन्छन्। दोस्रो अवस्था हो स्वप्न अवस्था। जब मानिस जागृत अवस्थाका दैनिक कार्यहरू गरेर शिथिल भएपछि रात्रिकालमा विश्राम गर्न सुत्न जान्छ, त्यही सुताईकालमा उसले सपना देख्छ। सधैँभरि सुत्दा सपना देख्ने भन्ने पनि होइन, तर नदेख्ने पनि होइन। यही देखेको सपनाको अर्थ लगाउन सपना शास्त्र पनि रचिएको छ।

आश्चर्य त्यति बेला हुन्छ जब मानिसको अङ्ग प्रत्यङ्ग अचल भए तापनि सपनामा ऊ हिँड्छ, बोल्छ, जागृत अवस्थाको अनुभव जस्तो अनुभव पनि उसले गर्छ। यहाँसम्म कि बत्ती निभाएर अन्धकारमा सुते पनि उसले सपनामा उज्यालो देख्छ। शरीरले केही नगरे पनि उसले यस्तो अवस्थाबाट गुज्रनु सूक्ष्म मनको खेल हो। मनले सङ्ग्रह गरेका सूचनाहरू बुद्धिले खोट्याएर चित्तले अर्धचेतन मनमा राखेका साधारण स्वप्न अवस्थामा देखा पर्छ। स्वप्न अवस्थाबाट विभजन साथ मानिसले आफ्नो यथास्थिति पत्तो पाउँछ। सपना सुखद र दुःखद दुवै हुन्छ। तेस्रो अवस्था हो घोर निन्द्राको अवस्था। यस अवस्थामा शरीर मन सबै निष्क्रिय भएकोले मानिस आनन्दको स्तरमा पुगेको हुन्छ। यसको आभास मानिस घोर निन्द्राबाट बिउजेपछि पत्तो लाग्छ। घोर निन्द्राबाट बिउजेपछि मानिसले आफूलाई हल्को, फुर्तिलो र आनन्ददायी पाउँछ। उसले आनन्दको अनुभव गर्छ। अन्यासै उसको मुखबाट म यस्तो निदाए छु कि पत्तो पाइन भन्ने निस्कन्छ। जब इन्द्रिय मन सबै निष्क्रिय भइरहेको थियो भने ऊ घोर निन्द्रामा परेको कसले चाल पायो? यही नै हामी आत्माको अस्तित्वबारे अवगत हुन्छौँ। हामी भन्छौँ यो मेरो हात, यो मेरो शरीर, यो मेरो नाक कान आदि। यहाँ चिन्तन गर्नुपर्ने के छ भने मेरो शरीर भनेपछि मेरो र शरीरको

अलग्गै अस्तित्व झल्कन्छ। यो शरीर म हुँ, यो हात नै म हुँ भन्ने कसैले भनेको पत्तो लागेको छैन। यसको सिधा अर्थ हुन्छ, म र मेरो शरीर एउटै होइन। यो म भन्ने शब्दले आत्मातिर इसारा गरिरहेको हुन्छ, जुन चाहिँ वास्तवमा सत्य हो। मानिसको मृत्यु पश्चात सबै थोक निष्क्रिय बन्दछ, मन विलीन भएर जान्छ, पञ्चतत्वको शरीर पञ्चतत्वमा मिल्न जान्छ। हाम्रो स्थूल शरीर पृथ्वी तत्व अर्थात् माटोमा मिल्छ। हाम्रा शरीरका द्रव पदार्थहरू जलमा मिल्दछ। हाम्रो शरीरको अग्नि अथवा ताप अग्निमा, यसरी नै हाम्रा प्राणवायु वायुमा, अनि हाम्रा स्नायुतन्त्र आकाशमा विलीन हुन्छ। यसपछि त मनको कुनै कार्य क्षमता नरहेपछि यो पनि विलीन हुन्छ, तर आत्मा मुक्त भएर जान्छ, त्यो परमात्मामा विलीन हुन्छ। शून्यमा शून्यसरी बिलाए भन्ने महाकवि देवकोटाको भनाइ यहाँ चरिता

पूर्ण कुनै एक सृष्टिकर्ताद्वारा सृजित हुन् भन्ने कुरामा दुई मत छैन। वैज्ञानिक दृष्टिकोणबाट पनि यो आफै उत्पत्ति भएको तर्क दिए पनि सो उत्पत्ति हुन त्यसभित्र कुनै तत्त्व हुनै पर्छ जसले यसलाई उत्पत्ति वा प्रकट हुन उत्प्रेरक आवश्यकता हुन्छ। शास्त्रहरूलाई आधार मान्दा उत्प्रेरक कोही नभएर सृष्टिकर्ता स्वयं हुन्। सृष्टि एउटा ठुलो ध्वनिसाथ भएको तथ्य वैज्ञानिकहरू अघि सार्छन्।

अहिले श्रोताले सुन्दै हुनुहुन्छ कार्यक्रम अर्चना। आजको बसाइमा हामीले प्रस्तुत गरिरहेका छौँ आत्मा अमर शरीर नश्वर विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ विजय कुमार मङ्गर ज्यूले। आउनुहोस् श्रोता, उक्त प्रस्तुतिको बाँकी अंश फेरि सुनौ।

त्यसो भए त्यो ठुलो ध्वनि जसलाई बिग ब्याङ भनिन्छ कसबाट आएको थियो? यसैले सृष्टिकर्ता जसलाई विभिन्न नाउँबाट जानिन्छ, जस्तै ब्रह्म, सर्वशक्तिमान, हिरण्यगर्भ, परम चैतन्य आदि, उनीहरूले सृष्टि गर्छन्, यसको पालन गर्छन् अनि लय पनि गर्छन्। यसैले गर्दा मानिस सृष्टिको ताजलाई पनि पोषण गर्ने उनै सृष्टिकर्ता नै हुन् जो आत्माको रूपमा सबैमा विराजमान छन्। यसैले गर्दा आत्मालाई अमर, अविनाशी, नित्य र सत्य मानिन्छ। यो सबमा व्याप्त छ। अब यो प्रश्न उठ्न स्वाभाविक हो कि मानिसको आत्मा परमात्मा हो भने सृष्टिका अरू पदार्थमा रहेको आत्मा पनि उनै सृष्टिकर्ता हुन्? तर यहाँ आत्मा मानिसमा जस्तो चैतन्य रूपमा किन छैन? यसको

पाप यसरी दिन सकिन्छ। गड इज स्लिपिङ इन इनर्ट, जडहरूमा ईश्वर निन्द्रा अवस्थामा हुन्छन्। ड्रिमिङ इन प्लान्ट, रुख पौधाहरूमा स्वप्न अवस्थामा हुन्छन्। बट अवेक इन म्यान, मानिसमा जागृत अवस्थामा छन्। अब अर्को कुरो चर्चा गरौँ, मानिस मृत्यु पश्चात आत्मा अमर छ भने कहाँ जान्छ? यो कहीँ पनि जाँदैन, तर त्यो परमात्मा नै समाहित हुन्छ। तर यो समाहित कुनै एक थोक अर्को थोकसँग मिल्ने प्रकारको हुँदैन। यसको निम्ति एक उदाहरणद्वारा प्रष्ट हुन्छ। मानिसहरूले सुनका नाना प्रकारका गहनाहरू बनाउँछन्, जस्तै चुरा, बाला, औँठी, हार, नौगेडी, कर्णफुली आदि आदि। तर जब यी गहनाहरू बिलाइन्छ तब त्यहाँ सुन मात्र रहन्छ। सुन नै यी सबका मौलिक तत्त्व हो, बाँकी सब रूप र नाम मात्र हो। यसरी नै यो सम्पूर्ण जगतको मानिस स्वयंको पनि मौलिक तत्त्व आत्मा हो। नश्वर देह क्षय भएपछि आत्मा यथावत रहन्छ, बाँकी सम्पूर्ण जगत केवल रूप र देहको नाम मात्र हो। आत्मा मानव देहमा एक साक्षीको रूपमा रहेको छ। आत्माको कुनै धर्म छैन, वर्ण छैन, जात छैन। आत्मा पुल्लिङ पनि होइन, स्त्रीलिङ पनि होइन, न त यो नपुंसक लिङ्ग नै हो। जाडो गर्मीले आत्मालाई असर पार्दैन, दुःखमा आत्मा दुखित हुँदैन, न त सुखमा यो पुलकित हुन्छ। जब मानिसले आध्यात्मिक साधनाद्वारा आत्माको ज्ञान प्राप्त गर्छ, उसलाई आत्मज्ञानी भनिन्छ। आत्मज्ञानीले सम्पूर्ण जगतलाई एकै देख्छ, यही स्थितिलाई मोक्ष भनिन्छ। उपनिषद्लाई संसारभरिका दार्शनिकहरूले हाइएस्ट स्टेज अफ ह्युमन इमेजिनेसन, अर्थात् मानव कल्पनाको चरम स्तर भनेर स्वीकारेका छन्। अर्थात् त्यहाँदेखि माथि मानवको कल्पना उठ्न सक्दैन। यही उपनिषद्ले निर्धक्क साथ घोषणा गरेको छ, आत्मा नै परमात्मा हो, जो अजर र अमर छ। सधन्यवाद।

इटिन्जेल प्रस्तुत थियो आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना। आजको कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो आत्मा अमर शरीर नश्वर विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो तिनधारे निवासी विजय कुमार मंगरज्यूले। साथमा सुन्नुभयो विभिन्न भक्तिमय संगीतहरू पनि। हवस् त श्रोता, आजको लागि भने यस आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनाको निर्धारित समय अवधि समाप्त हुन लागेकोले आगामी अङ्कहरूमा फेरि पनि यस्तै कार्यक्रमहरूको साथ आउने नै छौँ। त्यतिन्जेललाई प्रस्तुत मनन तामाङ लगायत म कार्यक्रम सञ्चालिका मन्जुलाई पनि आज्ञा दिनुहोस्। हजुरहरूको आजको दिन मङ्गलमय तथा सुखद रहोस्।

समाचारको प्रसारणपछि सम्पूर्ण श्रोताहरूलाई स्वागत जनाउँदछौ आकाशवाणीको खरसाङ केन्द्रमा र श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज र प्रसार भारतीको वेब्स ओटिटी प्लेटफर्म अनि न्यूज अन एआईआर एपमा पनि र समय यस बेला बिहानको 7:05 अनि 30 सेकेन्ड भइरहेछ र साथमा उपस्थित छु म प्रेमिका।

रबको समय हो कार्यक्रम शुभ प्रभातको, जसमा यहाँलाई जानकारी दिनेछौ खेतीपाती बारे अनि साथमा सुनाउनेछौ आधुनिक गीतहरू। त सुरुवात गरौं प्रकृति गिरीको स्वरमा रहेको आधुनिक गीतहरूबाट।

रबको क्रममा श्रोताहरूलाई खेतीपातीबारे सल्लाह अन्तर्गत गाजरको खेतीबारे जानकारी दिइरहेका छौँ। दार्जिलिङ जिल्लाको पहाडी अञ्चलमा गाजरको खेतीले एक विशेष स्थान ओगटेको छ। 3000 फुटदेखि 6500 फुटसम्म यसको खेती गर्न सकिन्छ। माटो गाजरको खेतीको निम्ति मलिलो माटो चाहिन्छ। विशेष गरी बलौटे एवं कालो माटोमा पनि यसको खेती असल रूपले गर्न सकिन्छ। मल असल तरिकाले गाजरको खेती गर्नु हो भने जमिनमा 200 मन मल प्रयोग गर्नुपर्छ। यसमा पोटास प्रति एकर 50 केजीको हिसाबले हुनुपर्छ। यो विशेष घरेलु सब्जीमा गनिएको हुनाले यसको खेतीमा पोटास दिनु अति आवश्यक छ। यी सारहरू असल रूपमा प्रयोग गरेर अनि पानीको राम्रो चाँजो मिलाए यसको रङमा विशेष उज्जवलता आउँछ औ फलाइमा पनि वृद्धि पाइन्छ। बिउ प्रति एकर 1.5 किलोदेखि 2 किलो हिसाबले लगाउनुपर्छ। बिउ छराई दुई तरिकाले गर्न सकिन्छ, लाइनमा छर्ने तरिका र सिधै जमिनमा छर्ने तरिका। यी दुईमध्ये लाइनमा छर्ने तरिका नै सबैले मन पराउँछन्। छटाई, यसलाई साह्रो बाक्लो तरिकाले रोप्नु हुँदैन। छटाई गर्दा 2.5 इन्चदेखि 3 इन्चसम्मको दूरत्व राखी छटाई गरिदिनु पर्छ। र अहिले यहाँले जानकारी पाउनुभयो गाजरको खेतीबारे र अबको अघिल्लो क्रममा सुनाइरहेछौँ वरुण रसाइलीको शर्मा यो दोस्रो आधुनिक गीत।

समय यसबेला बिहानको ठिक 7:15 भइरहेछ। आकाशवाणीको नेपाली प्रसारण सेवाबाट म प्रेमिका सबै आदरणीय श्रोताहरूलाई स्वागत तथा अभिवादन टक्राउन चाहन्छौ र अबको अघिल्लो क्रममा केही क्षण आनन्द लिउँ भक्ति संगीतबाट। हरिओम शरणको शर्मा।

भएकोमा हर्ष सिंहलाई बधाई दिएका छन्। सोशल मिडिया पोस्टमा उपराष्ट्रपतिले भन्नुभयो, दुवै खेलाड़ीहरूको यो उपलब्धि वर्षौंको मेहनत, अनुशासन र समर्पणको परिणाम हो। प्रधानमन्त्री मोदीले भन्नुभयो, अस्मिता देको उत्कृष्ट प्रदर्शन लामो समयसम्म याद राखिनेछ अनि यसले देशमा जुडोलाई नयाँ पहिचान प्राप्त हुनेछ। उहाँले भन्नुभयो, हर्ष सिंहको उत्कृष्ट प्रदर्शनमा उनको लगन र समर्पण स्पष्ट देखिन्छ। प्रधानमन्त्रीले दुवै खेलाड़ीहरूलाई भविष्यको लागि शुभकामना दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिटेनका प्रधानमन्त्री एन्डी बर्नहेमसित वार्ता गरी पदभार ग्रहण गरेकोमा उहाँलाई बधाई दिनुभएको छ। हिज सोशल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, वार्ताको क्रममा दुई नेताहरू प्रौद्योगिकी, नवाचार, रक्षा, सुरक्षा, स्वच्छ ऊर्जा, शिक्षा र जनता जनता बीचको सम्बन्ध जस्ता क्षेत्रहरूमा सँगै काम गर्न र भारत ब्रिटेन व्यापक रणनीतिक साझेदारीलाई नयाँ उचाइमा लैजाने कुरामा सहमत भएका छन्। उहाँले भन्नुभयो, हालै सम्पन्न भारत ब्रिटेन विस्तृत आर्थिक एवं व्यापार सम्झौताले प्रदान गरेको व्यापार र लगानीका अवसरहरूको पूर्ण लाभ उठाउन दुई देशहरूले मिलेर कार्य गर्नेछन्। यसले भारत र ब्रिटेनका जनताका लागि साझा समृद्धि सुनिश्चित गर्नेछ। प्रधानमन्त्री मोदीले ब्रिटेनका प्रधानमन्त्री बर्नहेमलाई सफल कार्यकालको शुभकामना पनि दिनुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले हिज साँझ इरानका समकक्षी अब्बास अराक्चीसित फोनमा कुरा गर्नुभयो र पश्चिम एसिया क्षेत्रमा जारी तनावमाथि चिन्ता व्यक्त गर्नुभयो। जयशंकरले कुनै पनि हालतमा वाणिज्यिक जहाज र नाविकहरूमाथि आक्रमण नगर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, भारत कुनै पनि पक्षको यस्तो हमलाको निन्दा गर्दछ। सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री जयशंकरले जारी घटनाक्रम र छलफलबारे इरानको स्थितिबारे पनि आफूलाई जानकारी दिएको बताउनु भएको छ। श्री जयशंकरले भन्नुभयो, भारत सधैँ वार्ता र कूटनीतिको समर्थक रहँदै आएको छ। ब्रिक्सको वर्ष 2026 अध्यक्षता गरिरहेको भारतले 12 अनि 13 सितम्बरमा नयाँ दिल्लीमा हुने 18 ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रूसलाई आमन्त्रण गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले शिखर सम्मेलनको तयारी भइरहेको र भारतले अध्यक्षता गर्ने बताउनु भएको छ। यसैबीच बंगलादेशको विदेश मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्ना बंगलादेशी समकक्षी तारिक रहमानलाई ब्रिक्स सम्मेलनमा सहभागी हुन निम्तो दिएको जनाएको छ। विदेश सचिव विक्रम मिश्री दुई दिवसीय भूटानको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किनु भएको छ। बैठकमा श्री मिश्रीले भूटानको 13 पञ्चवर्षीय योजनाका लागि 5 भारत भूटान विकास सहयोग संवादको सहअध्यक्षता गर्नुभयो। दुवै पक्षले भारत सरकारद्वारा प्रदान गरिएको 10,000 करोड़ रूपियाँको सहयोगको समग्र प्रगति र कार्यान्वयनको समीक्षा गरे। कुल 332 करोड़ रूपियाँ लागतका 12 नयाँ योजनाबद्ध सहायता परियोजनाहरू स्वीकृत गरियो। यी परियोजनाहरूले पूर्वाधार, स्वास्थ्य सेवा, कृषि, शहरी सुविधाहरू र आपदा प्रबन्धन जस्ता क्षेत्रहरूलाई समेट्नेछ। दुवै समकक्षीहरूले भूटान र एक्जिम ब्याङ्क अफ इण्डिया बीच अम्ब्रेला लाइन अफ क्रेडिट सम्झौताको बारेमा पनि कुरा गर्नुभयो, जस अन्तर्गत भूटानमा ऊर्जा परियोजनाहरूका लागि 4,000 करोड़ रूपियाँको सहुलियतपूर्ण लाइन अफ क्रेडिट सञ्चालन गरिनेछ। अखिल भारतीय आयुर्वेद विज्ञान संस्थान नयाँ दिल्ली र भूटानको खेसर ग्याल्पो आयुर्वेदिक विज्ञान विश्वविद्यालय बीच स्वास्थ्य शिक्षा तथा तालिमका क्षेत्रमा अनुसन्धान र सहयोगका लागि दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

बाट यी घटनाहरूको स्वतन्त्र जाँचको माग गरेको बताउनुभयो। भारतले पनि अन्तर्राष्ट्रिय समुदायबाट पाकिस्तानको कारवाहीको जाँच गर्ने अनि उसलाई जवाबदेह ठहराउने आग्रह गरेको छ। श्री जयसवालले भन्नुभयो, पाकिस्तानी नेताहरूको हालैका बयानहरूले त्यहाँको गम्भीर स्थितिलाई प्रतिबिम्बित गर्दछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि यहाँले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी आज आन्ध्र प्रदेश अनि कर्नाटकको एक दिने भ्रमणमा रहनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले अभद्र भाषा अनि द्वेषबाट कुनै पनि समस्याको समाधान नहुने बताउनु भएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लास्को राष्ट्रमण्डल खेलमा जुडोमा स्वर्ण पदक जितेकोमा खेलाड़ीहरूलाई बधाई दिएका छन्। ब्रिक्सको वर्ष 2026 अध्यक्षता गरिरहेको भारतले 12 अनि 13 सितम्बरमा नयाँ दिल्लीमा हुने 18 ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रूसलाई आमन्त्रण गरेको छ। अनि भारतले पाकिस्तानको अधीनमा रहेको जम्मू कश्मीर पीओजेकेमा भएको तथाकथित चुनाव पाकिस्तानी सत्ताको विरूद्ध जनताको तीव्र असन्तुष्टिको प्रमाण हो भनेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

र श्रोताले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा रबको अघिल्लो कार्यक्रम संगीत प्रभाव, जस अन्तर्गत यहाँलाई सुनाइरहेछौ विविध कलाकारको शर्मा आधुनिक गीतहरू।

संगीत केवल मनोरञ्जनको साधन मात्र होइन, यो आत्माको भाषा, हृदयको धड्कन र भावनाहरूको सबैभन्दा सुन्दर अभिव्यक्ति हो। शब्दले व्यक्त गर्न नसकेका अनुभूतिहरूलाई संगीतले सहजै बोलिदिन्छ। जब जीवनमा थकान, पीडा वा निराशाले मनलाई भारी बनाउँछ, तब एउटा मधुर धुनले मनलाई शान्त बनाउँदै नयाँ ऊर्जा र आशा जगाउँछ। यसै सन्दर्भमा अब कार्यक्रमको प्रथम कोशेली स्वीकार्नुहोस् समीर मुखियाको शर्मा, जसमा शब्द अनि संगीत पनि उहाँकै।

0: र भर्खरै यहाँले सुन्नुभयो बिरेन खातिको शर्मा कार्यक्रमको अन्तिम कोसेली यस गीतसँगै कार्यक्रम संगीत प्रवाह पनि आजलाई यतिमा नै समाप्त हुँदछ।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा अनुवाद तथा वाचन आरती ठकुरी विषय छ आसाममा बनेको आइसक्रिम विश्वव्यापी बन्दै पहिलो पटक पूर्वी खेप भूटानमा पुग्यो आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। उत्तर पूर्वी भारतका दुग्ध किसानहरूले नयाँ आयका अवसरहरू प्राप्त गर्न र अन्तर्राष्ट्रिय बजारहरूमा बढी पहुँच प्राप्त गर्न तयार छन्। केन्द्रीय वाणिज्य मन्त्री पीयूष गोयलले असमको पूर्वी आइसक्रिम भूटानमा प्रवेश गरेसँगै भन्नुभयो। आफ्नो आधिकारिक एक्स अकाउन्टमा श्री गोयलले भन्नुभयो यो उपलब्धिले अन्तर्राष्ट्रिय बजारहरूमा पहुँच विस्तार गर्दै र उत्तर पूर्वी क्षेत्रका दुग्ध किसानहरूको जीविकोपार्जनलाई सुदृढ पार्दै नयाँ आयका अवसरहरू सिर्जना गर्ने सम्भावना छ। @APEDADOC द्वारा सहजीकरण गरिएको यो उपलब्धिले हाम्रा दुग्ध किसानहरूका लागि नयाँ बाटो खोल्दै भारतको दुग्ध क्षेत्रको बढ्दो शक्ति र विश्वव्यापी प्रतिस्पर्धात्मकतालाई प्रतिबिम्बित गर्दछ। यो पहलले नयाँ आयका अवसरहरू सिर्जना गर्नेछ, अन्तर्राष्ट्रिय बजारहरूमा पहुँच विस्तार गर्नेछ र उत्तर पूर्वी क्षेत्रका हाम्रा दुग्ध किसानहरूको जीविकोपार्जनलाई सुदृढ पार्नेछ, गोयलले भन्नुभयो। मुख्यमन्त्री हेमन्त विश्व शर्माले मंगलबार भूटानमा पूर्वी डेरीको 5627 लिटर पूर्वी आइसक्रिमको पहिलो निर्यात खेपलाई झण्डा देखाउँदै उद्घाटन गर्नुभयो। यो आसामको दुग्ध क्षेत्र र उत्तर पूर्वी क्षेत्रको प्रशोधित खाद्य निर्यातको लागि एक महत्वपूर्ण कोषे ढुङ्गा हो। यो आसामबाट भूटानमा निर्यात गरिएको पूर्वी आइसक्रिमको पहिलो अन्तर्राष्ट्रिय खेप थियो, जसले यस क्षेत्रबाट मूल्य अभिवृद्धि दुग्ध निर्यातको लागि नयाँ बाटो खोल्यो। नर्थ इस्ट डेरी एण्ड फुड्स लिमिटेडद्वारा निर्यात गरिएको यो डुवानीले थिम्पू, पारो, फुएन्सोलिङ र वाङडु लगायत भूटानका प्रमुख बजारहरूमा पूर्वी आइसक्रिम आपूर्ति गर्नेछ, जसले छिमेकी अन्तर्राष्ट्रिय बजारहरूमा असम र उत्तर पूर्वी क्षेत्रका दुग्ध उत्पादकहरूको उपस्थितिलाई बलियो बनाउनेछ। पश्चिम आसाम दुग्ध उत्पादक सहकारी संघ लिमिटेडद्वारा निर्मित र उत्तर पूर्व डेरी एण्ड फुड्स लिमिटेडद्वारा बजारीकरण गरिएको पूर्वी आइसक्रिम आसामभरि पूर्वी डेरीको दुग्ध किसानहरूको व्यापक सहकारी नेटवर्क मार्फत खरिद गरिएको दूध प्रयोग गरेर उत्पादन गरिन्छ। उद्घाटन खेपमा कप, फ्यामिली प्याक, कोन र ग्यालन प्याकहरू सहित विभिन्न प्रकारका उत्पादनहरू समावेश छन्, जसले भूटानमा खुद्रा उपभोक्ताहरू र संस्थागत खरिददारहरू दुवैलाई सेवा प्रदान गर्दछ। भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणले निर्यातकर्ताहरूलाई अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न र विदेशी बजारहरूमा पहुँच पुर्याउन सहजीकरण गरेर उत्तर पूर्वी क्षेत्रबाट कृषि तथा प्रशोधित खाद्य उत्पादनहरूको निर्यातलाई निरन्तर प्रवर्धन गरेको छ। निर्यातले यस क्षेत्रबाट मूल्य अभिवृद्धि उत्पादनहरूलाई प्रवर्धन गर्न र तिनीहरूको विश्वव्यापी बजार पहुँच विस्तार गर्न एपीईडीए को निरन्तर प्रयासहरूलाई प्रतिबिम्बित गर्दछ। एपीईडीएले निर्यात कागजात नियामक अनुपालन बजार पहुँच सहजीकरण र सरोकारवाला समन्वयमा समर्थन विस्तार गरेर डुवानीको सुविधा प्रदान गर्यो। उत्तर पूर्वी क्षेत्रबाट प्रशोधित दुग्ध उत्पादनहरूको लागि निर्यात पारिस्थितिक प्रणालीलाई बलियो बनाउँदै भूटानमा कन्साइनमेन्टको निर्वाध आवागमन सुनिश्चित गर्यो। भूटानको भौगोलिक निकटताले असमबाट दुग्ध निर्यात विस्तार गर्न प्राकृतिक फाइदा प्रदान गर्दछ र छिमेकी अन्तर्राष्ट्रिय बजारहरूमा मेड इन आसाम दुग्ध उत्पादहरूको उपस्थिति बढाउनका लागि महत्वपूर्ण प्रवेशद्वारको रूपमा काम गर्दछ।

0: एनईडीएफएल ले बजारको माग अनुरूप लामो समयसम्म टिक्ने र निर्यातको मात्रा बढाउँदै थप पूर्वी डेयरी उत्पादनहरू प्रस्तुत गरेर आफ्नो निर्यात पोर्टफोलियोलाई विविधीकरण गर्ने योजना बनाएको छ। यो पहलले उत्तर पूर्वी क्षेत्रबाट दुग्ध उत्पादनहरूको अन्तर्राष्ट्रिय उपस्थितिलाई सुदृढ पार्ने, दुग्ध उद्योगको लागि दिगो निर्यात अवसरहरू सिर्जना गर्ने र आसामको सहकारी दुग्ध नेटवर्कसँग सम्बन्धित हजारौं दुग्ध किसानहरूको आय सम्भावना बढाउने अपेक्षा गरिएको छ। एपीईडीएले भारतको कृषि र प्रशोधित खाद्य उत्पादनहरूको विश्वव्यापी प्रतिस्पर्धात्मकता बढाउन राज्य सरकारहरू, निर्यातकर्ताहरू, किसान उत्पादक संगठनहरू, सहकारीहरू र अन्य सरोकारवालाहरूसँग नजिकबाट काम गरिरहेको छ र देशभरका किसानहरू र कृषि उद्यमहरूका लागि दिगो निर्यात नेतृत्व विकास अवसरहरू सिर्जना गरिरहेको छ।
1: समय बिहानको 8 बज्न लागिरहेछ र अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको र केही क्षणमै आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाइरहेछौं।

रंग बिरंग को संसार। भारत प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा, धार्मिक आस्था र सांस्कृतिक विविधताले भरिपूर्ण देश हो। यहाँको प्रत्येक राज्यको आफ्नै विशेष पहिचान, भाषा, संस्कृति, परम्परा र पर्यटकीय आकर्षक छ। हिमालदेखि समुद्री तटसम्म, मरुभूमिदेखि हरियाली जङ्गलसम्म फैलिएको भारत पर्यटकहरूको स्वर्ग पनि मानिन्छ र आज हामी यही भारतभित्र पर्ने उडिसा राज्यको राजधानी भुवनेश्वर बारे श्रोताहरू समक्ष लिएर उपस्थित भइसकेकी छु म प्रेमिका। कार्यक्रम रङ बिरङको संसारको आजको अङ्कमा प्रस्तोता लेखनाथ राईको साथमा। भुवनेश्वर भारतको उडिसा राज्यको राजधानी तथा सबैभन्दा महत्त्वपूर्ण सहर हो। यो सहर आफ्नो प्राचीन इतिहास, धार्मिक सम्पदा, सुन्दर वस्तुकला, हरियाली वातावरणको कारण विश्वभर परिचित छ। हजारौँ वर्ष पुरानो इतिहास बोकेको भुवनेश्वरलाई मन्दिरहरूको सहर अर्थात् टेम्पल सिटी अफ इन्डिया भनेर चिनिन्छ। यहाँ सयौं प्राचीन हिन्दू मन्दिरहरू रहेका छन् जसले भारतीय कला संस्कृति र धार्मिक परम्पराको अद्वितीय परिचय दिन्छन्। भुवनेश्वरको इतिहास करिब 2000 वर्ष भन्दा पनि पुरानो मानिन्छ। प्राचीन कालमा यस क्षेत्रलाई एकाम्र क्षेत्र भनेर चिनिन्थ्यो। हिन्दू धर्मग्रन्थहरूमा समेत यस स्थानको उल्लेख पाइन्छ। यहाँ शासन गरेको विभिन्न राजवंशहरूले अनेकौं भव्य मन्दिर निर्माण गरेका थिए जसको कारण यो सहर धार्मिक केन्द्रको रूपमा विकसित भयो। सम्राट अशोकद्वारा लडिएको प्रसिद्ध कलिङ्ग युद्ध पनि भुवनेश्वर नजिकैको धौली क्षेत्रमा भएको थियो। यही युद्धपछि अशोकले हिंसाको मार्ग त्यागेर बौद्ध धर्म अंगालेका थिए। यस घटनाले भारतीय इतिहासमा अत्यन्तै प्रभाव पारेको छ। धौली शान्ति स्तूप आज पनि शान्ति, अहिंसा र मानवताको प्रतीकको रूपमा उभिएको छ। भारत स्वतन्त्र भएपछि सन् 1948 भुवनेश्वरलाई उडिसाको नयाँ राजधानी बनाइयो र अब जानौ यहाँको मन्दिरहरू बारे। भुवनेश्वरलाई मन्दिरहरूको सहर भन्नुको मुख्य कारण यहाँ रहेको

यी मन्दिरहरूले उडिसाको समृद्ध धार्मिक तथा सांस्कृतिक इतिहासलाई जीवन्त बनाएका छन्। र अब जानौ यहाँको प्रमुख पर्यटकीय स्थलहरू। भुवनेश्वरमा धार्मिक स्थल मात्र नभई प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक महत्वको धेरै स्थानहरू छन्। धौली शान्ति स्तूप, कलिङ्ग युद्ध सम्पन्न भएको स्थान जहाँबाट शान्तिको सन्देश फैलिएको मानिन्छ। उदयगिरी र खण्डगिरी गुफा, जैन धर्मसँग सम्बन्धित प्राचीन गुफाहरू जहाँ सुन्दर शिलालेख तथा मूर्तिकलाहरू देख्न सकिन्छ। नन्दनकानन प्राणी उद्यान, यो भारतको प्रसिद्ध चिडियाखानाहरू मध्ये एक हो। यहाँ दुर्लभ सेतो बाघ, सिंह, हात्ती, गोही तथा अनेकौं वन्य जन्तुहरू पाइन्छ। यहाँको सफारी पर्यटकहरूको लागि निकै आकर्षक छ। यसै गरी यहाँको एकाम्र हाट, उडिसाको हस्तकलाको सामग्री, हातले बुनेका कपडा तथा स्थानीय उत्पादन किनमेल गर्ने उपयुक्त स्थान मानिन्छ। उडिसा राज्य संग्रहालय, यहाँ उडिसाको इतिहास, संस्कृति, प्राचीन हस्तलिपि, मूर्तिकला तथा पुरातत्त्विक सामग्री सुरक्षित राखिएका छन्। र अब कुरा गरौँ यहाँको शिक्षा र आधुनिक विकास सम्बन्धी। भुवनेश्वरलाई आज पूर्वी भारतको शिक्षा केन्द्र पनि भनिन्छ। यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धेरै शैक्षिक संस्थाहरू रहेका छन्। देशको विभिन्न राज्यबाट विद्यार्थीहरू यहाँ अध्ययन गर्न आउने गर्छन्। सहरमा सूचना प्रविधि अर्थात् आइटी, अनुसन्धान, स्वास्थ्य सेवा, पूर्वाधार, विकास तथा उद्योगहरू तीव्र गतिमा विस्तार भइरहेका छन्। आधुनिक सडक, फ्लाइओभर, हरियाली पार्क, व्यवस्थित यातायात र स्मार्ट सिटी परियोजनाले भुवनेश्वरलाई आधुनिक महानगरको स्वरूप दिएको छ। यहाँको संस्कृति र पर्वहरू विषय कुरा गर्दा यहाँको संस्कृति निकै समृद्ध र विविधतापूर्ण छ। यहाँ हिन्दू, बौद्ध तथा जैन संस्कृतिको प्रभाव देखिन्छ। ओडिसी नृत्य, शास्त्रीय सङ्गीत, लोकगीत तथा लोकनृत्य यहाँको प्रमुख सांस्कृतिक सम्पदा हुन्। दुर्गा पूजा, रथ यात्रा, शिवरात्रि, दीपावली, मकर संक्रान्ति तथा राजा पर्व यहाँ भव्य रूपमा मनाइन्छ। विशेष गरी शिवरात्रिको समयमा लिङ्गराज मन्दिरमा लाखौं भक्तजनहरू दर्शनको लागि पुग्ने गर्छन्। अब भुवनेश्वरको स्थानीय परिकारबारे भन्न पर्दा यहाँ स्वादिष्ट उडिसा परिकारको लागि पनि प्रसिद्ध छ। यहाँको छेना, पोडा, रसगुल्ला, छेना झिल्ली, काकरा पिठा लगायतका परिकार निकै लोकप्रिय छ। यी परिकारहरूले स्थानीय संस्कृति र आतिथ्यको परिचय दिन्छन्। भुवनेश्वर सफा, हरियाली युक्त तथा योजनाबद्ध सहरको रूपमा परिचित छ। यहाँको पार्क, ताल, सडक किनार, वृक्ष तथा खुला हरित क्षेत्रले वातावरणलाई सुन्दर र स्वच्छ बनाएका छन्। यही कारण यसलाई भारतको सबैभन्दा व्यवस्थित र बस्न योग्य सहरहरू मध्ये एक मानिन्छ। अन्त्यमा भन्न पर्दा भुवनेश्वर केवल उडिसाको राजधानी मात्र होइन, भारतको गौरवशाली इतिहास, धार्मिक आस्था, सांस्कृतिक सम्पदा तथा आधुनिक विकासको उत्कृष्ट उदाहरण पनि हो। यहाँको प्राचीन मन्दिर, ऐतिहासिक स्मारक, प्राकृतिक सौन्दर्य, शैक्षिक संस्था, आधुनिक पूर्वाधार तथा आतिथ्यपूर्ण संस्कृतिले सबैलाई आकर्षित गर्दछ। यदि कसैले भारतको इतिहास, कला, संस्कृति र आधुनिक विकासलाई एकै ठाउँमा अनुभव गर्न चाहन्छ भने भुवनेश्वर उत्कृष्ट गन्तव्य हो। प्राचीन गौरव र आधुनिक प्रगतिलाई समान रूपमा आत्मसात गरेको भुवनेश्वरले उडिसाको पहिचान मात्र नभई सम्पूर्ण भारतको सांस्कृतिक सम्पदालाई विश्व सामु उजागर गरिरहेको छ। हवस् त श्रोता, यसका साथै आजको रङ बिरङको संसार कार्यक्रमबाट अब प्रस्तुत लेखनाथ राईको साथमा म प्रेमिकालाई पनि दिनुहोस् आज्ञा। नमस्ते, शुभ दिन।

0: के तपाईको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नु। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090। के तपाईँको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नु। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090। के तपाईँको दृष्टि धमिलो छ?
1: रङ बिरङको संसार यस कार्यक्रमपछि अबको क्रममा सुनाइरहेछौ सुचिता सिंह लोहारको शर्मा लोक भाका।

समय बिहानको 8:45 भइरहेछ र साथमा छु म प्रेमिका र अब प्रस्तुत गर्न लागिरहेछौ हाम्रो अघिल्लो कार्यक्रम योजना जसमा श्रोतालाई जानकारी दिनेछौ प्रधानमन्त्री ग्रामीण आवास योजना बारे अनि साथमा सुनाउनेछौ हिन्दी फिल्मी गीतहरू त सुरुवात गरौँ फिल्म संगीतबाट त प्रथम गीत स्वीकार्नुहोस् फिल्म बर्फीबाट सफागत अमानत अलीको शर्मा शब्दकार सहित क्वाद्री अनि संगीतकार प्रीतम

तत्सुरुगरम कार्यक्रम योजना अंतर्गत प्रधानमंत्री ग्रामीण आवास योजना। प्रधानमंत्री ग्रामीण आवास योजना भारत सरकार को ग्रामीण विकास मंत्रालय द्वारा संचालन गरिएको एक महत्वपूर्ण सामाजिक कल्याण योजना हो। यस योजनाको सुरुवात सन् 2016 गरिएको थियो। यसले पहिले सञ्चालनमा रहेको इन्दिरा आवास योजनालाई प्रतिस्थापन गरेको हो। यो योजनाको मुख्य उद्देश्य ग्रामीण क्षेत्रमा घरविहीन कच्चा घरमा बसोबासो गरिरहेका तथा आर्थिक रूपमा कमजोर परिवारलाई सुरक्षित बलियो र सम्मानजनक पक्का घर उपलब्ध गराउनु हो। घर मानिसको आधारभूत आवश्यकता हो। सुरक्षित घर नभएको अवस्थामा परिवारले वर्षा, चिसो, गर्मी, आँधीबेहरी तथा अन्य प्राकृतिक विपदको सामना गर्नुपर्छ। त्यसैले सरकारले ग्रामीण गरिब परिवारको जीवनस्तर सुधार गर्न, सामाजिक सुरक्षा प्रदान गर्न र सबैको लागि आवास भन्ने लक्ष्य हासिल गर्न प्रधानमन्त्री ग्रामीण आवास योजना सञ्चालन गरिएको हो। यस योजनाको प्रमुख दुई भागहरू छन्। प्रथम, प्रधानमन्त्री आवास योजना ग्रामीण। यो योजना गाउँमा बसोबासो गर्ने घरविहीन वा कच्चा घरमा बस्ने योग्य परिवारको लागि हो। लाभार्थी छनौट सामाजिक आर्थिक सर्वेक्षण तथा सरकारद्वारा तोकिएको मापदण्डको आधारमा गरिन्छ। लाभार्थीहरूलाई पक्का घर निर्माणको लागि आर्थिक सहयोग उपलब्ध गराइन्छ। अनि दोस्रो, प्रधानमन्त्री आवास योजना सहरी। यो योजना सहरमा बसोबासो गर्ने आर्थिक रूपमा कमजोर तथा न्यूनतम आय भएको परिवारको लागि सञ्चालन गरिएको हो। यस अन्तर्गत घर निर्माण वा सुधारको लागि विभिन्न प्रकारको सहायता र सहुलियत उपलब्ध गराइन्छ र यस विषयमा हामी श्रोताहरू समक्ष अवश्य जानकारी गराउनेछौँ। र यसअघि सुनौ साङ्केतिक कोशेली।

र भर्खरै श्रोताले सुन्नुभयो फिल्म हिरोबाट सलमान खानको शर्मा, शब्द थियो कुमारको अनि संगीत अमाल मल्लिकको। र यस योजनाको प्रमुख लाभ गरिब तथा घरविहीन परिवारलाई पक्का घर, सुरक्षित र सम्मानजनक जीवन यापनको अवसर, शौचालय, बिजुली, खानेपानी जस्ता आधारभूत सुविधाको विस्तार, महिला सशक्तिकरणलाई प्रोत्साहन, किनभने धेरै अवस्थामा महिलाहरूको नाममा वा संयुक्त स्वामित्वलाई प्राथमिकता दिइन्छ, ग्रामीण तथा सहरी क्षेत्रको समग्र विकासमा सहयोग। प्रधानमन्त्री आवास योजनाको लाभ प्राप्त गर्ने सामान्यत परिवारसँग आफ्नै पक्का घर हुनुहुँदैन, सरकारले निर्धारण गरेको मापदण्ड पूरा गरेको हुनपर्छ, आवश्यक कागजपत्र र पहिचान विवरण उपलब्ध गराइनुपर्छ, अन्तिम लाभार्थी छनौट सम्बन्धित सरकारी प्रक्रिया अनुसार गरिन्छ। प्रधानमन्त्री आवास योजना भारतको सबैभन्दा प्रभावकारी जनकल्याणकारी योजनाहरूमध्ये एक मानिन्छ। यसले केवल घर निर्माण मात्र होइन गरिब परिवारको जीवनस्तर सुधार, स्वास्थ्य, शिक्षा, सुरक्षा र सामाजिक सम्मान बढाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको छ। सुरक्षित घर प्रत्येक परिवारको आधारभूत आवश्यकता हो र यही आवश्यकतालाई पूरा गर्दै सबैको लागि आवासको राष्ट्रिय लक्ष्य तर्फ यो योजना निरन्तर अघि बढिरहेको छ। र भर्खरै यहाँले सुन्नुभयो कार्यक्रम योजना अन्तर्गत प्रधानमन्त्री ग्रामीण आवास योजना बारे केही जानकारी। र अब सुनौ कार्यक्रमको यो अन्तिम कोशेली फिल्म जाने तु या जानेनबाट, जसमा गुन्जनी आवाज रहेको छ राशिद खान, राशिद अली अनि वसुन्धरा दासको, शब्द अब्बास टारवालाको अनि संगीत एआर रेहमानको।

0: कार्यक्रम योजनाको प्रस्तुतिपछि अबको क्रममा समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार सविता छेत्रीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी आज आन्ध्र प्रदेश अनि कर्नाटकको एक दिने भ्रमणमा रहनुहुनेछ। प्रधानमन्त्रीले आन्ध्र प्रदेशमा भोगपुरम स्थित अल्लुरी सीताराम राजु अन्तर्राष्ट्रिय हवाई अड्डाको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले अभद्र भाषा अनि द्वेषबाट कुनै पनि समस्याको समाधान नहुने बताउनु भएको छ। राष्ट्रपति द्रौपदी मुर्मू अनि प्रधानमन्त्री श्री नरेन्द्र मोदीले ग्लास्को राष्ट्रमण्डल खेल 2026 महिलाहरूको 57 केजी जुडो स्पर्धामा रजत पदक जितेकोमा यामिनी मौर्यलाई बधाई दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लास्को राष्ट्रमण्डल खेल 2026 पुरूषहरूको भाला फेकमा रजत पदक जितेकोमा नीरज चोपडा र काश्य पदक हासिल गरेकोमा यशवीर सिंहलाई बधाई दिएका छन्। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले सार्वजनिक परीक्षा अनुचित साधनहरूको निवारण संशोधन विधेयक 2026 स्वीकृति दिनुभएको छ। उक्त विधेयक बिहिबार संसदबाट पारित भएको हो। गृह तथा सहकारिता मन्त्री अमित शाह दुई दिने भ्रमणका लागि हिजो राति पुणे पुग्नुभयो। उहाँले आज पुणेमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई लोकमान्य तिलक स्मृति राष्ट्रिय पुरस्कार प्रदान गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले हिजो साँझ इरानका समकक्षी अब्बास अराक्चीसित फोनमा कुरा गर्नुभयो र पश्चिम एसिया क्षेत्रमा जारी तनावमाथि चिन्ता व्यक्त गर्नुभयो। मौसम विभागले आज पूर्वी राजस्थान, पूर्वी महाराष्ट्र, तटीय कर्नाटक, दक्षिण आन्तरिक कर्नाटक, कोंकण, गोवा, केरल अनि माहेमा मुसलधारे वर्षाको अनुमान व्यक्त गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

समय बिहानको 9:02 भइरहेछ र यहाँले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगा हर्ज। साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगा हर्ज र प्रसार भारतीको वेब्स ओटिटी प्लेटफर्म अनि न्यूज अन एआईआर एपमा पनि।

गजल केवल शब्दहरूको सुन्दर संयोजन होइन, यो मानव हृदयको गहिराईबाट जन्मिएको भावनाको मधुर संगीत हो। प्रेम, पीडा, आशा, बिछोड र जीवनको अनुभूतिहरूलाई लयबद्ध रूपमा प्रस्तुत गर्ने कला नै गजलको वास्तविक सौन्दर्य हो। र अबको क्रममा श्रोतालाई सुनाइरहेछौ श्रेया घोषालको शर्मा हिन्दी गजल।

0: ভারত। অস্মিতা দেব এবং হর্ষ সিং ভারতের হয়ে কমনওয়েলথ গেমসে প্রথম সোনা জয় করেন। যামিনী মৌর্য রূপো জিতেছেন। রাষ্ট্রপতি দ্রৌপদী মুর্মু এবং প্রধানমন্ত্রী নরেন্দ্র মোদী পদকজয়ী ক্রীড়াবিদদের অভিনন্দন জানিয়েছেন। পুরুষদের জ্যাভলিন থ্রোয়ে 85.83 মিটার দূরত্বে বর্ষা নিক্ষেপ করে নীরজ চোপড়া পেয়েছেন রূপো। 85.41 মিটার দূরত্বে বর্ষা ছুড়ে জসবীর সিং বঞ্জিত দিচ্ছেন। ইস্টবেঙ্গল ক্লাবের আজ 107তম প্রতিষ্ঠা দিবস। এই উপলক্ষে নেওয়া হয়েছে বিভিন্ন কর্মসূচি। এদিকে যাদবপুরে কিশোর ভারতী ক্রীড়াঙ্গনে গতকাল ডুরান্ড কাপ ফুটবলের গ্রুপ লিগ ম্যাচে ইস্টবেঙ্গল 8-0 গোলে সিআইএসএফ প্রোটেক্টার্সকে হারিয়ে দিয়েছে। শেষ করার আগে খবরের বিশেষ কিছু অংশ আরও একবার। রাষ্ট্রপতি দ্রৌপদী মুর্মু বিভিন্ন পরীক্ষা অনিয়ম রুখতে সংসদে পাশ হওয়া পাবলিক এক্সামিনেশন প্রিভেনশন অব আনফেয়ার মিন্স সংশোধনী বিল 2026 অনুমোদন দিয়েছেন। পশ্চিমবঙ্গে আজ শুরু হচ্ছে জনগণনার কাজ। ত্রিপুরায় শুরু হচ্ছে বাড়ি বাড়ি তালিকাভুক্তি। খবর শেষ হলে এরপর স্থানীয় সংবাদ সকাল 10:10।
1: নমস্কার, ইউ আকাশবাণী খরসাং হো, আরতি ঠকুরীবাট শুনহোস প্রাদেশিক সমাচার। पश्चिम बंगालमा जनगणना आजदेखि शुरू हुँदैछ। यो प्रक्रिया दुई चरणमा डिजिटल रूपमा सञ्चालन गरिनेछ। यस अभ्यासको उद्देश्य प्रविधिमा आधारित दृष्टिकोणको माध्यमबाट अध्यावधिक गरिएको जनसांख्यिकीय डेटा संकलन गर्नु हो। दुई चरण प्रक्रिया राज्यमा व्यापक कवरेज सुनिश्चित गर्न डिजाइन गरिएको हो। स्वगणना 1 अगस्तदेखि 15 अगस्त 2026 चल्नेछ। दार्जीलिङ जिल्ला प्रशासनले सम्पूर्ण बासिन्दाहरूलाई आधिकारिक पोर्टल https.sensus.gov.in मार्फत जनगणना 2027 को लागि स्वगणना प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ। जनगणनालाई छिटो, सठिक तथा समावेशी बनाउन सहयोग गर्न 1 अगस्तदेखि 15 अगस्त 2026 को अवधिभित्र आफ्नो स्वगणना पूरा गरी आफ्नो एसईआईडी प्राप्त गर्ने आग्रह मानिसहरूसित गरिएको छ। मानिसहरूलाई प्राप्त जानकारी सुरक्षित र गोप्य रहनेछ तथा यसको प्रयोग केवल जनगणनाको प्रयोजनका निम्ति मात्र प्रयोग गरिने पनि बताइएको छ। राज्यका सरकारी विद्यालयहरूमा मिड डे मिलको बारेमा ठूलो संकेत आएको छ। उत्तर बंगालका विकास मन्त्री निशित प्रमाणिकले आगामी दिनमा अण्डासितै माछा र अन्य पौष्टिक खानेकुरा मिड डे मिलमा समावेश गर्न सकिने बताउनु भएको छ। उहाँले बालबालिकाको स्वास्थ्य र पोषणलाई ध्यानमा राखेर यो निर्णय गरिने स्पष्ट पार्नुभयो। भविष्यमा स्कोन मार्फत राज्यभरि मिड डे मिलमा प्रणाली लागू गर्ने सरकारको योजना छ। हालै कोलकाताका केही विद्यालयमा मिड डे मिलको जिम्मेवारी स्कोनलाई दिएको थियो, जहाँ शाकाहारी खाना मात्र सर्भ गरिएको भनिएको थियो तर मेनुबाट अण्डा हटाउने विषयमा विवाद उत्पन्न भएको थियो। यस विषयमा विवाद बढ्दै गएपछि मुख्यमन्त्री शुभेन्दु अधिकारीले मिड डे मिलमा अण्डा दिने घोषणा गर्नुभएको छ। स्कोनले शाकाहारी खाना दिए पनि पोषणको कमी नहोस् भनेर सेल्फ हेल्प ग्रुप मार्फत बालबालिकालाई अण्डा प्रदान गर्ने उहाँले बताउनुभयो। मन्त्री निशित प्रमाणिकले मुख्यमन्त्रीको निर्णयलाई समर्थन गर्दै मिड डे मिलमा अण्डा दिने बताउनुभयो। उहाँले अण्डा मात्र होइन, आगामी दिनमा मिड डे मिलमा माछालाई पनि समावेश गरिने अनि अन्य पोषक तत्वयुक्त खानेकुरा पनि आवश्यकता अनुसार प्रदान गरिने बताउनुभयो। कलकत्ता उच्च अदालतले मतदाता नामावलीबाट नाम हटाइए बाबत उसको राशन फिर्ता लिन नमिल्ने स्पष्ट पारेको छ। अदालतले अन्तरिम आदेश जारी गर्दै यस आधारमा रोकिएको राशनको सुविधा तत्काल बहाल गर्न निर्देशन दिएको छ। सुनवाईका क्रममा न्यायाधीश हिरणमय भट्टाचार्यको नेतृत्वमा रहेको इजलासले मतदाता नामावलीबाट नाम हटाइनुको अर्थ सम्बन्धित व्यक्तिले सार्वजनिक वितरण प्रणाली अन्तर्गत राशन पाउने अधिकार गुमाउनु भन्ने होइन। अदालतले खाद्य सुरक्षाको अधिकार र मतदानको अधिकार दुई फरक कानूनी र प्रशासनिक प्रणाली रहेको बताएको छ, जसलाई एक अर्कासँग संयोजनमा हेर्न सकिँदैन। सुनवाईको क्रममा अदालतले यस मुद्दाको व्यापक प्रभाव रहेको र विस्तृत विचारको आवश्यकता रहेको बताएको छ। अर्को सुनवाईमा राज्य सरकारलाई आफ्नो अडान स्पष्ट पार्न निर्देशन दिएको छ। याचिकाकर्ताको आरोप अनुसार विशेष गहन पुनरीक्षण प्रक्रियाको क्रममा उनको नाम मतदाता सूचीबाट हटाइएको थियो। त्यसपछि उनलाई राशन पसलबाट आफ्नो राशन सुविधा पनि बन्द गरिने जानकारी प्राप्त भएको थियो। यही आशंकाका कारण पनि उनी उच्च अदालत पुगे। अदालतको अन्तरिम आदेशपछि सम्बन्धित लाभार्थीले तत्कालका लागि राशन पाउने व्यवस्था प्राप्त भएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन जीटीए अन्तर्गत सञ्चालन भइरहेका विकास परियोजनाहरूको प्रगति समीक्षा गर्न हिजो दार्जीलिङ स्थित लालकोठीमा समीक्षा बैठक सम्पन्न भएको छ। बैठकमा पहाड़ी विकास राज्यमन्त्री विशाल लामा, जीटीएका मुख्य सचिव, दार्जीलिङ तथा खरसाङका विधायकहरू, दार्जीलिङका जिल्ला अधिकारी तथा जीटीएका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। बैठकमा

0: यस क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न विकास परियोजनाहरूको प्रगतिबारे विस्तृत समीक्षा गरिएको थियो। जनकल्याण तथा पूर्वाधार विकाससँग सम्बन्धित योजनाहरूलाई निर्धारित समयभित्र प्रभावकारी रूपमा कार्यान्वयन गर्न विभागहरूबीच समन्वय बलियो बनाउने विषयमा पनि चर्चा भयो। बैठकपछि राज्यमन्त्री विशाल लामाले मुख्यमन्त्री शुभेन्दु अधिकारीले दार्जीलिङ पहाड़को विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले भन्नुभयो, अब जीटीएको कार्यशैलीमा पूर्ण पारदर्शिता अप्नाइनेछ र विकासका योजनाहरू जनता समक्ष स्पष्ट रूपमा पुर्याइनेछ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 10 बजी सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।
1: एफएम 103.5 मेगाहर्जमा श्रोताले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र अब प्रस्तुत छ हिन्दी नाटक।
2: यह आकाशवाणी है बोनसाई नाटकों की विशेष मासिक श्रृंखला में आज प्रस्तुत है श्री ए भास्कर चंद्रा के तेलुगु नाटक का हिंदी अनुवाद। हिंदी अनुवाद प्रोफेसर आई एन चंद्रशेखर रेड्डी ने किया है। तो सुनिए नाटक बोनसाई।

सुन्नुहोस् बिहान 10 बजेको प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले सार्वजनिक परीक्षा अनुचित साधनहरूको निवारण संशोधन विधेयक 2026 स्वीकृति दिनुभएको छ। उक्त विधेयक बिहिबार संसदबाट पारित भएको हो। राष्ट्रपति द्रौपदी मुर्मू अनि प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रमण्डल खेलमा डेकाथलन स्पर्धामा काँस्य पदक जितेकोमा एथलिट तेजस्विन शङ्करलाई बधाई दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी आज आन्ध्र प्रदेश अनि कर्नाटकको एक दिने भ्रमणमा रहनुहुनेछ। प्रधानमन्त्रीले आन्ध्र प्रदेशमा भोगपुरम स्थित अल्लुरी सीताराम राजु अन्तर्राष्ट्रिय हवाई अड्डाको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले अभद्र भाषा अनि द्वेषबाट कुनै पनि समस्याको समाधान नहुने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लास्को राष्ट्रमण्डल खेल 2026 पुरुषहरूको भाला फेकमा रजत पदक जितेकोमा नीरज चोपडा र काँस्य पदक हासिल गरेकोमा यशवीर सिंहलाई बधाई दिनुभएको छ। गृह तथा सहकारिता मन्त्री अमित शाहले आज पुणेमा आयोजित एक कार्यक्रममा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई लोकमान्य तिलक स्मृति राष्ट्रिय पुरस्कार प्रदान गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले हिजो साँझ इरानका समकक्षी अब्बास अराक्चीसित फोनमा कुरा गर्नुभयो र पश्चिम एसिया क्षेत्रमा जारी तनावमाथि चिन्ता व्यक्त गर्नुभयो। पश्चिम बंगालमा जनगणना आजदेखि शुरू हुँदैछ। यो प्रक्रिया 2 चरणमा डिजिटल रूपमा सञ्चालन गरिनेछ। 2 चरण प्रक्रिया राज्यमा व्यापक कवरेज सुनिश्चित गर्न डिजाइन गरिएको हो। रूसले हिजो राति युक्रेनमाथि मिसाइल अनि ड्रोन हमला गर्दा 3 जना मारिएका छन् अनि 12 भन्दा अधिक घाइते भएका छन्। इरानमाथि हमला भए पश्चिम एसिया स्थित इजरायलका प्रमुख पूर्वाधार र अमेरिकी ऊर्जा केन्द्रहरूमा हमला गर्ने इरानले चेतावनी दिएको छ।

समय बिहानको ठिक 10:02 भइरहेछ र यहाँले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ट्ज। साथै कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ट्ज र प्रसार भारतीको वेब्स ओटिटी प्लेटफर्म साथै न्युज अन एआईआर एपमा पनि। र अबको समय हो कार्यक्रम हेलो खरसाङको। त कार्यक्रमको प्रतीक्षामा बस्नुहुने हाम्रा सम्पूर्ण टाढा नि नजिकका श्रोताहरूलाई हार्दिक अभिवादन टक्राउँदछौँ।

त सुरुवात गरौं यस भनाईबाट। स्वामी विवेकानन्द भन्नुहुन्छ, उठ जाग र आफ्नो लक्ष्य प्राप्त नभएसम्म कहिले नरोकिनु। जीवनमा सफलता संयोगले होइन, निरन्तर परिश्रम, ढिड इच्छा शक्ति र आत्मविश्वासले प्राप्त हुन्छ। कठिनाइहरू बाटोको अवरोध होइनन्, ती त अझ बलियो बनाउन सिकाउने अवसर हुन्।

0: Census 2027. Our census, our progress.
1: रवको क्रममा श्रोतालाई जानकारी गराउने छौ आजको दिनको विशेषताहरू बारे। आज 1 अगस्त आजको दिनको थुप्रै विशेषताहरू छन्। आज अन्तर्राष्ट्रिय वर्ल्ड वाइड वेब डे। अन्तर्राष्ट्रिय वर्ल्ड वाइड वेब डे हरेक वर्ष 1 अगस्तको दिन मनाइन्छ। यो दिन विश्वव्यापी वेबको विकास, यसको महत्व तथा मानव जीवनमा पारेको सकारात्मक प्रभावको सम्मान गर्न समर्पित गरिन्छ। वर्ल्ड वाइड वेबले संसारलाई ज्ञान, सूचना, संचार, शिक्षा, व्यापार र प्रविधिको माध्यमबाट एक आपसमा जोडेको छ। आजको आधुनिक युगमा बिना वेब दैनिक जीवनको कल्पना पनि गर्न सकिँदैन। आज वर्ल्ड वाइड वेबको माध्यमबाट संसारको कुनै पनि कुनामा बसेर केही सेकेन्डमै जानकारी प्राप्त गर्न सकिन्छ। विद्यार्थीहरूले अनलाइन अध्ययन गर्न सक्छन्, शिक्षकहरूले डिजिटल माध्यमबाट ज्ञान बाँड्न सक्छन्, व्यवसायीहरूले आफ्नो व्यापार विश्वभर विस्तार गर्न सक्छन्। वेबले सरकारी सेवा, ब्याङ्किङ, स्वास्थ्य सेवा, अनलाइन किनमेल तथा सामाजिक सञ्जालहरूलाई सहज बनाए

यो दिवसले हामीलाई प्रविधिको सदुपयोग गर्दै ज्ञान नवप्रवर्तन र सहकार्यलाई अझ बलियो बनाउन प्रेरित गर्दछ। वर्ल्ड वाइड वेब मानव सभ्यताको एक महान उपलब्धि हो जसले विश्वलाई अझ नजिक ल्याएको छ। यसैले 1 तारिक अगस्तमा मनाइने विश्वव्यापी वेब दिवसले प्रविधिको विकासप्रति सम्मान व्यक्त गर्दै डिजिटल भविष्यलाई अझ सुरक्षित, समावेशी र समृद्ध बनाउन सबैलाई प्रेरित गर्दछ।

रब अघिल्लो कोसेली स्वीकार्नुहोस् फिल्म पापबाट राहत फतेह अली खानको शर्मा शब्द रहेको छ अमजद इस्लाम अमजदको अनि संगीत शाहीको

र आजको अर्को विशेषता के छ भने आज नेशनल माउन्टेन क्लाइम्बिङ डे अर्थात राष्ट्रिय पर्वतारोहण दिवस। राष्ट्रिय पर्वतारोहण दिवस हरेक वर्ष 1 अगस्तको दिन मनाइन्छ। यो दिवस पर्वतारोहणप्रति रुचि जगाउने, साहसिक खेलको महत्व बुझाउने तथा प्रकृतिप्रति सम्मान र संरक्षणको भावना विकास गर्ने उद्देश्यले मनाइन्छ। पर्वतारोहण केवल मनोरञ्जन वा साहसिक यात्रा मात्र होइन, यो आत्मविश्वास, धैर्यता, अनुशासन, योजना, सहकार्य र प्रकृतिसँगको गहिरो सम्बन्धको प्रतीक हो। नेपाल

राष्ट्रकै सर्वोच्च शिखर सागरमाथा सहित धेरै प्रसिद्ध हिमालयहरूको देश भए तापनि पर्वतारोहणको क्षेत्रमा विशेष परिचित छ। प्रत्येक वर्ष हजारौं स्वदेशी तथा विदेशी पर्वतारोही नेपालका हिमालहरूको आरोहण गर्न आउँछन्, जसले पर्यटन, स्थानीय अर्थतन्त्र र रोजगारीमा महत्वपूर्ण योगदान पुर्याउँछ। यस दिवसले हिमालहरूको संरक्षण, वातावरणीय सन्तुलन कायम राख्ने प्रयास, फोहोर मुक्त पर्वतीय क्षेत्रको निर्माण तथा जिम्मेवार पर्वतारोहणहरूको सन्देश पनि दिन्छ। पर्वतहरू हाम्रो प्राकृतिक सम्पदा हुन्, यसैले तिनको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी हो। राष्ट्रिय पर्वतारोहण दिवसले हामीलाई जीवनको चुनौतीहरू साहस, धैर्यता र दृढ संकल्पको साथ सामना गर्दै आफ्नो लक्ष्यतर्फ निरन्तर अघि बढ्ने प्रेरणा दिन्छ। पर्वतको उचाइ जस्तै हाम्रो सपना पनि उच्च हुनुपर्छ र यसलाई पूरा गर्न निरन्तर प्रयास आवश्यक हुन्छ।

0: 27. Our census, our progress.
1: आजको दिनको अर्को महत्वबारे भन्न पर्दा आज वर्ल्ड लङ क्यान्सर डे अर्थात् विश्व फोक्सो क्यान्सर दिवस। विश्व फोक्सो क्यान्सर दिवस हरेक वर्ष 1 अगस्तको दिन मनाइन्छ। यो दिवसको मुख्य उद्देश्य फोक्सोको क्यान्सरबारे जनचेतना फैलाउनु, समयमै परीक्षण र उपचारको महत्व बुझाउनु तथा यस रोगबाट मृत्युदर कम गर्न सबैलाई सचेत गराउनु हो। फोक्सोको क्यान्सर विश्वभरि धेरै मानिसहरूको ज्यान लिने प्रमुख क्यान्सरहरूमध्ये एक हो। धूम्रपान यसको सबैभन्दा ठूलो जोखिम कारक भए पनि वायु प्रदूषण, दोस्रो व्यक्तिको चुरोटको धुवाँ, हानिकारक रसायनको सम्पर्क तथा केही आनुवंशिक कारणले पनि यो रोग हुन सक्छ। यो रोगको सामान्य लक्षणहरूमा लामो समयसम्म निको नहुने खोकी, खोकीसँग रगत आउने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने, स्वर बस्ने, अत्यधिक थकान र अचानक तौल घट्नु आदि हुन्। यस्ता लक्षणहरू देखिएमा ढिला नगरी स्वास्थ्य संस्थामा गई चिकित्सकको परामर्श लिन आवश्यक हुन्छ। फोक्सोको क्यान्सरबाट बाँच्न धूम्रपान नगर्ने, स्वच्छ वातावरणमा बस्ने, नियमित व्यायाम गर्ने, सन्तुलित आहार खाने तथा आवश्यक परे नियमित स्वास्थ्य परीक्षण गराउने बानी अपनाउनु महत्वपूर्ण हुन्छ। समयमै रोग पत्ता लागेमा उपचारको सफलता बढ्ने सम्भावना धेरै हुन्छ। विश्व फोक्सो क्यान्सर दिवसले स्वस्थ जीवनशैली अपनाउनु, धूम्रपान त्याग्नु, वातावरण संरक्षण गर्नु र फोक्सोको स्वास्थ्यप्रति जिम्मेवार बन्ने प्रेरणा दिन्छ। सबैले सचेतना फैलाएर जोखिमको कारणहरू कम गरेर र समयमै उपचार गराएर यस रोगको प्रभाव घटाउन महत्वपूर्ण योगदान दिन सक्छ। र भर्खरै यहाँले जानकारी लिनुभयो लङ क्यान्सर बारे। र अब स्विकानोस अघिल्लो कोशीली फिल्म बादशाहबाट अभिजित अनि अल्का याग्निकको युगल शर्मा, शब्दकार समीर अनि संगीतकार अनु मल्लिक।

रवको क्रममा यहाँलाई आजको दिनको अन्तिम विशेषता बारे जानकारी दिइरहेका छौं। आज वर्ल्ड ब्रेस्ट फिडिङ विक अर्थात विश्व स्तनपान सप्ताह। विश्व स्तनपान सप्ताह प्रत्येक वर्ष अगस्त 1 तारिकदेखि अगस्त 7 तारिकसम्म विश्वभर मनाइन्छ। यस अभियानको मुख्य उद्देश्य आमाको दूधको महत्वबारे जनचेतना फैलाउनु, नवजात तथा शिशुलाई जीवनको सुरुदेखि नै स्वस्थ बनाउन प्रोत्साहन गर्नु र स्तनपानलाई परिवार, समुदाय तथा समाजको साझा जिम्मेवारको रूपमा स्थापित गर्नु हो। आमाको दूध शिशुको पहिलो र सबैभन्दा उत्तम आहार हो। यसमा शिशुको शारीरिक, मानसिक तथा बौद्धिक विकासको लागि आवश्यक सम्पूर्ण पोषक तत्त्वहरू प्राकृतिक रूपमा पाइन्छन्। जन्मेको पहिलो एक घण्टाभित्रै स्तनपान गराउनु तथा पहिलो 6 महिनासम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु स्वास्थ्य विशेषज्ञहरूले सिफारिस गरेका छन्। यसपछि पनि 2 वर्षसम्म वा त्योभन्दा बढी समयसम्म पूर्ण आहारसँगै स्तनपान गराइरहनु अत्यन्त लाभदायक मानिन्छ। स्तनपानले शिशुलाई निमोनिया, झाडा, पखाला, कुपोषण तथा अन्य संक्रमण

निमोनिया रोगबाट बचाउन मदत गर्छ यसले शिशुको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ मस्तिष्कको विकासमा सहयोग पुर्याउँछ र भविष्यमा मधुमेह मोटापन तथा अन्य दीर्घरोगहरूको जोखिम पनि कम गराउँछ विश्व स्तनपान सप्ताहले परिवार सहकर्मी कार्यस्थल समुदाय र सरकार सबैले स्तनपान मैत्री वातावरण सृजना गर्नुपर्ने सन्देश दिन्छ आमालाई स्तनपान गराउन आवश्यक समय सम्मान सहयोग र सही जानकारी उपलब्ध गराउनु स्वस्थ समाज निर्माणको महत्त्वपूर्ण आधार हो आमाको दूध शिशुको पहिलो अधिकार पहिलो खोप र पहिलो पोषण हो स्वस्थ बालक बालिका स्वस्थ आमा र समृद्ध समाजको लागि स्तनपानलाई प्रोत्साहन गरौँ विश्व स्तनपान सप्ताहको अवसरमा प्रत्येक परिवारले स्तनपानको महत्त्व बुझौँ र आमालाई सम्मान गरौँ र स्वस्थ भविष्य निर्माण गर्नमा योगदान पुर्याउँ

र अब भने यहाँलाई जानकारी गराउनेछौँ आजको मौसम सम्बन्धी. आज उत्तर बंगालको पहाड़ी तथा तराई क्षेत्रहरूमा मौसम पूर्ण रूपमा सक्रिय रहने सम्भावना छ. दिनभरि मौसममा परिवर्तन आउने र बीचबीचमा हल्कादेखि मध्यम वर्षा तथा केही स्थानहरूमा मेघगर्जनसहित चट्याङ को अनि भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ. विशेष गरी पहाड़ी क्षेत्रहरूमा पहिरोको जोखिम बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम विभागले सुझाव दिएको छ. आज खरसाङमा बिहानदेखि नै मौसम बदलिरहनेछ. आज खरसाङको तापक्रम करिब 20 डिग्री सेल्सियसदेखि 25 डिग्री सेल्सियस अनुमान छ. दिनभरि हल्कादेखि मध्यम वर्षा र केही स्थानहरूमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ. यसरी नै दार्जिलिङको तापमान 19 डिग्री सेल्सियसदेखि 23 डिग्री सेल्सियस रहने अनुमान गरिएको छ. दार्जिलिङमा पनि आज दिनभरि मौसम बदलिरहने र पटक पटक वर्षा हुने सम्भावना रहेको छ. अनि कालिम्पोङमा पनि मौसम सक्रिय रहनेछ. यहाँको उच्चतम तापमान 24 डिग्री सेल्सियस अनि निम्नतम 19 डिग्री सेल्सियस रहने अनुमान गरिएको छ. दिनभरि हल्कादेखि मध्यम वर्षा र केही स्थानहरूमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ. यसै गरी मिरिकमा पनि बिहानदेखि साँझसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ. मिरिकको तापमान करिब 19 डिग्री सेल्सियसदेखि 24 डिग्री सेल्सियस रहने अनुमान गरिएको छ. यसै गरी सिलगढीमा पनि आज दिनभरि मौसममा परिवर्तन आउने सम्भावना रहेको छ. तापक्रम करिब 25 डिग्री सेल्सियसदेखि 30 डिग्री सेल्सियस रहने अनुमान छ. यहाँ गर्मी र आर्द्रता बढी अनुभव गरिए पनि वर्षाले केही राहत दिने सम्भावना छ. यतिन्जेल श्रोताले सुन्नुभयो हाम्रा वरिपरिको क्षेत्रहरूको मौसम सम्बन्धी जानकारी.

त श्रोता, हामी पनि कार्यक्रमको अन्त अन्ततिर आइसकेका छौँ र अब भने हामीलाई पनि यस कार्यक्रमबाट बिदा दिनुहोस् र जाँदा जाँदै श्रोतालाई के भन्न चाहन्छु भने जीवनमा चुनौतीहरू आउनु स्वाभाविक हो, तर ती चुनौतीहरूलाई कसरी सामना गर्नु भन्ने कुरा हाम्रो सोचले निर्धारण गर्छ। सकारात्मक राख्ने मानिसले हरेक कठिनाईमा अवसर देख्छ, हरेक असफलताबाट शिक्षा लिन्छ र हरेक नयाँ दिनलाई नयाँ सम्भावनाको रूपमा स्वीकार गर्छ। यसैले सधैँ आशावादी बनौँ, आत्मविश्वासको साथ अघि बढौँ र विश्वास गरौँ कि आजको राम्रो सोचले भोलिको उज्जवल भविष्य निर्माण गर्छ।

0: रहेका छौ। एफएम 103.5 मेगाहर्ज लगायत न्यूज अन एआईआर मोबाइल एप साथै आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्जमा प्रसारण सहयोगी प्रतिमा राईको साथमा म उद्घोषिका लमु शेर्पाको तर्फबाट हाम्रा आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत एवं सप्रेम नमस्कार। अब प्रस्तुत गर्न लागिरहेको छ कार्यक्रम श्रोता संवाद।
1: नमस्कार, श्रोता संवादको नयाँ अङ्कमा यहाँहरू सबैलाई कार्यक्रम सञ्चालक म प्रमीर राई लगायत कार्यक्रम प्रस्तोता लेखनाथ राई हार्दिक स्वागत जनाउँदछौँ। श्रोता संवाद कार्यक्रम मार्फत हामी आकाशवाणी खरसाङका नियमित श्रोताहरूलाई हाम्रो स्टुडियोमा निम्ताएर उहाँहरूको अनुभव विचार तथा सुझावहरू सुन्ने गर्दछौँ। आजको कार्यक्रममा पनि हामीसँग एक विशेष अतिथि उपस्थित हुनुहुन्छ। उहाँले सानै उमेरमा आफ्नो दुई आँखाका दृष्टि गुमाउनु भए तापनि आफ्नो आत्मविश्वास, लगनशीलता र प्रतिभाको बलमा जीवनलाई सकारात्मक रूपमा अघि बढाइरहनु भएको छ। उहाँ हाल सांस्कृतिक विभाग मिरिकमा गायकको रूपमा सक्रिय हुनुहुन्छ र लामो समयदेखि आकाशवाणी खरसाङका नियमित तथा समर्पित श्रोताको रूपमा रहँदै आउनुभएको छ। आज हामी उहाँको आकाशवाणी खरसाङसँग जोडिएका अनुभवहरू, मनपर्ने कार्यक्रमहरू तथा रेडियोप्रतिको उहाँको लगाउबारे कुराकानी गर्नेछौँ। अब धेरै समय नलिई उहाँलाई कार्यक्रम मार्फत हार्दिक स्वागत गर्दै कुराकानीको क्रम अगाडि बढाउन चाहन्छु। नमस्कार हजुर।
2: हजुर नमस्कार।
1: यहाँलाई श्रोता संवाद कार्यक्रममा हार्दिक स्वागत गर्दछु।
2: हजुर धन्यवाद।
1: सबैभन्दा पहिले आफ्नो परिचय राखिदिनुहोस् न हामीलाई।
2: म कल्याण राई हजुर थर्पमिरिक निकालेबाट। हजुर
1: आकाशवाणी खरसाङलाई कहिलेदेखि सुन्दै हुनुहुन्छ?
2: आकाशवाणी खरसाङ चाहिँ मैले सानैबाट सुनेको, तर त्यो टाइममा चाहिँ मेरोमा रेडियो थिएन
1: है।
2: रेडियो थिएन तर माथिल्लो घर तल्लो घरमा बजेको सुनेर पनि मैले चाहिँ मनोरञ्जन लिन्थेँ, कतिवटा ज्ञानको कुराहरू पनि सिक्थेँ त्यहाँबाट है। त्यसले गर्दा चाहिँ मलाई चाहिँ त्यहीँबाट चाहिँ हौसला पनि बढेको र प्रेरणा चाहिँ मैले त्यहीँबाट पाएको है। अन्त अहिलेसम्म सुनिरहेको छु, मैले निरन्तर सुन्दै आएको छु। हजुर
1: आज तपाईँ प्रत्यक्ष यो आकाशवाणी खरसाङको स्टुडियोमा हुनुहुन्छ।
2: हजुर
1: यहाँ आएर तपाईँलाई कस्तो अनुभव भइराखेको छ?
2: मलाई चाहिँ यहाँ आएर चाहिँ अहिले एकदमै गर्व फिल भइरहेको छ। हजुर म त डिस्ट्रिब्युट मान्छे भएर यहाँ पनि तपाईँहरूले निमन्त्रणा दिनुभएर यहाँ आइपुग्नु भएको छ, मलाई एकदम हर्षित खुसी भइरहेको छ, मैले लागिरहेको छ।
1: हजुर अनि यो दृष्टिविहीनताको कुरा गर्दा नि,
2: हजुर
1: तपाईँ जन्म नै यस्तो हो कि कसरी यो हुन पुग्यो?
2: हजुर मेरो चाहिँ होइन, सानोमा चाहिँ म राम्रै हो, बाई बर्थ चाहिँ होइन यो मेरो, मिजल्सले गर्दा चाहिँ यस्तो भएको। त्यति बेला चाहिँ भित्रै राख्ने थियो नि त, बाहिर डुलाउनु हुँदैन भनेर, अब यो चाहिँ देवदेउताकोले गर्दा हो, बाहिर डुलायो भने त फेरि यो त पुरा उयो हुन्छ नि, मान्छेहरू त बाँच्न सक्दैन नि, यसलाई चाहिँ गुम्साएर राख्नुपर्छ भनेर भित्र राख्दाखेरिमा चाहिँ यो आँखाभित्र स्याटल भएर चाहिँ मेरो पछि पुरै टोटली डिस्ट्रिब्युट भएर गएको नि। भन्दा हजुर
1: आकाशवाणी खरसाङलाई तपाईँले कहिलेदेखि सुन्दै आउनु भएको?
2: मैले सुनेको त्यो त भयो नि, पुरा भयो नि, 20-30 वर्ष भयो होला, आज बेसी पनि भयो होला, निरन्तर सुनेको सुनेको। पहिला रेडियो थिएन, पछि रेडियो किनेको दिन त झन् सुनेको सुनेको नि मैले, पहिला चाहिँ तर रेडियो थिएन मेरोमा, ना ढाँटी भन्नुपर्दा। हजुर
1: अहिले चाहिँ रेडियो लिनुभएको छ अनि सुन्दै हुनुहुन्छ?
2: हजुर हजुर।
1: अनि यो आकाशवाणी खरसाङबाट प्रसारण हुने कार्यक्रमहरूमा तपाईँलाई सबभन्दा मन परेको कार्यक्रम चाहिँ कुन चाहिँ हो?
2: मलाई अर्चना कार्यक्रम मनपर्छ, आध्यात्मिक एकदमै त्यो मोटिभेट कार्यक्रम छ, त्यो चाहिँ आमा बाबा हुनेहरूले पनि बिहान चाहिँ एकपल्ट सुन्नुपर्छ, त्यसले गर्दा चाहिँ शिशुहरू चाहिँ विकसित जन्मिन्छ, त्यहाँ ज्ञानवर्धक कुराहरू हुन्छ। यो चाहिँ मनोरञ्जनको साधन मात्रै होइन नि, रेडियो चाहिँ ज्ञानवर्धक कुराहरू पनि सुनाउनुहुन्छ, दिनुहुन्छ, तपाईँहरूले प्रसारण गर्नुहुन्छ, त्यो चाहिँ एकदम खुसी कुरा। त्यहाँबाट त्यो सांस्कृतिक उयोहरू आउँछ, सांस्कृतिक न्युजहरू आउँछ, त्यहाँबाट हिन्दी, त्यहाँबाट तपाईँहरूको त्यो फेरि जानकारीमूलकहरू, त्यो सब्जीहरूको बारे त्यो जानकारी दिनुहुन्छ, त्यहाँबाट कथा सफलताको, त्यहाँबाट फेरि न्युज आउँछ तपाईँहरूको, त्यो राम्रो छ नि, म सबै मनपर्छ। हेलो खरसाङ आउँछ, तपाईँहरू खरसाङ आउँछ 10 बजी, यता ग्रामीण कार्यक्रम अनुरोध सङ्गीत शिक्षा जति पनि एकदम राम्रो छ, गाउँले सभा ग्रामीण कार्यक्रम त्यो पनि राम्रो छ, डाक पुताली पनि एकदम, त्यो चिठीहरू हामीले पठाउनै बिर्सिसकेको, त्यहाँनिर फेरि त्यो फिल्स आउँछ, पुरा मनपर्छ। अन्त त्यो भएर चाहिँ म तपाईँहरूको कार्यक्रमहरू चाहिँ प्रयोग गरेर, राम्रो छ तपाईँहरूको कार्यक्रम। हजुर यसरी नै निरन्तर गइरहोस् है, हामीलाई मनोरञ्जन हुन्छ।
1: प्राय तपाईँ कुन समयमा चाहिँ रेडियो सुन्नुहुन्छ कल्याणजी?
2: म चाहिँ बिहान र बेलुकी चाहिँ सुन्छु, कार्यालय अब दिउँसो चाहिँ जान्छु, त्यसले गर्दा त्यो भ्याउँदिनँ त्यति। कार्यालय गएपछि चाहिँ अफिसमा गएपछि त फेरि त्यो अलिकति हल्ला नै हुन्छ। रेडियो मोबाइलमा त सुन्दा हुन्छ, तर सुन्न अलिकति डिस्टर्ब हुन्छ। अब थुप्रो मान्छेहरू आइरहन्छ नि अफिसमा, त घरि रिहर्सल हुन्छ के हुन्छ, हाम्रो सांस्कृतिक विभाग भएको कारणले गर्दा। त्यसले गर्दा घरमा आएपछि चाहिँ म चाहिँ फेरि रेडियो खोल्छु सिधै। खाना खाँदैछु भने पनि रेडियो छेउमा लान्छु, लुगा धुँदैछु भने पनि म लुगा धुँदा पनि त्यहाँनिर बाथरुममै लगेर

0: दामी फुल हुन्छ त्यो, कोही बेला भुटानको र इन्डियाको बोर्डरको दिन सिमानाको दिँदै गयो, कोही बेला नेपाल र यता कोही बेला हिमालयहरूको दिँदै गयो, त्यो राम्रो छ नि तपाईँहरूको कार्यक्रम, त्यो राम्रो छ, पुरा मनपर्छ, त्यो मोटिभेट कार्यक्रम हुन्छ नसुन्नेकोहरूलाई, मजामा आउँछ त्यो सुन्नु। अन्त सबै कार्यक्रम चाहिँ तपाईँहरूको एकदम राम्रो नै छ, तर समय समय मिलाएर चाहिँ सुन्नुपर्छ हामीले।
1: भनेपछि तपाईँ दैनिक रूपमा नै आकाशवाणी खरसाङ सुन्नुहुन्छ?
0: हजुर सुन्छु नि म त, हाम्रो त्यो अनुरोध कार्यक्रम पनि राम्रो छ, कतिजनाले चाहिँ त्यो हाम्रो भन्दै गरेको हुन्छ मेरो नामै होइन, त्यो भ्याउँदैन है त्यो उद्घोषिकाहरूले, कति उद्घोषिकाहरूले त्यो सबैको भनिरहनु भ्याउनु, त्यसमा चाहिँ मन दुखाउनु हुँदैन हामीले, क्या मेरो नामै आएन अब किन भन्नु भनेन मेरो नाम चाहिँ भनेर, अब कतिजना त्यो मन पनि दुखाउँछ, तर त्यो त्यस्तो हुँदैन, अब सेड्युल हुन्छ प्रोग्रामको एउटा है, त्यो अब त्यसले गर्दा चाहिँ बुझ्नुपर्छ मेरो नाम आएन भन्दा हामी रिसाउनु हुँदैन, हाम्रो श्रोताहरूले दुखमान पनि गर्छ, प्लिज दुखमान त्यो कार्यक्रमतिर नगरिदिनु होला, त्यसको लागि कम्प्लेन पनि गरिरहेको हुन्छ, त्यो कम्प्लेनहरू चाहिँ गर्नु हुँदैन, कोही बेला सक्दैन नि त भन्छु भन्दा पनि त्यो भ्याउँदैन नि त, टाइम हुँदैन।

यहाँहरूलाई पुनः जानकारी गराउन चाहन्छौँ। श्रोता संवाद कार्यक्रम मार्फत हामी आकाशवाणी खरसाङका नियमित श्रोताहरूसँग भेटघाट गर्ने, उहाँहरूको विचार, अनुभव अनि सुझावहरू सुन्ने गर्दछौँ। यसै क्रममा आज हामीसित हुनुहुन्छ मिरिक निगाले चियाबारी निवासी कल्याण राई।

0: जी, त हाम्रो कुराकानीलाई हामी पुनः निरन्तरता दिइरहेका छौँ। कल्याणजी, अब हामी आकाशवाणी खरसाङसँग जोडेका कुराकानी त अवश्य गर्नेछौँ है, अब तपाईँको व्यक्तिगत कुरापट्टि जान्छु म है।
1: हजुर,
0: तपाईँले शिक्षा चाहिँ कस्तो प्रकारको लिनुभएको छ?
1: शिक्षा चाहिँ मैले पहिला अब मैले आँखा देख्दा त्यति बेला चाहिँ हामी प्राइमेरी स्कुलमा पढ्थेँ, प्राइमेरी स्कुल जान्थेँ, त्यहाँदेखि त्यतिकै मेरो आँखा पछि चाहिँ डिस्टबिन हुन गयो। त्यहाँबाट चाहिँ मैले पढ्नु पाइनँ, तर मलाई विश्वास चाहिँ लाग्थ्यो, साथीहरू सबै जान्थ्यो, म पनि पढ्नु पाएको भए त हुन्थ्यो नि जस्तो लाग्थ्यो। अन्त कालिम्पोङबाट चाहिँ त्यहाँनिर त डिस्टबिन स्कुल पनि छ नि, मलाई ल्याउनु माग्थ्यो है आमाहरूले चाहिँ, फेरि माया गरेर चाहिँ कहाँ लान्छ भनेर त्यति बेलाको समयमा नपठाएर चाहिँ राखेको, माया गरेर पठाएको भए चाहिँ म अझै दिल्लीतिर हुन्थ्यो होला, किनभने त्यहाँ दिल्लीतिर चाहिँ ठुल्ठुलो डिस्ट्रिब्युट मान्छेहरू चाहिँ ठुल्ठुलो छ, प्रोफेसरहरू पनि छ हो, इन्जिनियरहरू पनि छ, राम्रो राम्रो छ, पढ्नेहरू छ, बोन डक्टरहरू छ, कसै हड्डिक डक्टरहरू। अन्त म मलाई विश्वास पनि लाग्छ, तर अब आफ्नो आफ्नो भाग्यले अनुसार यहाँ पनि ठिकै छु एक प्रकार चाहिँ भनेर फेरि सोच्छु, त्यति साह्रो त्यतापट्टि जाँदिनँ म, खुसी नै छु।
0: अनि तपाईँ कविता पनि भन्नुहुन्छ अरे नि?
1: हजुर, अलिअलि भन्छ कोटेसनहरू। हजुर,
0: यो अलिकति सुनाइदिनुहोस् न आज हामीलाई।
1: आकाशमा बादल छाउन नसके तापनि म त कसैको जिन्दगीमा छाएको छु, आकाशमा बादल छाउन नसके तापनि म त कसैको जिन्दगीमा छाएको छु, तपाईँहरूको घर दैलो दैलोमा आँगनमा आउन नसके तापनि आज यो आकाशवाणी खरसाङको स्टुडियोमा त म आएको छु। नमस्कार।
0: साह्रै राम्रो। अनि अहिले तपाईँ के गर्दै हुनुहुन्छ?
1: अहिले चाहिँ म इन्फर्मेसन कल्चर सांस्कृतिक विभागमा चाहिँ त्यहाँनिर चाहिँ म आबद्ध छु।
0: त्यहाँ के गर्नुहुन्छ तपाईँ?
1: त्यहाँ चाहिँ मेरो चाहिँ खास चाहिँ डेजिग्नेसन चाहिँ गाउनुमा छ, सिङ्गर।
0: भनेपछि तपाईँलाई गीतहरू पनि गाउनु आउँछ, एउटा सुनाइदिनुहोस् न गीत आज यहाँ हामीलाई।
1: हजुर, मेरो एउटा कम्पोजिसन आफ्नै शब्द लिरिक्समा सुनाउनु पर्यो।
0: हुन्छ हुन्छ।

0: कसैले हजुर नमस्कार
1: साह्रै राम्रो अनि अहिले हाल तपाईँको परिवारमा कतिजना हुनुहुन्छ को को हुनुहुन्छ
0: मेरो परिवारमा चाहिँ अहिले दुईजना भाइहरू छ अन्त बुहारी अन्त नानी छ हामी जम्मै पाँचजनाको परिवार छ हजुर
1: अघि तपाईँले भन्नुभयो आकाशवाणी खरसाङका धेरैवटा कार्यक्रमहरू मनपर्छ भन्ने कुराहरू
0: हजुर
1: यो कार्यक्रमहरू प्रस्तुत गर्ने उद्घोषक उद्घोषिका अथवा सञ्चालक सञ्चालिकाहरूमा आज यहाँनिर सम्झिनु पर्दाखेरि कस कसलाई सम्झनुहुन्छ
0: यो चाहिँ जटिल प्रश्न सोध्नु भयो नि हजुर किनकि अब आफ्नो आफ्नो सेड्युल अनुसार कार्यक्रम चाहिँ सबैले राम्रै गर्छ फेरि हामी सबैसँग राम्रै छौँ अन्त त्यसले गर्दा उद्घोष उद्घोषिकाहरू त यहाँ त तपाईँहरूको त अब आफ्नो आफ्नो हिसाबले त सबै राम्रो छ नि अब गाउँले सब कस्तो राम्रो फिल्डमा ल्याउनुहुन्छ यता शिक्षा ज्योति अब त्यो एकदम राम्रो छ ज्ञानवर्धक अब राम्रो राम्रो टिचरहरू शिक्षक शिक्षिकाहरू लिएर तपाईँहरूले संवाद गराउनुहुन्छ सबै राम्रो छ यता फेरि डाकपुताली पनि एकदम त्यो गाउँले फिल आउँछ चिठी अहिले चिठीकै कुरै छैन हो तर त्यसमा त त्यो पहिला पहिलाको जस्तो चिठीहरू त्यो हुलाकीहरूको कुराहरू त म पुरा मनपर्छ किन हामीलाई सानोमा त्यसको राप छ नि त चिठी चाहिँ यसरी लेख्नुपर्छ भनेर अहिलेकोहरूले चाहिँ चिठी लेख्दैन पहिला त अन्त कस्तो पाराले चिठीहरू लेख्थ्यो अन्त डाइलगहरू पनि मट्टी बिना बत्ती जल्दैन प्रेम बिना संसार चल्दैन भन्ने डाइलगहरू क्या पहिला क्या त्यस्तो फिलहरू मलाई आउँछ क्या त्यो पहिला पहिला चिठीहरू लेख्दा त्यस्तोहरू लेख्थ्यो अन्त पुरा मनपर्छ अब यो अर्चना कार्यक्रमहरू फेरि एकदमै ज्ञानवर्धक यो चाहिँ सुन्नैपर्छ आमा बाबा हुनेहरूले चाहिँ एकदमै शिशुहरू विकसित हुँदै गरेको हुन्छ उहाँहरूको चाहिँ दिमागमा त्यो चाहिँ सुनिरहेको हुन्छ अन्त दिमागमा त्यो छिरेपछि चाहिँ उहाँहरू एकदमै ज्ञानी भएर जन्मिन्छ ज्ञानी ध्यानी यो कुराहरू चाहिँ हामीले बुझ्नुपर्छ हामीले बिहानै बरु मोबाइल नखोलौँ न मोबाइलमा चाहिँ त्यो नाना भातीको के आइरहेको हुन्छ राम्रो कुरा चाहिँ हामीले यता पोजिटिभ कुराहरू चाहिँ सिक्यो भने चाहिँ धेरै हामीलाई चाहिँ राम्रो हुन्छ है अनि त्यसले गर्दा चाहिँ हामीले त्यही सुन्नुपर्छ त्यो स्लाइङ वाटहरूमा आइरहेको हुन्छ कोही बेला मोबाइलतिर चाहिँ त्यो अलिकति सुन्नु हुँदैन पहिला चाहिँ रेडियो सुन्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ
1: तपाईँको विचारमा
0: हजुर है
1: अनि रेडियोले तपाईँको जीवनमा कस्तो भूमिका खेलेको छ जस्तो लाग्छ
0: मेरो जीवनमा चाहिँ एकदम राम्रो भूमिका खेलेको छ कोही बेला म एकै घरमा को पनि हुँदैन त्यति बेला चाहिँ म रेडियो सुन्छु रेडियो सुन्दा कोही बेला तपाईँहरूको स्वर आउँदै गरेको हुन्छ कोही कोही बेला हाम्रो कसको स्वर आउँदै गर्नुहुन्छ यहाँको हो उद्घोषिकाहरूको त्यो उनीहरूले फेरि ज्ञानबाट कुराहरू भन्दै गरेको हुन्छ त्यसले गर्दा चाहिँ म चाहिँ एक्लै छुइनँ जस्तो फिल हुन्छ मै बात मार्दैछु भन्ने जस्तो के अब त्यो चिनिरहेको मान्छे बोल्दा चाहिँ मै उहाँसँग बात मार्दैछु भन्ने जस्तो फिल भइदिन्छ कि अन्त त्यसले गर्दा चाहिँ एकदम मनोरञ्जनका साधन पनि छ ज्ञानवर्धक कुराहरू पनि छ त्यसले गर्दा हामीले एक्लै चाहिँ कहिले पनि हुँदैन रेडियो चाहिँ एकदमै साथी साथी हुन्छ हाम्रो
1: आकाशवाणी खरसाङले विभिन्न कार्यक्रमहरू प्रसारण गर्छ श्रोताहरूको हितको निम्ति है अनि यसमा चाहिँ अझै के कुराहरू थप्नु पर्छ अथवा बढाउनु पर्छ जस्तो लाग्छ तपाईँलाई
0: आज बढाउनु त सबै ठिकै छ कार्यक्रमहरू चाहिँ अझै पुरै कुरामा

0: जस्तो कार्यक्रमहरू चाहिँ हप्तामा दुई ताल तिन ताल गरिदिनु भयो भने चाहिँ अझै यहाँ चाहिँ श्रोताहरूको चाहिँ पुरै मनोरञ्जन पनि बढेर जान्थ्यो, अझै श्रोताहरू बढेर जान्थ्यो जस्तो लाग्छ क्या म। यसले गर्दा चाहिँ एकदम जोडिँदो रहेछ यो कुरै कुरामा चाहिँ। फोन गर्ने त अब सबैलाई इच्छा हुन्छ, त्यसले गर्दा चाहिँ अर्कोले पनि सुन्नु भन्छ, अर्कोले पनि सुन्नु भन्छ, फेरि टपिकहरू राम्रो राम्रो ल्याउँछ कि, त्यसले गर्दा त्यो टपिकमा बात मार्नु मजा आउँछ नि। कोही बेला त्यो सानोको, कोही बेला त्यो अहिले चल्दै गरेको, कोही बेला त्यो मातोलामाले ड्रगहरू खाँदा कस्तो कुरो हुन्छ भने त्यो मोटिभेट कुराहरू हुन्छ, यस्तो गर्नु हुँदैन उस्तो गर्नु हुँदैन, त्यसले गर्दा गाउँमा निकै राम्रो पनि हुँदो रहेछ त्यो सुन्दा। त्यसले गर्दा चाहिँ तपाईँहरूले त्यो कार्यक्रममा चाहिँ हप्तामा दुई ताल तिन ताल ल्याइदिनु सक्यो भने चाहिँ अझै राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई चाहिँ।
1: हजुर,

0: श्रोता संवाद कार्यक्रममा यहाँलाई पुनः स्वागत जनाउँदछु। श्रोता संवाद कार्यक्रम मार्फत हामी आकाशवाणी खरसाङका नियमित श्रोताहरूलाई हाम्रो स्टुडियोमा निम्ताएर उहाँहरूको अनुभव, विचार तथा सुझावहरू सुन्ने गर्दछौँ। आजको कार्यक्रममा हामीसित हुनुहुन्छ कल्याण राई। अनि आकाशवाणी खरसाङले हाम्रो लोक कलाकारहरूलाई, है, स्थानीय कलाकारहरूलाई बढावा दिनको निम्ति विभिन्न कार्यक्रमहरू पनि गर्दछ, है, गीत सङ्गीतको कार्यक्रमहरू हुन्छ। यो गीत सङ्गीतको कार्यक्रमहरूमा तपाईँलाई कतिको रुचि अथवा मनपर्ने को छ तपाईँको?
1: लोक कार्यक्रमहरूमा त सले राम्रै छ, अब पुराणहरू पनि राम्रै छ, है, हाम्रो पुराण कार्यक्रमहरू लोकगीतहरू सुनिरहेको हुन्छ। यहाँ लोकगीत अन्त फेरि तपाईँहरूको त्यो के छ भने चाहिँ यहाँ चाहिँ अब दसैँ तिहारको टाइममा मजाले मादल गीतहरू घन्किन्छ, समाला बिरानीहरू हो, त्यो चाहिँ एकदम राम्रो छ। सियो समाला बिरानीहरू हो, हाम्रो लोक गायिका त्यो डिपी वाइबा पनि भर्खरै बित्नुभयो, उहाँको मैले सुनिदिने थिएँ, एकदम मन पर्थ्यो है, बिचरा उहाँलाई पनि श्रद्धाञ्जली पनि व्यक्त गर्छु। त्यस्तो यस्तो कलाकारहरू हाम्रो यहाँ खरसाङ, आकाशवाणी खरसाङले जन्माएको छ, राम्रो राम्रो, अब यहाँबाटै जन्मेको नि सबै, हाम्रो हिरा देवी वाइबा दिदीहरू सबै यहाँबाट जन्मिनु भएको, अब अहिले हाम्रो हिरा रासेली दिदी अस्ति मैले यहाँ भेट्नु भएको थियो, आउनु भएको थियो, उहाँले राम्रो राम्रो गाए, उहाँको पनि राम्रो राम्रो छ, यहाँबाटै म सुनिरहन्छु कार्यक्रमहरू सबैको सुन्छु, फेरि लोकलहरूको पनि सुन्छु, हाम्रो गाउँलेहरूको, हाम्रो दिपेन गुरुङ दाजु पनि बितेर जानुभयो, यहाँबाट गीत बजाइदिइरहन्छ घरिघरि, अस्ति पनि बजाइदिँदै थियो, म त छै जस्तो लागेन कि हो, त्यो कार्यक्रममा चाहिँ अवसर दिनुभएको छ, एकदमै राम्रो, आज यस्तो अवसर दिँदै गर्नु जानुभयो भने चाहिँ तपाईँहरूलाई पनि एकदमै, तपाईँहरूको पनि एकदमै अझै बढेर जान्छ है।
0: हजुर, त्यस्तो लाग्छ तपाईँलाई?
1: हजुर, त्यस्तो लाग्छ। हजुर,
0: आकाशवाणी खरसाङको श्रोताहरूलाई, है, तपाईँ जस्तै अरू श्रोताहरूलाई के भन्न चाहनुहुन्छ यहाँबाट आज?
1: आकाशवाणी खरसाङको श्रोताहरूलाई चाहिँ एकदमै धन्यवाद दिन्छु, सुनिदिनु तपाईँहरूले, अझै सुनिदिनु, राम्रो राम्रो कुराहरू सुनिदिनु, कोही बेला त्यो अनुरोध कार्यक्रम पनि अब कतिवटा नामहरू पढ्नु भ्याउँदैन, उद्घोष उद्घोषकाहरूले त्यसमा मन दुःख चाहिँ गर्नु हुँदैन, कम्प्लेनहरू कति चाहिँ मन दुःख गर्छ कि त्यसमा गर्नु हुँदैन, कोही बेला गर्छु भन्छु भन्दा भन्दै त्यो सेड्युलले भ्याउँदैन, टाइम हुँदैन, प्रोग्रामको त पुरा सेड्युल हुन्छ, अब कतिलाई थाहा हुँदैन, अन्त हामी पनि कार्यक्रम गरिरहन्छु र चाहिँ प्रोग्रामको सेड्युल अनुसार गर्नुपर्ने हुन्छ, त्यो कुराहरू चाहिँ बुझ्नुपर्छ, अन्त कतिवटा कुराहरू त्यसमा चाहिँ रिसाउनु हुँदैन, हामी भन्न चाहन्छु, अरू सबै राम्रो छ, सुनिदिनुहोस् तपाईँहरू राम्रो राम्रो कार्यक्रमहरू, अन्त फिडब्याकहरू पनि तपाईँहरू अलिकति गरिदिनु है, यहाँ किनभने यहाँ पनि ऊर्जा बढ्छ, हामी उद्घोष उद्घोषी गरेर हाम्रो आकाशवाणी खरसाङलाई अझै उहाँहरूलाई प्रेरणा बढेर जान्छ, हामीले राम्रो गर्नुपर्ने रहेछ भन्ने कुरो होस् अझै, त्यही भन्न चाहन्छु, सन्देश दिन चाहन्छु।
0: अनि आज यहाँ आकाशवाणी खरसाङमा आउनुभयो है, यहाँ आएर तपाईँले हामीसित कुराकानी गर्नुभयो, कस्तो अनुभव हो, अनि यहाँ आकाशवाणी खरसाङ आएर के भन्छु भन्न चाहनुहुन्थ्यो आज?
1: आज भन्नु त सबै भनिसकिहालेँ है, त्यसले गर्दा तर राम्रो छ, तपाईँहरूले मलाई बोलाइदिनु भयो, निमन्त्रणा दिनुभयो, म एकदम दृष्टिपूर्ण मान्छेलाई पनि, त्यसले गर्दा एकदमै तपाईँहरू आकाशवाणी इन्टायर टिमलाई चाहिँ म मनदेखि हृदयदेखि आभार व्यक्त गर्छु है।
0: अनि आकाशवाणी खरसाङका सम्पूर्ण कर्मचारी तथा उद्घोषकहरूलाई तपाईँले के सन्देश दिन चाहनुहुन्छ?
1: अझै आकाश उद्घोषक उद्घोषकहरूले तपाईँहरूले चाहिँ अझै यस्तै कार्यक्रमहरू चाहिँ गर्दै जानुहोस् है, तपाईँहरूको चाहिँ अझै प्रमोसनहरू बढ्दै जाओस्, तपाईँहरूको यही हो शुभेच्छा शुभकामना, अझै राम्रो कार्यक्रम गरेर चाहिँ तपाईँहरूको मान सम्मान अझै बढेर होस् भनेर चाहिँ म शुभकामना र शुभेच्छा यहाँबाट दिन्छु है, मनदेखि नै। हजुर,
0: अनि आज हामीलाई समय दिनुभयो यसको निम्ति यहाँलाई धेरै धेरै धन्यवाद।
1: तपाईँहरूलाई पनि एकदमै मलाई यहाँनिर बोलाएर चाहिँ यसरी मेरो अन्तर्वार्ता गरिदिनु भएको भने चाहिँ म एकदमै हृदयदेखि आभार व्यक्त गर्दै आजको लागि चाहिँ तपाईँहरूलाई नमस्कार भन्छु है।
0: आजको श्रोता संवाद कार्यक्रममा हामीले मिरिक निवासी कल्याण राईसँग आकाशवाणी खरसाङसँगको उहाँको सम्बन्ध अनि उहाँको सुझावहरू हामीले बुझ्न पायौँ। प्रिय श्रोताहरू, आकाशवाणी खरसाङका कार्यक्रमहरूबारे यहाँहरूको प्रतिक्रिया, सुझाव र शुभेच्छा नै प्रेरणाको स्रोत हो, त्यसैले आगामी दिनहरूमा पनि यहाँहरूले आफ्ना विचार तथा सुझावहरू डाक पुतली कार्यक्रम मार्फत वा पत्रचार गरेर हामीसम्म पुर्याउन सक्नुहुनेछ। श्रोता संवादको अर्को अङ्कमा फेरि अर्का नयाँ नियमित श्रोतासँग रोचक भेटघाट र भलाकुसारी लिएर

नै भए पनि बाँच्न जान्नेलाई जीवन अति बहुमूल्य छ। यति राम्रो मानव चोला अभागीले पाइन्न होला। पीर पर्यो भन्दैमा बगाउनुहुन्न आँसु।

श्रोता, समय 11:05 भइसकेको छ र अबको 25 मिनट निकै विशेष रहनेछ, किनकि हामी प्रस्तुत गर्दछौ पुराना र सदाबहार नेपाली गीतहरूको सांगीतिक यात्रा कार्यक्रम अजम्बरी गीतहरू। आजको यो विशेष प्रस्तुति सफल थापाको स्वरमा। त्यसअघि सुन्नुहोस् एक रिपोर्ट।

यदिन्जेल प्रस्तुत थियो कार्यक्रम अजम्बरी गीतहरू सफल थापाको स्वरमा। श्रोता, सांगीतिक प्रस्तुतिको क्रममा अब लिएर आएका छौ केही हिन्दी गीतहरू। प्रथममा स्वीकार्नुहोस् सुचिता के को स्वरमा।

कार्यक्रम को यो दोस्रो प्रस्तुति स्वीकार्नुहोस् सफाकत अमानत अलीको शर्मा केही हिन्दी गीतहरू।

स्वागत गर्दछु श्रोतागणलाई आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जमा। अबको पालो आएको छ तपाई र हाम्रो सबैभन्दा मनपर्ने कार्यक्रम तपाईको अनुरोधमा राजा हजुरहरूको साथमा छु म उद्घोषिका लमु। र श्रोता तपाईँहरूले पठाउनु भएका मनपर्ने फिल्मी गीतहरू केही क्षणमा हामी पाले पालो प्रस्तुत गर्नेछौ, त्यसैले रेडियो सेटबाट कतै नहट्नुहोस्, आफ्नो मनपर्ने गीत सुन्न तयार भएर बस्नुहोस्।

कार्यक्रमको यो पहिलो प्रस्तुति स्वीकार्नुहोस् एक चलचित्रबाट उदित नारायण अनि अलका याग्निको स्वरमा र यस गीतको अनुरोधकर्ताहरू हुनुहुन्छ बक्सर बिहारबाट सरफरुद्दिन अन्सारी फातिमा खातुन असलाम अन्सारी अक्रम अन्सारी अफताब अन्सारी डुमराव बिहारबाट डाक्टर डब्लु अन्सारी डाक्टर सोनम अदिवा

कार्यक्रमको यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस् चलचित्र साजनबाट कुमार सानु अनि अलका याग्निको स्वरमा र यस गीतको अनुरोधकर्ताहरू यस प्रकारले हुनुहुन्छ मेहनगर उमरखेर महाराष्ट्रबाट अभिजित गोहाङकर राही सरिता गोहाङकर सिद्धान्त गोहाङकर प्रिन्स एकांश गोहाङकर विश्वकर्मा नागपुरबाट शैलेश गोहाङकर वैशाली गोहाङकर कुमारी ध्वनी गोहाङकर परी शान्तिनगर भिलाई छत्तीसगढबाट प्रदीप कुमार शाह श्रीमती प्रतिमा शाह अनि सन्देश शाह पुना महाराष्ट्रबाट श्रीमती वीणा आदिस मेहता र कुमारी माही मेहता नारायण फार्मबाट शान्त तामाङ शिखा तामाङ रिता तामाङ सामदिन तामाङ विजय थापा अनि रिदम थापा कोटवा नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश राई अमित कुमार राई श्रीमती उषा राई हेप्पी राई दुविहा नेवादा जिल्ला गाजीपुरबाट प्रतीक राई श्रीमती रोशनी राई र प्राञ्जल राई राजविराज नेपालबाट श्याम कुमार हक्कु तारादेवी हक्कु राजन हक्कु कल्पना राई हक्कु सुनिमा हक्कु पिङ्की खुसबु श्रुति पूजा हक्कु अनि सनी हक्कु रङ्गी छत्तीसगढबाट दिनेश वर्मा अनि करुण वर्मा नेपालबाट सरोज दत्ता चन्द्र दत्त बेबी विविता अभिनेश आशिष अनि तरुण रञ्जन त स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम प्रस्तुति

0: Okay, it's me, Nikita, signing off for now. But you do stay tuned for our upcoming programs, news headlines in Nepali. Till then, stay safe, take care, bye-bye.
1: नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार संध्या शर्माबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीलाई भोगापुरम विनयनगरम स्थित अल्लुरी सीताराम राजु अन्तर्राष्ट्रिय विमानस्थलमा न्यानो स्वागत गरियो। यसै क्रममा आन्ध्र प्रदेशका मुख्यमन्त्री अनि उपमुख्यमन्त्री पनि उपस्थित हुनुहुन्थ्यो। रक्षा मन्त्री राजनाथ सिंहले आज राजर्षि पुरूषोत्तम दास टण्डनको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। विदेश मन्त्रालयका सचिव सुधाकर दलेलाले बेनिन गणराज्यको राष्ट्रिय दिवस समारोहमा प्रमुख अतिथिको रूपमा भाग लिनुभयो। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भन्नुभयो कि श्री दलेलाले भारत र बेनिन बीच बलियो सम्बन्ध स्थापित गर्ने प्रतिबद्धता दोहोर्याए। तेल मार्केटिङ कम्पनीहरूले आज 19 किलोग्रामको व्यावसायिक एलपीजी सिलिण्डरको मूल्य घटाएका छन्। कटौतीपछि दिल्लीमा व्यावसायिक सिलिण्डरको मूल्य 2738 रुपियाँमा झरेको छ। केरलमा भारी वर्षाको प्रकोप जारी छ। मुसलधारे वर्षाका कारण राज्यका 14 जिल्ला मध्ये 8 जिल्लामा रेड अलर्ट जारी गरिएको छ। 3 जिल्लामा अरेन्ज अलर्ट जारी गरिएको छ भने बाँकी 3 जिल्लामा यल्लो अलर्ट जारी गरिएको छ। मध्य प्रदेश पुलिसले लागु औषध विरोधी अभियान नशा से दूर है जरूरी 2.0 ले 5 विश्व कीर्तिमान कायम गरेको छ। यसमा ठूलो संख्यामा मानिसहरूले भाग लिएका थिए। उपराष्ट्रपति सीपी राधाकृष्णनले नीरज चोपडा, यशवीर सिंह, तेजस्विन शंकर र यामिनी मौर्यलाई ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा पदक जितेकोमा बधाई दिनुभयो। गत महिनामा वस्तु तथा सेवाकर संकलनमा उल्लेखनीय वृद्धि भई 2,11,205 करोड रुपियाँ पुगेको छ। जुन जुलाई 2025मा 1,83,065 करोड रुपियाँबाट 15.4% वृद्धि भएको छ। मुख्य समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी दिउँसो 2:40 बजेमा उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: 这样子吃个，
1: 那里
0: 还是这些，嗯，
1: 促进人才，你最重要的。

0: यो प्रसारण हो आकाशवाणीको, अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, आन्ध्र प्रदेशले तीव्र गतिमा प्रगति गरिरहेको छ अनि केन्द्र सरकार स्वर्ण आन्ध्र अनि विकसित भारतको सपनालाई साकार गर्न पूर्ण रूपमा प्रतिबद्ध छ। तेल विपणन कम्पनीहरूले आज 19 किलोग्रामको वाणिज्यिक एलपीजी सिलिण्डरहरूको मूल्य लगभग 200 रूपियाँ कम्ती गरेको छ। गत महिना वस्तु एवं सेवा कर जीएसटी संग्रहमा उल्लेखनीय वृद्धि दर्ता गरियो अनि यो 2,11,205 करोड रूपियाँसम्म पुगेको छ। मौसम विभागले गुजरात, केरल अनि माहेमा आज मुसलधारे वर्षाको लागि रेड अलर्ट जारी गरेको छ र ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा भारतको उत्कृष्ट प्रदर्शन जारी छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, आन्ध्र प्रदेशले तीव्र गतिमा प्रगति गरिरहेको छ अनि केन्द्र सरकार व्यापक अवसंरचना अनि प्रौद्योगिक विकासको माध्यमद्वारा स्वर्ण आन्ध्र अनि विकसित भारतको सपनालाई साकार गर्न पूर्ण रूपमा प्रतिबद्ध छ।
2: मुझे पूरा विश्वास है, आज यहाँ जितने भी प्रोजेक्ट की शुरुआत हुई है, जिनकी नींव रखी गई है, वो सारे प्रोजेक्ट स्वर्ण आंध्र और विकसित भारत के संकल्प को पूरा करने में बहुत बड़ा योगदान देंगे। आंध्र प्रदेश विकसित भारत के सपने को पूरा करने के लिए एक बहुत बड़ा ऊर्जा स्रोत बन रहा है। मैं एक बार फिर इन सभी परियोजनाओं के लिए आंध्र प्रदेश के लोगों को बहुत बहुत बधाई देता हूँ।
1: प्रधानमन्त्रीले भोगपुरममा अल्लुरी सीताराम राजु अन्तर्राष्ट्रिय हवाई अड्डाको उद्घाटन गर्नुभएपछि जनसभालाई सम्बोधन गर्दै भन्नुभयो, हवाई अड्डा, सड़क अनि ऊर्जा अवसंरचना सहित लगभग 18,000 करोड़ रूपियाँको विकास परियोजनाहरू केन्द्र अनि राज्यमा एनडीए सरकारको नेतृत्वमा राज्यको तीव्र प्रगतिलाई दर्शाउँदछ। श्री मोदीले नयाँ हवाई अड्डालाई आन्ध्र प्रदेश विशेष गरेर उत्तरी आन्ध्र प्रदेशको विकासको मार्ग अनि राज्यका युवाहरूको आकांक्षाहरू पूरा गर्ने अवसर बताउनुभयो। उहाँले भन्नुभयो, हवाई अड्डाको नाम स्वतन्त्रता सेनानी अल्लुरी सीताराम राजुको नाममा राखिएको छ अनि यो नाम आगामी पिढ़ीलाई देशभक्ति अनि जनसेवाको भावनाले प्रेरित गर्नेछ। प्रधानमन्त्रीले भारतको नागर विमानन क्षेत्रको तीव्र गतिमा भइरहेको विस्तारको उल्लेख गर्दै भन्नुभयो, देशमा परिचालित हवाई अड्डाहरूको संख्या वर्ष 2014 74 बढेर 166 भएको छ अनि उडान योजनाले आम नागरिकहरूका लागि हवाई यात्रालाई सस्तो बनाएको छ। उहाँले भन्नुभयो, यस योजनाको हालैमा शुरू गरिएको दोस्रो चरणले क्षेत्रीय सम्पर्क अझ बलियो हुनेछ। वित्त मन्त्री निर्मला सीतारमणले भन्नुभएको छ, तमिल संस्कृति धेरै पुरानो हो अनि यस भाषाको साहित्य धेरै समृद्ध छ। आज चेन्नईमा पनिरु तिरुमोरई गल अनि तिरुमचेन्दर थलापुरानम पुस्तकहरूको विमोचन समारोहमा उहाँले प्राचीन कालका विभिन्न संस्कृतिहरू अनि संरक्षणको आवश्यकताबारे विस्तारसित बताउनुभयो। वित्त मन्त्रीले भन्नुभयो, यी पुस्तकहरूले शैव संस्कृतिलाई दर्शाउँदछ। उहाँले जोड़ दिँदै भन्नुभयो, आजका युवाहरूको भाषा अनि संस्कृतिमाथि लेखिएका किताबहरू पढ्नुपर्नेछ अनि गौरवान्वित हुनका साथै यसको विशिष्टताहरूलाई पनि सुरक्षित राख्नुपर्नेछ। रक्षा मन्त्री राजनाथ सिंहले आज राजऋषि पुरूषोत्तम दास टण्डनको जयन्तीमा श्रद्धाञ्जली अर्पित गर्नुभयो। सोशल मीडिया पोस्टमा श्री सिंहले भन्नुभयो,

0: राजर्षि पुरुषोत्तम दास टण्डनले भारतीय स्वतन्त्रता संग्रामको विभिन्न आन्दोलनहरूमा महत्वपूर्ण भूमिका निभाउनु भएको थियो। रक्षा मन्त्रीले भन्नुभयो, आफ्नो जोशिलो लेखनले राजर्षि पुरुषोत्तम दास टण्डनले समाजलाई जागरूक गर्ने अनि राष्ट्रिय चेतना जगाउन महत्वपूर्ण कार्य गर्नुभयो। उहाँले यस विषयमाथि जोड़ दिनुभयो, हिन्दी भाषाप्रति राजर्षि पुरुषोत्तम दास टण्डनको अटुट समर्पणलाई सदैव स्मरण गरिनेछ। देश सेवाप्रति उहाँको समर्पण आगामी पीढ़ीको लागि सदैव प्रेरणाको स्रोत बनिरहने श्री सिंहले बताउनुभयो। तेल विपणन कम्पनीहरूले आज 19 किलोग्रामको वाणिज्यिक एलपीजी सिलिण्डरहरूको मूल्य लगभग 200 रुपियाँ कम्ती गरेको छ। कटौतीपछि दिल्लीमा वाणिज्यिक सिलिण्डरको मूल्य 2738 रुपियाँ भएको छ। कोलकातामा 2872 रुपियाँ 50 पैसा, मुम्बईमा 2691 रुपियाँ 50 पैसा अनि चेन्नईमा 2906 रुपियाँ भएको छ। इण्डियन ओइल कर्पोरेसन लिमिटेडका अनुसार वाणिज्यिक सिलिण्डरको नयाँ दर आजदेखि लागू भएको छ। यस निर्णयले रेस्टुरेन्ट, ढाबा, होटल अनि खानापिनाको व्यवसायसित सम्बन्धित मानिसहरूलाई राहत पुग्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब सुन्नुहोस् रहल समाचार। गत महिना वस्तु एवं सेवाकर जीएसटी संग्रहमा उल्लेखनीय वृद्धि दर्ता गरियो अनि यो 2,11,205 करोड़ रुपियाँसम्म पुगेको छ। यसले जुलाई 2025 1,83,065 करोड़ रुपियाँको तुलनामा 15.4% वार्षिक वृद्धिलाई दर्शाउँदछ। वित्त मन्त्रालयद्वारा जारी आँकडा अनुसार सकल घरेलु जीएसटी राजस्व 1,44,695 करोड़ रुपियाँ रह्यो। यो एक वर्ष पहिलाको तुलनामा 10.1% अधिक हो। आयातले जीएसटी संग्रहमा 28.8% वृद्धि भएको छ अनि यो 66,511 करोड़ रुपियाँसम्म पुगेको छ, जसले कुल मासिक संग्रहलाई बढावा पुगेको छ। जम्मू कश्मीरको कुलगाम जिल्लाको केलममा आतंकी हमलामा घाइते भएको दोस्रो श्रमिकको आज बिहान मृत्यु भएपछि मृतकहरूको संख्या 2 पुगेको छ।
1: वरिष्ठ पुलिस अधिकारी ने बताया कि घायल श्रमिक की मौत श्रीनगर के एक अस्पताल में चिकित्सा के दौरान हुई। कल शाम ईंट भट्टे पर काम कर रहे इन दो श्रमिकों पर अज्ञात आतंकवादियों ने गोलीबारी की थी। घटना के तुरंत बाद इलाके की घेराबंदी कर दी गई है। आतंकवादियों की धरपकड़ के लिए तलाश अभियान जारी है। उपराज्यपाल मनोज सिन्हा और मुख्यमंत्री उमर अब्दुल्ला ने मजदूरों की हत्या की कड़ी निंदा की और मृतकों के परिवारों के प्रति संवेदना व्यक्त की है। मुख्यमंत्री ने मृतकों के परिजनों को मुख्यमंत्री राहत कोष से 10-10 लाख रुपए की अनुग्रह राशि देने की घोषणा की है। कुलगाम जिला प्रशासन की ओर से 6-6 लाख रुपए की तत्काल सहायता भी दी जाएगी। श्रीनगर से इश्फाक शाह की रिपोर्ट के साथ समाचार कक्ष से मैं सरफिरोजी।
0: वाइस एडमिरल एएन प्रमोदले आज नौसेना प्रमुखको रूपमा कार्यभार ग्रहण गर्नुभएको छ। गोवा स्थित नौसेना अकादमीको 38 एकीकृत क्याडेट पाठ्यक्रमका पूर्व छात्र वाइस एडमिरल एएन प्रमोद जुलाई 1990 नौसेनामा कमिशन हुनुभएको थियो। ओडिसामा मतदाता सूचीको विशेष गहन पुनरीक्षण अन्तर्गत दावी अनि आपत्तिहरू दर्ता गर्ने अन्तिम तिथि निर्वाचन आयोगले बढाएर यसै महिनाको 19 तारिक गरेको छ। दावीहरू अनि आपत्तिहरूको समस्या समाधान गर्ने समय सीमा पनि 17 सितम्बरसम्म बढाइएको छ। मौसम विभागले गुजरात, केरल अनि माहेमा आज मुसलधारे वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। दिल्ली, हरियाणा, चण्डीगढ, पञ्जाब, हिमाचल प्रदेश, उत्तराखण्ड, उत्तर प्रदेश, कोंकण, गोवा अनि उत्तर पूर्वी भारतको केही भागहरूमा भोलिसम्म भारी वर्षा हुने सम्भावना छ। जम्मू कश्मीर, आन्ध्र प्रदेश, कर्नाटक, झारखण्ड, मध्यप्रदेश, ओडिसा, तेलंगाना, विदर्भ अनि अण्डमान निकोबार द्वीप समूहमा अघिल्लो 2 दिनमा गर्जन सहित भारी वर्षा हुने सम्भावना छ। राजधानी दिल्लीमा आज साँझ विभिन्न स्थानहरूमा हल्का वर्षा हुन सक्छ। ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा भारतको उत्कृष्ट प्रदर्शन जारी छ। भारतसित धेरै पदक जित्ने अवसर छ। बक्सिङमा ओलम्पिक पदक विजेता लभलिना बोरगोहिनको अगुवाईमा 10 मुक्केबाजहरूले फाइनल खेल्नेछन्। यी सबै 10 मुक्केबाजहरूले हिजो सेमी फाइनलमा जित दर्ता गरेपछि रजत पदक पक्का भएको छ। यो राष्ट्रमण्डल खेलमा बक्सिङमा भारतको अहिलेसम्मको सर्वश्रेष्ठ प्रदर्शन हो। यी बक्सरहरूले अब स्वर्ण पदकको लागि खेल्नेछन्। लभलिना बोरगोहिनले महिलाहरूको 75 किलोग्राम, साक्षी चौधरीले 51 किलो किलोग्राम प्रीति पवारले 54 किलोग्राम जेस्मिन लेम्बोरियाले 57 किलोग्राम प्रिया घंगासले 60 किलोग्राम अनि अरुन्धती चौधरीले 70 किलोग्राम भारवर्गको फाइनलमा स्थान बनाएका छन् पुरुषहरूमा जदुमणि सिंह मदेंगबम 55 किलोग्राम सचिन सिवाज 60 किलोग्राम अंकुश पंघाल 80

0: किलोग्राम अनि नरेन्द्र बेरवालले 90 किलोग्राम भन्दा अधिक भार वर्गमा प्रतिस्पर्धा गर्नेछन्। अस्मिता डे अनि हर्ष सिंहले हिजो जुडोमा भारतको लागि पहिलो स्वर्ण पदक जितेका छन्। ताइपे ओपन ब्याडमिन्टनमा भारतका तन्वी शर्माले आज सेमी फाइनलमा उत्कृष्ट जितसितै महिला सिंगल्सको फाइनलमा आफ्नो स्थान पक्का गरेकी छन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, आन्ध्र प्रदेशले तीव्र गतिमा प्रगति गरिरहेको छ अनि केन्द्र सरकार स्वर्ण आन्ध्र अनि विकसित भारतको सपनालाई साकार गर्न पूर्ण रूपमा प्रतिबद्ध छ। तेल विपणन कम्पनीहरूले आज 19 किलोग्रामको वाणिज्यिक एलपीजी सिलिण्डरहरूको मूल्य लगभग 200 रुपियाँ कम्ती गरेको छ। गत महिना वस्तु एवं सेवा कर जीएसटी संग्रहमा उल्लेखनीय वृद्धि दर्ता गरियो अनि यो 2,11,205 करोड रुपियाँसम्म पुगेको छ। मौसम विभागले गुजरात, केरल अनि माहेमा आज मुसलधारे वर्षाको लागि रेड अलर्ट जारी गरेको छ र ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा भारतको उत्कृष्ट प्रदर्शन जारी छ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 3:15 सुन्दै गर्नुहोस् आकाशवाणी।
1: अब प्रस्तुत छ यो लोकगीत, चन्द्रदीप वाइवा, सुदीप वाइवा अनि यमुना देवानको समूह शर्मा।

प्रस्तुत छ समसामयिक समीक्षा वाचन तथा अनुवाद आरती ठकुरी। विषय छ संरचनात्मक र प्रतिस्पर्धी समर्थक सुधारहरूको लागि विश्वव्यापी वरियतामा भारत 82 स्थानबाट 57 स्थानमा पुगेको छ। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारतले 2010 र 2023 बीच संरचनात्मक र प्रतिस्पर्धी समर्थक सुधारहरूमा उल्लेखनीय प्रगतिलाई प्रतिबिम्बित गर्दै विश्वव्यापी वरियतामा 25 स्थान अघि आएको छ। जुन 2010 र 2023 बीचको कम्पिटियर फाउन्डेशनद्वारा जारी गरिएको इण्डियाज नेक्स्ट ग्रोथ फ्रन्टियर रिड्युसिङ एन्टी कम्पिटेटिभ मार्केट डिस्टर्सन टु बिल्ड अन इण्डियाज 2010-2023 रिफर्म प्रोग्रेस रिपोर्ट अनुसार हो। रिपोर्टले 2010 र 2023 बीचको देशको सुधार प्रक्षेपणको जाँच गर्दै यसको बजार विकृति प्रदर्शन सूचकाङ्क अन्तर्गत भारतको प्रदर्शनको मूल्याङ्कन गर्दछ र बजार विकृतिहरू कम गर्न र प्रतिस्पर्धात्मकतालाई बलियो बनाउन निरन्तर प्रयासहरूलाई सुधारको श्रेय दिन्छ। यो रिपोर्ट भारतको सुधार मार्ग, बजार विकृति र वृद्धि अनि प्रतिस्पर्धाको लागि अर्को सीमा विषयको छलफलको क्रममा सार्वजनिक गरिएको थियो, जुन केन्द्रीय व्यापार र लगानी कानून CTIL, भारतीय विदेश व्यापार संस्थान IIFT द्वारा नयाँ दिल्लीमा कम्पिटियर फाउन्डेशन फर ट्रेड एण्ड कम्पिटिसन पोलिसीसँगको सहकार्यमा आयोजना गरिएको थियो। छलफल भारतको संरचनात्मक सुधार यात्रा, प्रतिस्पर्धात्मकता बढाउन नीतिगत उपायहरू र विकसित हुँदै गइरहेको विश्वव्यापी व्यापार वातावरणमा वृद्धिलाई दिगो बनाउन आवश्यक सुधारहरूको अर्को चरणमा केन्द्रित थियो। रिपोर्टले तीन व्यापक स्तम्भहरू सम्पत्ति अधिकार संरक्षण, घरेलु प्रतिस्पर्धा र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बजार विकृतिहरूको मूल्याङ्कन गर्दछ। यसले वस्तु तथा सेवा कर GST, दिवालियापन तथा दिवालियापन संहिता IBC को कार्यान्वयन, नियामक वातावरणमा सुधार र व्यापार सहजीकरण प्रणालीको आधुनिकीकरण जस्ता सुधारहरूलाई हाइलाइट गर्दछ। यसले प्रतिस्पर्धा, लगानी अवस्था, डिजिटल बजार र अन्तर्राष्ट्रिय व्यापारमा भारतको प्रतिस्पर्धात्मकता र सहभागितालाई असर गर्ने बाह्य नियामक अवरोधहरूसँग सम्बन्धित विकासहरूको पनि जाँच गर्दछ। उद्घाटन सत्रको शुरूआत व्यापार तथा लगानी कानून केन्द्र CTIL का प्राध्यापक तथा प्रमुख डाक्टर जेम्स जे नेदुम्पाराको स्वागत मन्तव्यबाट भएको थियो, जसले विश्वव्यापी प्रतिस्पर्धा र अन्तर्राष्ट्रिय व्यापारको सन्दर्भमा भारतको सुधार मार्गको मूल्याङ्कनको महत्वमाथि प्रकाश पारेका थिए। केन्द्र शासित प्रदेश लद्दाखका राज्य निर्वाचन आयुक्त तथा भारत सरकारका पूर्व सचिव श्री सुधांशु पाण्डेले मुख्य भाषण दिनुभयो। यसपछि व्यापार तथा प्रतिस्पर्धा नीतिका लागि कम्पिटियर फाउन्डेशनका चेयरम्यान तथा अध्यक्ष श्री शंकर सिंघमले रिपोर्टका प्रमुख निष्कर्षहरूमा प्रस्तुति दिनुभयो। रिपोर्टले प्रतिस्पर्धा नीतिमा प्रमाण आधारित र प्रभाव उन्मुख दृष्टिकोण कायम राख्ने, उपभोक्ता कल्याणकारी परिणामहरूको प्रकाशमा क्षेत्र विशिष्ट लगानी प्रतिबन्धहरूको समीक्षा गर्ने र अन्तर्राष्ट्रिय बजारहरूमा नियामक अवरोधहरूलाई सम्बोधन गर्न समान विचारधारा भएका व्यापारिक साझेदारहरूसँगको सहकार्यलाई सुदृढ पार्ने महत्वलाई पनि जोड दिन्छ। एक प्यानल छलफलले भारतको सुधार अनुभव, प्रतिस्पर्धा नीति, लगानी वातावरण, बजार विकृति र अन्तर्राष्ट्रिय व्यापारमा उदीयमान चुनौतीहरूमा छलफल गर्न कानूनी, उद्योग, शैक्षिक र नीति समुदायका विज्ञहरूलाई एकसाथ ल्यायो। कार्यक्रम अन्तर्क्रियात्मक प्रश्नोत्तर सत्रको साथमा समाप्त भयो। यस कार्यक्रमले भारत

प्रतिस्पर्धात्मकता, उत्पादकत्व र विश्वव्यापी अर्थतन्त्रसँग एकीकरणलाई सुदृढ पार्न नीतिगत उपायहरूबारे छलफल गर्न कानूनी, शैक्षिक, उद्योग र नीतिगत समुदायका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याएको थियो।

0: 2027. Our census, our progress.
1: हामी कार्यक्रमको अन्त्यतिर छौ र अन्त्यमा यो अन्तिम सांगीतिक कोसली चलचित्र श्रीकान्तबाट जुवेन नौटियाल अनि तुलसी कुमारको स्वरमा

0: आकाशवाणीबाट अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले आज घोषणा गर्नुभयो, राज्य सरकारको महत्वाकांक्षी अरुणोदय योजना अब पहिले निर्धारित 3 अगस्तभन्दा 2 दिन अगाडि सुरु हुनेछ। मुख्यमन्त्रीले सामाजिक सञ्जालमा अरुणोदय योजना असममा महिला सशक्तिकरणको लागि एक बलियो स्तम्भ भएको बताउनुभयो। उहाँले सरकारले समय अगावै योजना पुनः सुरु गर्ने निर्णय गरेको बताउनुभयो। मुख्यमन्त्रीले राज्यमा हालै आएको बाढीको अवस्थालाई ध्यानमा राख्दै अगस्तको किस्ता अन्तर्गत सबैभन्दा प्रभावित जिल्लाका आमा तथा दिदीबहिनीहरूलाई 2,500 रुपियाँ प्रदान गरिने बताउनुभयो। उहाँले बाढी प्रभावित परिवारहरूलाई आर्थिक राहत प्रदान गर्न र महिलाहरूलाई सहयोग गर्न यो निर्णय गरेको बताउनुभयो। असममा आएको बाढीले गरेको विनाश अहिले जताततै देखिएको छ। शिवसागर र चराइदेव जिल्लामा सबैभन्दा खराब विनाश देखिएको छ। सबैभन्दा दुःखद अवस्था शिवसागर जिल्लाको नेपाली खुन्ती गाउँमा छ। रिपोर्ट अनुसार 100 भन्दा बढी परिवारहरू रहेको यो गाउँमा केही पनि बाँकी छैन। बाँचेकाहरू उच्च उचाइमा रहेका आश्रय र प्लास्टिक पालहरूमा नयाँ जीवनको सपना देखिरहेका छन्। पहिले दूध उत्पादनको लागि मुख्य रूपमा परिचित नेपाली खुन्ती गाउँ अब एउटा पनि जनावर बिनाको बनेको छ। यो गाउँ धेरै दुर्गम क्षेत्रमा अवस्थित छ, त्यसैले राहत र उद्धार कार्यहरू अझै पूर्ण रूपमा त्यहाँ पुग्न सकेको छैन। बाँचेकाहरूको सही संख्या र मृत्युको संख्या अझै आधिकारिक रूपमा जारी गरिएको छैन। नदीको पानी उल्लेखनीय रूपमा घटे पनि मानिसहरू अब आफ्नो जीवन पुनर्निर्माण गर्न सङ्घर्ष गरिरहेका छन्। बाढीबाट सबैभन्दा बढी प्रभावित माथिल्लो आसामका 4 जिल्ला शिवसागर, चराइदेव, जोरहाट र गोलाघाट हुन्, जहाँ सरकारी र निजी दुवै स्तरमा राहत र उद्धार कार्यहरू भइरहेका छन्। 31 जुलाईमा असम राज्य आपदा प्रबन्धन प्राधिकरणद्वारा जारी गरिएको तथ्याङ्क अनुसार धनसिरी नदी अझै पनि यस क्षेत्रमा खतराको चिन्हभन्दा माथि बगिरहेको छ, जसले गर्दा मानिसहरूमा त्रास फैलिएको छ। यसैबीच शिवसागर र चराइदेव जिल्लाबाट 2-2 जनाको शव निकालिएको छ, जसले गर्दा राज्यमा मृत्यु हुनेको संख्या 82 पुगेको छ। 5 जिल्लाका 17 राजस्व डिभिजनका 379 गाउँ बाढीबाट प्रभावित छन्। बाढीबाट प्रभावितहरूका लागि हाल 54 राहत शिविर र 26 राहत वितरण केन्द्रहरू सहित 80 शिविरहरूमा सञ्चालनमा छन्। आसाममा आएको विनाशकारी बाढीबाट प्रभावितहरूलाई सहयोग गर्न सम्पूर्ण देश एकजुट भइरहेको छ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले सामाजिक सञ्जालमा यो जानकारी साझा गर्नुभयो। यस सन्दर्भमा मुख्यमन्त्रीले देशका एक प्रमुख उद्योगपति गौतम अडानीले बाढी पीडितहरूलाई सहयोग गर्न गरेको दान उल्लेख गर्नुभयो। मुख्यमन्त्रीले असमका बाढी प्रभावित मानिसहरूलाई सहयोग गर्न गौतम अडानीले मुख्यमन्त्री राहत कोषमा 11 करोड रुपियाँ दान गरेको अचानक थाहा पाएको बताउनुभयो। सधैँ प्रचारबाट टाढा रहेर काम गर्ने अडानीले आफूलाई आर्थिक सहयोगमा मात्र सीमित राखेका छैनन्, तर बाढी प्रभावित हजारौं परिवारहरूलाई समयमै राहत पुग्ने सुनिश्चित गर्न विभिन्न माध्यमबाट कोष जुटाउन पनि चुपचाप काम गरेका छन्। उहाँले भन्नुभयो, आसामको विकास यात्रामा लगानी गर्न उनीहरूले देखाएको विश्वास र साहसले संकटको यस समयमा आसामका आम जनताप्रति देखाएको उही जिम्मेवारी र करुणालाई प्रतिबिम्बित गर्दछ। यस कठिन समयमा असमका आम जनताको साथमा उभिने यो मानवीय इशाराको लागि म उहाँहरूप्रति हार्दिक आभारी छु, उहाँले भन्नुभयो। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले समाजका विभिन्न क्षेत्रहरूबाट मुख्यमन्त्री राहत कोषमा दान दिने क्रम जारी रहेको बताउनुभयो। प्रत्येक योगदान पूर्ण पारदर्शिता, इमान्दारी र जिम्मेवारीका साथ आवश्यकतामा परेकाहरूको जीवन पुनर्निर्माण गर्न प्रयोग गरिनेछ। गोलाघाट जिल्लाको नुमालीगढको श्याम राईपुर क्षेत्रमा वन विभागले मध्यरातमा गोली चलाउँदा 3 जना बालुवा माफिया सदस्य घाइते भएका छन्। घाइतेहरूको पहिचान विष्णु शाह, विकास ओराङ र इम्ताजुल अहमदको रूपमा गरिएको छ। 3 जनालाई उपचारको लागि गोलाघाट सिभिल अस्पतालमा भर्ना गरिएको छ। घटनाको कारण र वन विभागको कार्यवाहीको बारेमा विस्तृत आधिकारिक जानकारी आउन बाँकी छ। यस विषयमा अनुसन्धान जारी छ। मणिपुरमा उग्रवादी हतियार र लागु औषध सम्बन्धी अपराधहरू विरूद्ध पुलिस र सुरक्षा बलहरूले आफ्नो अभियान जारी राखेका छन्। यस सम्बन्धमा राज्यका विभिन्न भागहरूबाट 2 उग्रवादीहरू, 1 केसीपी गुटका र 1 प्रेपा गुटका प्रकरण परेका छन्। 31 जुलाईमा आसाम पुलिस मुख्यालयले जारी गरेको आधिकारिक जानकारी अनुसार सुरक्षा बलहरूले काक्चिङ जिल्लाको काक्चिङ पुलिस चौकी अन्तर्गत पल्लेल लिम्नाई चिङ जिन क्षेत्रबाट प्रतिबन्धित केसिपीका सक्रिय कार्यकर्ता स्वघोषित दोस्रो लेफ्टिनेन्ट सारङ थेम राहुल सिंहलाई पक्राउ गरेका छन्। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी अपराह 3:45 मा उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

एफएम 103.5 मेगाहर्ज को ध्वनि तरंगमा हामी आकाशवाणीबाट बोलिरहेका छौ। समय यस बेला दिउँसोको 3:20 भइरहेको छ। श्रोता अबको क्रममा यहाँहरू समक्ष राख्न लागिरहेका छौ केही लोकनी आधुनिक गीतहरू विविध कलाकारको स्वरमा कार्यक्रम गीत संगीतमा। कार्यक्रमको यो प्रथम प्रस्तुति शिव परियारको स्वरमा

0: समय भएको छ समाचारको, सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, आन्ध्र प्रदेशले तीव्र गतिमा प्रगति गरिरहेको छ अनि केन्द्र सरकार स्वर्ण आन्ध्र अनि विकसित भारतको सपनालाई साकार गर्न पूर्ण रूपमा प्रतिबद्ध छ। तेल विपणन कम्पनीहरूले आज 19 किलोग्रामको वाणिज्यिक एलपिजी सिलिन्डरको मूल्य लगभग 200 रुपियाँ कम्ती गरेको छ। आयकर विभागले वर्ष 2026-27 लागि 31 जुलाई 2026 5,90,00,000 भन्दा अधिक आयकर रिटर्न दर्ता गरेको बताएको छ। सिक्किममा नाथुला मार्ग भएर भारत अनि चीनबीच सीमा पार व्यापार आजदेखि पुनः सुरु भएपछि 6 वर्षभन्दा अधिक समयदेखि चलिरहेको व्यापार निलम्बन समाप्त भएको छ। भाइस एडमिरल एएन प्रमोदले आज नौसेना प्रमुखको रूपमा कार्यभार ग्रहण गर्नुभएको छ र जम्मू कश्मीरको कुलगाम जिल्लाको केलममा आतंकी हमलामा घाइते भएको दोस्रो श्रमिकको आज बिहान मृत्यु भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, आन्ध्र प्रदेशले तीव्र गतिमा प्रगति गरिरहेको छ अनि केन्द्र सरकार व्यापक अवसंरचना अनि औद्योगिक विकासको माध्यमद्वारा स्वर्ण आन्ध्र अनि विकसित भारतको सपनालाई साकार गर्न पूर्ण रूपमा प्रतिबद्ध छ। प्रधानमन्त्रीले भोगपुरममा अल्लुरी सीताराम राजु अन्तर्राष्ट्रिय हवाई अड्डाको उद्घाटन गर्नुभएपछि जनसभालाई सम्बोधित गर्दै भन्नुभयो, हवाई अड्डा, सडक अनि ऊर्जा अवसंरचना सहित लगभग 18,000 करोड रुपियाँको विकास परियोजनाहरू केन्द्र अनि राज्यमा एनडीए सरकारको नेतृत्वमा राज्यको तीव्र प्रगतिलाई दर्शाउँदछ। श्री मोदीले नयाँ हवाई अड्डालाई आन्ध्र प्रदेश, विशेष गरेर उत्तरी आन्ध्र प्रदेशको विकासको मार्ग अनि राज्यका युवाहरूको आकांक्षाहरू पूरा गर्ने अवसर बताउनुभयो। उहाँले भन्नुभयो, हवाई अड्डाको नाम स्वतन्त्रता सेनानी अल्लुरी सीताराम राजुको नाममा राखिएको छ अनि यो नामले आगामी पिँढीलाई देशभक्ति अनि जनसेवाको भावनाले प्रेरित गर्नेछ। प्रधानमन्त्रीले भारतको नागर विमानन क्षेत्रको तीव्र गतिमा भइरहेको विस्तारको उल्लेख गर्दै भन्नुभयो, देशमा परिचालित हवाई अड्डाहरूको संख्या वर्ष 2014 74 बढेर 166 भएको छ अनि उडान योजनाले आम नागरिकहरूका लागि हवाई यात्रालाई सस्तो बनाएको छ। उहाँले भन्नुभयो, यस योजनाको हालैमा सुरु गरिएको दोस्रो चरणले क्षेत्रीय सम्पर्क अझ बलियो हुनेछ।
2: एक समय था जब हवाई उडाने सिर्फ बड़े शहरों तक सीमित थी। एनडीए सरकार में आज छोटे शहर के साधारण लोग भी फ्लाइट से आ जा रहे हैं। 12 वर्ष में सिर्फ एयरपोर्ट की संख्या ही नहीं बढ़ी है, हमारी उड़ान योजना के कारण आज गरीब परिवार के लोगों को भी जहाज में बैठने का अवसर मिल रहा है। इस योजना ने गरीब से गरीब को अपना सपना पूरा करने में मदद की। कुछ दिन पहले ही सरकार ने उड़ान योजना के दूसरे फेज की शुरुआत की। इस पर भी 29,000 करोड़ रुपीज खर्च किए जाएंगे।
1: रक्षा मन्त्री राजनाथ सिंहले आज राजश्री पुरुषोत्तम दास टण्डनको जयन्तीमा श्रद्धाञ्जलि अर्पित गर्नुभयो। सोसियल मिडिया पोस्टमा श्री सिंहले भन्नुभयो, राजश्री पुरुषोत्तम दास टण्डनले भारतीय स्वतन्त्रता सङ्ग्रामको विभिन्न आन्दोलनहरूमा महत्त्वपूर्ण भूमिका निभाउनु भएको थियो। रक्षा मन्त्रीले भन्नुभयो, आफ्नो जोसिलो लेखनले राजश्री पुरुषोत्तम दास टण्डनले समाजलाई जागरूक गर्ने अनि राष्ट्रिय चेतना जगाउन महत्त्वपूर्ण कार्य गर्नुभयो। विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिव सुधाकर दलेलाले बेनिन गणराज्यको राष्ट्रिय दिवस समारोहमा मुख्य अतिथिको रूपमा भाग लिनुभयो। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सोसियल मिडिया पोस्टमा भन्नुभयो कि श्री दलेलाले भारत अनि बेनिन बीच बलियो सम्बन्ध स्थापित गर्ने प्रतिबद्धता दोहोऱ्याउनुभयो। यस अवधि सचिवले पारस्परिक हितका विभिन्न क्षेत्रहरूमा सहयोगलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। तेल विपणन कम्पनीहरूले आज 19 किलोग्रामको वाणिज्यिक एलपिजी सिलिन्डरको मूल्य लगभग 200 रुपियाँ कम्ती गरेको छ। कटौतीपछि दिल्लीमा वाणिज्यिक सिलिन्डरको मूल्य 2,738 रुपियाँ भएको छ, कोलकातामा 2,872.50 रुपियाँ, मुम्बईमा 2,691.50 रुपियाँ अनि चेन्नईमा 2,906 रुपियाँ भएको छ। इन्डियन ओयल कर्पोरेसन लिमिटेडका अनुसार

प्लास्टिक सिलिन्डरको नयाँ दर आजदेखि लागू भएको छ। यस निर्णयले रेस्टुरेन्ट, ढाबा, होटल अनि खानापिनाको व्यवसायसित सम्बन्धित मानिसहरूलाई राहत पुग्नेछ। आयकर विभागले वर्ष 2026-27 को लागि 31 जुलाई 2026सम्म 5,90,00,000 भन्दा अधिक आयकर रिटर्न दर्ता गरेको बताएको छ। सोसियल मिडिया पोस्टमा करदाताहरूलाई धन्यवाद दिँदै विभागले भनेको छ, उनीहरूको विश्वास अनि समयमै अनुपालनले भारतको विकासलाई गति दिने ऊर्जा प्रदान गर्दछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AR News Khersaing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रल समाचार। गत महिना वस्तु एवं सेवा कर जीएसटी संग्रहमा उल्लेखनीय वृद्धि दर्ता गरियो अनि यो 2,11,205 करोड रुपियाँसम्म पुगेको छ। यसले जुलाई 2025मा 1,83,065 करोड रुपियाँको तुलनामा 15.4% वार्षिक वृद्धिलाई दर्शाउँदछ। वित्त मन्त्रालयद्वारा जारी आँकडा अनुसार सकल घरेलु जीएसटी राजस्व 1,44,695 करोड रुपियाँ रह्यो। यो एक वर्ष पहिलाको तुलनामा 10.1% अधिक हो। आयातले जीएसटी संग्रहमा 28.8% वृद्धि भएको छ अनि यो 66,511 करोड रुपियाँसम्म पुगेको छ, जसले कुल मासिक संग्रहलाई बढावा पुगेको छ। सिक्किममा नाथुला मार्ग भएर भारत अनि चीनबीच सीमापार व्यापार आजदेखि पुनः सुरु भएको छ। यसले 6 वर्षभन्दा अधिक समयदेखि चलिरहेको व्यापार निलम्बन समाप्त भएको छ। व्यापार फेरि सुरु हुन भारत अनि चीनबीच आपस्तको सम्बन्धहरूमा एक सकारात्मक सङ्केत हो। हाम्रा संवाददाताको रिपोर्ट अनुसार आज बिहान भारत अनि चीनका अधिकारीहरूले नोमेन्स ल्यान्डमा भेट गरे। चीनी पक्षको प्रतिनिधित्व तिब्बत स्वायत्त क्षेत्रका प्रशासनिक प्रमुखले गरे, जसमा उहाँको वाणिज्य अनि सीमा व्यापार विभागहरूका प्रतिनिधिहरू सामेल थिए। भाइस एडमिरल एएन प्रमोदले आज नौसेना प्रमुखको रूपमा कार्यभार ग्रहण गर्नुभएको छ। गोवास्थित नौसेना अकादमीको 38 एकीकृत क्याडेट पाठ्यक्रममा पूर्व छात्र भाइस एडमिरल एएन प्रमोद जुलाई 1990 नौसेनामा कमिसन हुनुभएको थियो। 36 वर्षभन्दा अधिकको आफ्नो विशिष्ट करियरमा उहाँले विभिन्न पदमा रहेर कार्य गर्नुभयो। दिसम्बर 2023 जुलाई 2026 नौसेना सञ्चालन महानिर्देशकको रूपमा उहाँ अपरेसन सिन्दुरको अवधि नौसेनाको योजना तयारी अनि परिचालन तत्परतामा सक्रिय रूपमा सामेल रहनुभयो। उहाँले पश्चिम एसिया सङ्कटको अवधि समुद्री सुरक्षा अभियानहरूको सञ्चालन पनि गर्नुभयो। जम्मू काश्मीरको कुलगाम जिल्लाको केलममा आतंकी हमलामा घाइते भएको दोस्रो श्रमिकको आज बिहान मृत्यु भएपछि मृतकको संख्या 2 पुगेको छ। वरिष्ठ पुलिस अधिकारीले बताएअनुसार घाइते श्रमिकको मृत्यु श्रीनगरको एक अस्पतालमा चिकित्साको अवधि भएको हो। हिज साँझ इँटा भट्टीमा काम गरिरहेका 2 श्रमिकहरूले माथि अज्ञात आतंकवादीहरूले गोलीबारी गरेको थियो। घटनाको तुरन्तै पछि इलाकाको घेराबन्दी गरेको छ। आतंकवादीहरूलाई पक्रिन खोजी अभियान जारी छ। उपराज्यपाल मनोज सिन्हा अनि मुख्यमन्त्री उमर अब्दुल्लाले मजदुरहरूको हत्याको कडा निन्दा गरेका छन् अनि मृतकका परिवारप्रति संवेदना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले मृतकका परिजनहरूलाई मुख्यमन्त्री राहत कोषबाट 10,10,00,000 रुपियाँको अनुग्रह राशि दिने घोषणा गरेका छन् अनि कुलगाम जिल्ला प्रशासनको तर्फबाट 6,00,000 रुपियाँको तत्काल सहायता पनि दिनेछ। उडिसामा महानदी नदीमा जलस्तर बढ्नाले बाढको स्थिति गम्भीर बनेको छ। निम्न इलाकाको धेरै जिल्लाहरूमा बाढको खतरा बढिरहेको छ। मुख्यमन्त्री मोहन चरण माझीले आज बाढ प्रभावित क्षेत्रहरूको हवाई सर्वेक्षण गरेर स्थिति अनि राहत कार्यको समीक्षा गर्नुभयो। यसैबीच मौसम विभागले अझ अधिक वर्षा हुने अनुमान व्यक्त गरेको छ, यसैले प्रशासन सतर्क छ। केरलममा रातभरि भएको भारी वर्षाले गर्दा व्यापक क्षति भएको छ। यसले गर्दा पहिरो जाने अनि पानी जमिने स्थिति उत्पन्न भएको छ। मौसम विभागले आज 9 जिल्लाहरूको लागि रेड अलर्ट अनि 5 जिल्लाहरूको लागि अरेन्ज अलर्ट जारी गरेको छ। पाकिस्तानको कब्जामा रहेको जम्मू काश्मीरमा अशान्ति बढ्दै गइरहेको छ। विगत 4 दिनहरूमा पाकिस्तानी सेनाको हिंसक कारवाहीमा 50 भन्दा अधिक मानिसहरू मारिएका छन् अनि सैकडौँ घाइते भएका छन्। सोसियल मिडियामा एक पोस्टमा जोइन्ट अवामी एक्सन कमिटीका सदस्य सरदार उमर नजिर कश्मीरीले यी मृत्युहरूको लागि सुरक्षा बल जिम्मेवारी रहेको आरोप लगाएका छन्। यो समाचार युट्युबमा @AIR Khersaing मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, आन्ध्र प्रदेशले तीव्र गतिमा प्रगति गरिरहेको छ अनि केन्द्र सरकार स्वर्ण आन्ध्र अनि विकसित भारतको सपनालाई साकार गर्न पूर्ण रूपमा प्रतिबद्ध छ। तेल विपणन कम्पनीहरूले आज 19 किलोग्रामको वाणिज्यिक एलपिजी सिलिन्डरको मूल्य लगभग 2

0: 600 रुपैयाँ कम्ती गरेको छ। आयकर विभागले वर्ष 2026-27 को लागि 31 जुलाई 2026 सम्म 5 करोड 90 लाख भन्दा अधिक आयकर रिटर्न दर्ता गरेको बताएको छ। सिक्किममा नाथुला मार्ग भएर भारत अनि चीन बीच सीमा पार व्यापार आजदेखि पुनः सुरु भएपछि 6 वर्ष भन्दा अधिक समयदेखि चलिरहेको व्यापार निलम्बन समाप्त भएको छ। अनि जम्मू काश्मीरको कुलगाम जिल्लाको केलममा आतंकी हमलामा घाइते भएको दोस्रो श्रमिकको आज बिहान मृत्यु भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। 6 बजी समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: आकाशवाणीबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ देशभक्ति संगीत। चलचित्र शहीदबाट मोहम्मद रफी अनि समूह स्वरमा शब्द अनि संगीत प्रेम धवनको।

0: 105.5 मेगाहर्ज़ यानी दार्जिलिंग के एफएम 101.2 मेगाहर्ज़ साथ ही न्यूज ऑन एआईआर मोबाइल ऐप महा में आकाश यानी खरसांग के अंदरबाट बोली रहेगा सो रब प्रस्तुत कार्यक्रम नेपाली वार्ता
1: नमस्कार श्रोतावृन्द कार्यक्रम नेपाली वार्तामा यहाँहरू सम्पूर्णलाई कार्यक्रम प्रस्तोता लेखनाथ राई अनि कार्यक्रम सञ्चालक म संजोग खवास हार्दिक स्वागत जनाउँदछौँ। आज हामीसित स्टुडियोमा हुनुहुन्छ एकजना यस्ता व्यक्तित्व जसले नेपाली साहित्य सँगसँगै हिन्दी बङ्गला अनि अङ्ग्रेजी यी चार भाषाहरूमा किताबहरू धेरै मात्रामा प्रकाशित गरिसक्नु भएको छ। साथै यहाँ शिक्षणमा पनि संलग्न हुनुहुन्थ्यो, साथै यहाँ स्पोर्ट्स अनि ट्रेकिङमा पनि संलग्न हुनुहुन्छ। उहाँ हुनुहुन्छ शुभमय च्याटर्जी। सर, यहाँलाई यस कार्यक्रममा हार्दिक स्वागत जनाउँदछु।
2: नमस्कार।

0: सक्यो। तपाईँ एकजना नेपाली नभए पनि नेपाली भाषा र नेपाली जातिलाई यति धेरै माया गर्नुहुन्छ, त्यसको कारण?
1: नमस्कार अनि नमस्ते श्रोतावृन्द, अनि साथै हाम्रा भाइ मिस्टर खवासज्यूलाई पनि अनि लेखनाथ भाइलाई पनि मेरो तर्फबाट एकदमै नमस्कार छन्। अनि आजका यो वार्ता सुनिरहनु भएको समस्तको उहाँहरूलाई मेरो तर्फबाट हार्दिक न्यानो स्वागत छन्। अनि उहाँले जुन प्रश्न अहिले मलाई सोध्नुभयो, खासमा म चाहिँ दार्जिलिङको एकजना के भन्नु ढुङ्गा मुढा टोकेर नै हुर्केको व्यक्ति हो। हाम्रो परिचय दार्जिलिङमा चाहिँ झन्डले 5 जेनेरेसनदेखि हो। हामी आज मात्रै होइन, हाम्रो 18th सेन्चुरीतिर चाहिँ हाम्रो बाबा बाजे बराजुको दार्जिलिङमा परिचय पाइन्छ। यसर्थ दार्जिलिङमा हाम्रो नाममा बाटो पनि छन्। अनि हाम्रा बाबाको बराजु बिएम च्याटर्जी भुवन मोहन च्याटर्जी, अनि मेरो बाबाको नाम चाहिँ स्वर्गीय मणि च्याटर्जी।
0: नाम चाहिँ कसको नाममा भन्नुभयो?
1: बाबाको बराजु हुनुहुन्छन् बिएम च्याटर्जी, उहाँ चाहिँ भुवन मोहन च्याटर्जीको नाममा बाटो पनि छ दरङ्गा बजारको। अनि हामी सिर्फ पुरानो मात्रै होइन, मैले अघि पनि भर्खरै हाम्रा लाइब्रेरीका साथीभाइहरूलाई पनि भन्दै थिएँ, जब कसैले पनि कुनै जातिलाई अत्याधिक आफ्नो जातिभन्दा ज्यादा सम्मान माया अनि श्रद्धा गर्छन्, त्यसले के हुन्छ भने त्यो जातिको त्यो दुःख हो, उहाँहरूले भोगेको दुःख हो, हर कुरो तपाईँहरूले अन्याय अत्याचार अस्मिता चिनारी यसको माथि जुन पनि तपाईँहरूको एउटा असुविधा अनि जुन दुःख तपाईँहरूले भोगिरहनु भएको छ, हामी भले गोर्खा होइनौँ होला तर पहाडमा हुर्केको जन्मेको जन्मस्थान मेरो जन्मथलो दार्जिलिङले गर्दाखेरि म दार्जिलिङलाई नै मेरो आफ्नो प्राणभन्दा ज्यादा माया गर्छौँ। यसर्थ मलाई नेपाली साहित्य नेपाली जातिको राजनैतिक परिवेशमा लड्नु अनि उहाँहरूको यो अधिकार अस्मिता चिनारीको पनि लडाइँमा एक समय म सामेल थिएँ, तर अब कतिवटा कुरोले गर्दाखेरि हामीलाई बाध्यता अलिक पर पन्छाएर बस्नु परेको। अनि त्यसको बादमा चाहिँ मैले के देखेँ भने जातिलाई त मैले माया गर्नु त पर्यो नै, केही गरेर प्रोडक्टिभ गर्नै पर्छ, अनि त्यो प्रोडक्टिभ चाहिँ साहित्य पनि हो। अनि बिस्तारी बिस्तारी साहित्यपट्टि चाहिँ मैले बामे सर्दै आजसम्म कति के गर्नु सकेको छुइनँ जान्दिनँ, तर कोसिस गर्दैछु। म आफ्नो भाषा बङ्गला अनि नेपाली हिन्दी इङ्ग्लिस यो चारटै भाषामा म साहित्यपट्टि छौँ। मेरो अहिले करिब करिब 65 किताब भइसक्यो, तर त्यसमा मलाई के लाग्छ भने हेर्नुहोस्, एउटा खुब इम्पोर्टेन्ट कुरो हो, बङ्गला साहित्य बङ्गालीहरूको एउटा इन्टरनेसनली फेमस भएर गएको छ, तर नेपाली साहित्य पनि, म तपाईँले एउटा साधारण एउटा सानो कुरो बताउँ, जब म दार्जिलिङको नगरपालिकाको नगर पार्षद थिएँ त्यो समयमा मलाई एकपल्ट नेपाली साहित्य सम्मेलनबाट अगमसिंह गिरीज्यूको माथि जन्म जयन्तीमाथि केही बोल्नु लगाएको, तर अब त्यो बोल्दाखेरि त प्रिपरेसन लिनु पऱ्यो, भएकै कुरा त्यति बेला मेरो साहित्य नेपाली साहित्यमाथि कतिको के थियो, तर जब मैले उहाँको बारेमा स्टडी गरेँ, उहाँको यो जति पनि यस्तो कथाहरू यो कविताहरू पढेँ, मलाई लाग्यो बङ्गला साहित्यकार अब्बल साहित्यकार मधुसूदन दत्त, माइकल मधुसूदन दत्त, सुकान्त भट्टाचार्य, यता काजी नजरुल इस्लाम, उहाँहरूको साथसाथमा यो नेपाली

0: साहित्य पनि अगर सिधै भन्नु पऱ्यो भने एट पार हो, एट पार मिन्स एकदम प्यारलली गएको हो। वेरज अगमसिंह गिरीज्यूले कहिले पनि सायद उहाँहरूलाई देख्नु पनि भएको थिएन होला, पढेको त दूर, तर उहाँको साहित्यमा त्यो होइन। आइबी राई सरहरू भयो, कृष्णसिंह मोक्तान काका भयो, जीवन नामदुङ सरहरू भयो, मोहन ठकुरीज्यूहरू भयो, जो पनि हामी पाउँछौँ, उहाँ रीता ठकुरीहरू हुनुहुन्छन् या थुप्रै हुनुहुन्छन्, नाट्य विधाहरूमा पनि हामी देख्छौँ कृष्ण प्रधानहरू हुनुहुन्छन्। अब उहाँहरूको जुन चाहिँ एउटा कन्ट्रिब्युसन टुवर्ड्स द जातिको जुन चाहिँ एउटा अस्मिता चिनारीको लागि छन्, यो कुरोलाई मैले अगर बङ्गलामा यसलाई ट्रान्सलेट गरेर बङ्गाली पाठकको अगाडि हामीले लानु सक्यौँ भने के हुन्छ भने उहाँहरू पनि यो साहित्यको टेस्ट लिनु सक्छ। यो साहित्य पनि कतिको उम्दा, कतिको बेटर, कतिको अब्बल, कतिको बेटर क्वालिटीमा गएको छ हामी त्यो चाहिँ पाउँछौँ। यसर्थ नै मैले साहित्यलाई चाहिँ यस्तो तरिकाले माया गर्दै अगाडि बढ्दैछु।
1: तपाईँले कहिलेदेखि सुरु गर्नुभयो लेखन?
0: प्र्याक्टिकली म जब कलेज लाइफमा थिएँ, गभर्मेन्ट कलेजको म एसएफआई सेक्रेटरी थिएँ, तर त्यो समयदेखि नै हामीले यस्तो तपाईँको म्यागजिन्सहरू लेख्थ्यौँ। तर सिक्किममा जाँदाखेरि मैले टिचिङपट्टि थिएँ धेरै साल, त्यहाँतिर मलाई कस्तो हुन्थ्यो भने प्रक्सी क्लासेसमा नेपाली पढाउनु मलाई पठाउँथ्यो। त्यति बेला गएर मैले देवकोटा भनौँ जति पनि यो नेपाली साहित्यमा थियो अलिअलि चाहिँ पाउँदै गरेँ, अनि त्यति बेला देखेँ एउटा कुरो कि नेपाली साहित्य को भित्रीको कुरो यति बलियो रहेछन् कि हाम्रो बङ्गला भन्दा पनि उहाँहरू चाहिँ ग्रामेटिकली एकदमै ज्यादा स्ट्रङ हो, अनि यो स्ट्रेन्थ उहाँहरूको चाहिँ एउटा ठुलो शक्ति हो। अनि नेपाली साहित्य त्यति बेलादेखि नै मलाई साह्रै मन पर्नु थालेको, अनि मैले चाहिँ त्यो समयदेखि लेख्दै थिएँ। अनि बादमा आएर चाहिँ जब म यो साहित्य लिएर गर्नु खोज्दै थिएँ, त्यति बेला मलाई चाहिँ प्रथम यो कुरोमाथि चाहिँ एउटा सुझाव दिनुभएको चाहिँ कर्ण थामी, अहिले बित्नु भएको, अनि कृष्णसिंह मोक्तान काका, उहाँहरू चाहिँ मलाई चाहिँ उहाँहरूको कतिवटा किताबहरू चाहिँ मलाई बङ्गलामा ट्रान्सलेट गर्नु दियो। अनि मेरो सुरुवातको किताबमा चाहिँ सम्प्रति एक्सप्रेस भन्ने जुन किताब छ त्यसमा रीता ठकुरीज्यूको कोलाहलभित्रको स्पन्दन, आइबी राई सरको कथा सङ्ग्रहदेखि घोषबाबुहरू, त्यहाँदेखि चरण तपाईँको जीवन गोरेटो हाम्रो कृष्णसिंह मोक्तान काकाको, यो सबै मैले चाहिँ पहिला बङ्गला ट्रान्सलेट गरेँ। अनि यसको बादेखि नै बिस्तारै बिस्तारै ट्रान्सलेसन काम पनि चलिरहेछन्, अनि साथसाथमा मेरो बङ्गला, नेपाली, हिन्दी, इङ्ग्लिस यो त चलिरहेको छ।
1: तपाईँले प्राथमिक शिक्षा महारानी बालिका उच्च विद्यालय गर्नुभयो है, माध्यमिक दार्जिलिङ सरकारी उच्च विद्यालय, उच्च माध्यमिक दार्जिलिङ सरकारी महाविद्यालयबाट स्नातक, सन जोसेफ
0: कलेजमा
1: स्नातकोत्तर उत्तर बङ्ग विश्वविद्यालयबाट, कुन सब्जेक्ट लिएर पढ्नु भएको थियो?
0: इकोनोमिक्स म खासमा साइन्सको, तर अघि भने राजनैतिक कतिवटा कारणले म भिक्टिम भएँ। भिक्टिम हुँदाखेरि मलाई साइन्स छोडेर एनपी कलेजमा जानु परेको, किन म ब्याडमिन्टनपट्टि नेसनल प्लेयर थिएँ। त मलाई सेकेन्ड इयरमा प्रोफेसर लालले भर्ती गरिदिनु भयो, प्रोफेसर पापडेल हुनुहुन्थ्यो त्यति बेला प्रिन्सिपल, अनि सेन्ट जोसेफ कलेजबाट चाहिँ मैले ग्रेजुएसन गरेँ। अनि ग्रेजुएसन तोड्नु बित्तिकै हामी सिक्किम गयौँ, सिक्किममा गएर पढाउँदै थियौँ, पढाउँदा पढाउँदा त्यतैबाट हामीले चाहिँ मास्टर्स गऱ्यौँ युनिभर्सिटीबाट, इकोनोमिक्समा थिएँ नै। अनि बिएड पनि म जब दार्जिलिङमा फर्केर आएर वेस्ट पोइन्टमा पढाउँदै थिएँ त्यो समयमा चाहिँ हामीले बिएडहरू गऱ्यौँ। अनि बादमा म फेरि एमबिए गर्नु मौका पाएर चाहिँ देवी अहिल्या युनिभर्सिटी इन्दौरमा जब म पोस्टिङ थिएँ प्राइभेट नोकरीमै, किन हाम्रो लागि सरकारी नोकरी त अलिक टाढोकै कुरा होला, त पायौँ न हामी प्राइभेटमै नोकरी गर्दै थियौँ, त त्यति बेला चाहिँ हामीले एमबिएहरू पनि गऱ्यौँ। तर परिवारको कतिवटा कुरोले गर्दा मलाई दार्जिलिङ फर्केर आउनु बाध्यता भयो, सायद डिस्गाइज इन बुन, मेरो बाबा आमालाई चाहिँ हेर्नुपर्ने कोही पनि थिएन। मेरो ठुल दाजु उसमा हुनुहुन्थ्यो के अरे तपाईँको हिमालचुली पत्रमा, उहाँ चाहिँ पत्रिकामा चाहिँ रिपोर्टर हुनुहुन्थ्यो, तर उहाँको असामयिक मृत्यु भयो 36 साल उमेरमा। त्यसको बादमा हाम्रो परिवारलाई चाहिँ एकदम लथालिङ्गै भयो। त्यति बेला मेरो माइल दाजु अल इन्डिया रेडियोको एकजना स्टाफ हुनुहुन्थ्यो, हजुर यहाँ कर्सियङमै हुनुहुन्थ्यो, अनि बादमा उहाँ सिलगढीबाट, तर उहाँहरूले चाहिँ अब बाबाहरूलाई कतिको हेर्नु सक्नुभयो, मलाई नै हेर्नुपर्ने भयो, गर्दा म सबै काम काम छोडेर आएर चाहिँ दार्जिलिङमा आफ्नो पैतृक एउटा भनौँ न बाबा आमालाई हेर्नु, अनि गुड लक पनि हो कि मेरै हातमा उहाँहरूको देहान्त पनि भयो। तर अब त्यसको बादेखि म दार्जिलिङ किन छोड्नु पाएँ न भने पनि यो जुन चाहिँ एउटा कुरा चलिरहेको थियो जुन चाहिँ अस्मिता चिनारी अधिकार, यो लिएर म पनि अलिकति अगाडि बढ्ने कोसिस गरेँ, कतिको सके आई डु नट नो, तर बार बार लाग्छ कि हामीले जति खट्यौँ त्यो खटेको एउटा रिजल्ट हामीले पायौँ न, कतै आगामी दिनमा हामी पाउँछौँ कि। तर एउटा कुरोबाट चाहिँ मैले नेपाली जाति, नेपाली साहित्य, नेपाली समाज, नेपाली मानिसहरूलाई चाहिँ म अगाडि लाने कोसिस गर्दैछु, त्यो चाहिँ साहित्य हो।
1: तपाईँले विज्ञान पढेर है फेरि इकोनोमिक्स पढ्दै एमबिए पनि

0: गर्नुभयो, तर अहिले अनि तपाईँ व्यवसायमा पनि हुनुहुन्छ होइन, वर्तमानमा अलग अलग तपाईँको विधाबाट आएर यो साहित्य चाहिँ कसरी पक्रिनु भयो तपाईँले?
1: यो एकदमै सही प्रश्न र एकदमै राम्रो प्रश्न सोध्नुभयो, कारण किनभने यो चाहिँ एउटा बडा अद्भुत कुरो हो।
0: तपाईँको व्यावहारिक लाइफ त अर्कै छ।
1: ज्यू एकदम डेफिनेट हो। अनि म तपाईँलाई एउटा फ्रेङ्क कुरा नै गरौँ, अरूले कतिको के आफ्नो बारेमा भन्छ आई डु नट नो, तर मलाई लाग्छ कि मैले यो 60-70 किताब लेखिसक्नु बावजुद पनि म साहित्यपट्टि केही पनि अहिलेसम्म राम्ररी गर्नु पाएको छुइनँ, कारण किनभने मेरो साहित्यिक पृष्ठभूमि या लिटरेसीको फिल्डबाट म आएको होइन। मेरो बङ्गला मेरो इङ्ग्लिसहरू चाहिँ सायद स्ट्रङ होला, तर मेरो नेपालीपट्टि त कुरै आएन, किनभने मेरो मदर टङ ल्याङ्ग्वेजमा पनि थिएन। तर अब हामीले नेपाली जुन तरिकाले बोल्छौँ त्यसरी किताब लेख्ने कोसिस गर्छौँ, जुन चाहिँ एउटा हास्यास्पद चिज हुन्छ। तर यसमा चाहिँ मेरो एउटा ठुलोभन्दा ठुलो एउटा हेल्प भनौँ न, सुरुदेखि नै मलाई चाहिँ जस्तो सुरेश वर्मा, त्यहाँदेखि मेरो दार्जिलिङको एकदमै अत्यन्त प्रिय मेरो एउटा भाइ हुनुहुन्छन् मिलन बन्तुवा, उहाँहरू भयो, त्यहाँदेखि अहिले मलाई वार्ता लिनुभएको संजोग खावास भाइ पनि, उहाँहरूले चाहिँ मेरो यो जुन चाहिँ ठेलठाले नेपाली भनौँ न त यो किताबलाई चाहिँ उहाँहरूले एउटा सुचारू रूपले एउटा पठन योग्य त्यस्तो तरिकाले बनाइदिनुहुन्छन्। अनि यसमा चाहिँ के हुन्छ भने कोसिस मेरो एउटा सिन्सियरिटी छ, त्यो सिन्सियरिटीलाई उहाँहरूले चाहिँ एउटा प्र्याक्टिकलिटीमा परिवर्तन गरिदिनुहुन्छ, अनि त्यो प्र्याक्टिकलिटीले गर्दाखेरि के हुन्छ भने हाम्रो एउटा साहित्य बिस्तारै बिस्तारै बनेर जान्छ। तर भोलिको तारिकमा अगर मलाई मूल्याङ्कनपट्टि कसैले बसाइदियो भने कि तपाईँ एउटा राजनैतिक व्यक्ति हो, तपाईँ स्पोर्ट्स पर्सन हो, ट्रेकिङ गर्ने मान्छे अरे, एमबिए गरेको, तपाईँले साइन्स कविताको कमर्समा आउनुभयो, साहित्य लिएर किन गर्नुभएको, अब यो बाहेक अरू उपाय त मैले पाइनँ नि त, कुन उपायले चाहिँ म जातिलाई चाहिँ नेपाली जाति गोर्खा जातिलाई चाहिँ सघाउनु, त मलाई लाग्यो यही एउटा मेरो लागि सिम्पल अनि एउटा नीरव भनौँ एउटा मौन एउटा प्रोटेस्ट भनौँ, ताकि मैले चाहिँ यसमा पनि बसिरहनु सक्दैछु।
0: तपाईँ शिक्षण पेसामा पनि संलग्न हुनुहुन्थ्यो, अहिले त हुनुहुन्न, पहिला हुनुहुन्थ्यो,
1: हजुर।
0: शिक्षणमा तपाईँको अनुभव बताइदिनुहोस् न।
1: शिक्षणमा हेर्नुहोस्, हाम्रो समयमा त म त कर्पोरल पनिसमेन्टमा विश्वास गर्छु, निरज जिम्बा जो पहिलाको XMLA उहाँ पनि मेरो डाइरेक्टली स्टुडेन्ट हो, मैले उहाँहरूलाई पनि श्रद्धा हुन्छ, म चाहिँ यो विश्वास गर्थेँ कि नानीहरूलाई असाध्य माया पनि गर्नुपर्छ तर शासन पनि गर्नुपर्छ, अनि शासनको लागि चाहिँ त्यो जुन चाहिँ आफ्नो हातमा दण्ड यानि स्टिक यो चाहिँ जरुरी हो। जुन दिनदेखि तपाईँले याद गर्नुहोस्, जुन दिनदेखि समाजमा यो शासनको दण्ड शासनको लट्ठी हातबाट चाहिँ टिचर्सहरूकोबाट चाहिँ उम्काइदियो सरकारले, त्यहाँदेखि चाहिँ समाज एकदमै प्यारालिसिसपट्टि जाँदैछ। अनि म आजको तारिकमा पनि यो विश्वास गर्छु कि नानीहरूले चाहिँ 15 जस्तो फरेन कन्ट्रिजमा युरोपियन कन्ट्रिजमा थुप्रो देशमा भयो कि 15-18 यानि क्लास 12 नानीहरूलाई चाहिँ मोबाइल छुनु पटक्कै दिनु हुँदैन। यो नेटबाट चाहिँ टिचर्सहरूले चाहिँ अलिक फाँकीबाजीको रूपमा पनि नानीहरूलाई के गरेको हुन्छ भने प्रिपरेसनको लागि नेटको सहारा लिनु लाउँछ, गुगलको सहारा लिनु लाउँछ, तर हामीले नानीहरूलाई चाहिँ प्रपरली इक्विप्ड बनाउन सक्छौँ। म क्लासमा प्रपरली पढाइदियो भने, नानीहरूसँग चाहिँ इन्टरेक्सन मेरो प्रपरली भइदियो भने त्यो नानीको जीवन बेटर भएर जान्छै जान्छ, किन मेरो थुप्रो स्टुडेन्ट आइएएस भएको छ, आइपिएस भएको छन्, अनि त्यो नानीहरूलाई चाहिँ म एउटा एक्जाम्पल बताउँछु। सिक्किममा मैले पढाउँदा मैले एउटा नानीलाई कुटेको थिएँ, कुट्दाखेरि चाहिँ उसको दिदी आयो अर्को दिनमा मेरोसँग बाज्नु, यो मैले सोमबारेको कुरा गरेको, अनि त्यो नानी चाहिँ मेरोमा आउँदाखेरि मलाई चाहिँ एकदमै रफली ऊ गर्दाखेरि च्यालेन्ज गर्दाखेरि मैले देखेँ उसकोमा एउटा ठुलो एचिभमेन्ट रहेछ कि ऊ चाहिँ एउटा पुलिसको मानिस एउटा एडमिनिस्ट्रेटिभ हुनसक्छ। बादमा त्यो नानीलाई मैले गाइड गर्दै गर्दै गएर आजको तारिकमा त्यो छोरी सिक्किममा आजको तारिकमा एउटा ठुलो पोस्टमा एसपी पोस्टमा गएको छ, उसको नाम म लिनु चाहदिनँ, सायद त्यो नानीले पनि सुन्दै होला, तर समथिङ प्रधान यति चाहिँ भनिरहेको, नामै ठिकै छ, सावित्री प्रधान हो, उहाँ मेरो स्टुडेन्ट हो। त म यो मान्छु कि नानीहरूलाई चाहिँ माया पनि गर्नुपर्छ, कुट्यो भने पनि चाहिँ टिफिन क्लासमा लगेर उनीहरूलाई खुवाउनु, भोलिको तारिकमा एउटा गिफ्ट लगिदिनु, किनभने ठुलो एउटा इम्पोर्टेन्ट हेर्नुहोस्, आजको तारिकमा हर समाजमा हर मान्छेकोमा चाहिँ पैसाको कमी हुन्छ, खाँचो हुन्छ, आमा बाउ दुवैजना नोकरीमा जानुपर्छ, व्यावसायिक कुरोमा जानुपर्छ, तर नानी चाहिँ बेसिकली सबभन्दा ज्यादा समय पाउँछ टिचरसँग गर्दाखेरि, उनीहरूको प्रथम अभिभावक हौ हामी, यो अभिभावक भएर चाहिँ हामी त्यो नानीलाई चाहिँ गाइड गर्नु हामी सक्छौँ, त्यो चाहिँ हाम्रो लागि एउटा ठुलो कुरो हो। गर्दा मलाई लाग्छ आजको तारिकमा टिचर्स भए पनि चाहिँ पुरानो दिनको त्यो लट्ठी फेरि फर्केर आओस्, नत्र पनि हाम्रो केही काम छैन, किन हामी नानीहरूलाई चाहिँ अलिअलि मात्रै माया गरेर अलिअलि मात्रै गाली गरेर चाहिँ एउटा ठुलो आजको तारिकमा एउटा कम्प

0: Bitenman onu soktu ona.
1: आदरणीय श्रोतावृन्द, हामी नेपाली वार्ता कार्यक्रममा छौँ र हामीसित हुनुहुन्छ एकजना यस्ता व्यक्तित्व जसले नेपाली साहित्य सँगसँगै हिन्दी, बङ्गला अनि अङ्ग्रेजी यी चार भाषाहरूमा किताबहरू धेरै मात्रामा प्रकाशित गरिसक्नु भएको छ। साथै यहाँ शिक्षणमा पनि संलग्न हुनुहुन्थ्यो, साथै यहाँ स्पोर्ट्स अनि ट्रेकिङमा पनि संलग्न हुनुहुन्छ। ट्रेकिङमा तपाईँको अनुभव बताइदिनुहोस् न।
0: हजुर, म बचपनदेखि नै ट्रेक गर्छु। म ट्रेक मिन्स तपाईँको जुन चाहिँ माउन्टेनिङ भन्छ, म एचएमआईको बेसिक कोर्स गरेको हो अनि हामी चाहिँ माउन्ट एभरेस्टको पनि सेकेन्ड क्याम्पसम्म पनि गरेको छौँ, सबमिट गरेको छौँ। अनि जस्तो मेरो किताबहरू थुप्रै छ ट्रेकिङको माथि, मानसरोवर कैलाश यात्रा मेरो किताब छ, त्यहाँदेखि अरूहरू जति पनि फरेन कन्ट्रिजको किलिमान्जारोदेखि सुरु गरेर जति पनि छ यो सबको माथि पनि मैले किताबहरू लेखेको छु। म मेरो अनुभवमा चाहिँ जति सक्दो त्यहाँ पुग्ने एउटा सरल सादा सिधा भाषामा मैले त्यसलाई एक्सप्रेस गर्नु कोसिस गर्छु। तर अगावि नै मैले भनिसकेको छु कि मैले किताबहरू लेख्दाखेरि चाहिँ मेरो नेपाली भाषा मेरो आफ्नो मातृभाषा होइन। यसर्थ म चाहिँ के गर्छु भने, जस्तो खाना पकाउँदा कसैले आफ्नो एउटा एक्स्ट्रा अर्डिनरी केही चिज त्यसमा हालेको हुन्छ अनि उहाँको खाना चाहिँ एकदमै मिठो भएर गएको हुन्छ, म कोसिस गर्छु इन्फर्मेटिभ डिटेल्सहरू, जस्तो मेरो मानसरोवर कैलाशको यो किताब पढ्यो भने, आज मैले यहाँ खरसाङ रेडियो स्टेसनमा लाइब्रेरीमा पनि दिएको छु, मैले यो आशा गर्छु कि सबले त्यो पढ्नुहोस्। त्यो पढ्यो भने तपाईँहरूले चाहिँ इच एन्ड एभ्री टिट बिट्स अफ द्याट माउन्टेनिङ ट्रेकिङको सबै कुरो पाउनुहुन्छ, कसरी जानुपर्ने, बाटोमा के भोग्नुपर्ने, कस्तो दुःख पायौँ, कसरी ओभरकम हुन्छ अनि कस्तो कस्तो राम्रो राम्रो चिजहरू हामी त्यहाँ पाउँछौँ त्यो चाहिँ अनुभव गर्नु सक्छौँ। अनि लास्ट बट लिस्ट वान थिङ आई वुड लाइक टु एड, माउन्टेनिङ, ट्रेकिङ अनि यस्तो एडभेन्चरियस लाइफ हर मान्छेको जीवनमा हुनुपर्छ, ताकि जीवनको सङ्घर्षमा पनि उसले चाहिँ एकदमै मजाले त्यसलाई जुझ्नु सक्छ।
1: तपाईँले पाकिस्तानको एउटा
0: मरुतीर्थ हिङलाज
1: पनि ट्रेकिङ गर्नुभएको छ है।
0: मरुतीर्थ हिङलाज चाहिँ तपाईँको एउटा, तपाईँले राम्रो टपिक उठाउनु भयो, मरुतीर्थ हिङलाज चाहिँ तपाईँको माता पार्वतीको जुन चाहिँ हाम्रो उहाँको अङ्गहरू झरेको हुन्छ, जस्तो कामाख्या अहिले एकदमै फेमस तपाईँहरूलाई थाहा छ, मरुतीर्थ हिङलाजमा पनि उहाँको एउटा बुढा उङ्गली झरेको हो अनि त्यो जग्गा चाहिँ आजसम्म पनि बडो अद्भुत कुरो छ। पाकिस्तान जस्तो जग्गामा, पाकिस्तानको यो चाहिँ तपाईँको एकदमै बलुचिस्तानको त्यो इलाकामा छन्, यो माउन्टेनमा पनि पाकिस्तान यानि मुस्लिम्सहरू पनि गएर पूजाहरू गर्छन्। जस्तो अमरनाथ, अमरनाथ हिन्दूको डिभिजन मात्रै होइन, त्यता त्यो अमरनाथ खोजेर निकाल्नु भएको मुस्लिम एकजना त्यो घोडामा लगेर जाने मान्छेले। यसर्थ मुस्लिमहरूले चाहिँ हिन्दूहरूको जुन चाहिँ तीर्थ क्षेत्रहरू छन् त्यस्तोमा चाहिँ मरुतीर्थ हिङलाजलाई पनि उहाँहरू एकदमै मान्नुहुन्छ। तर हाम्रो भारत र पाकिस्तानको सम्बन्ध खराब भएर गएर चाहिँ यो जग्गामा चाहिँ अहिले इजिली ट्रेक गर्नु पाइँदैन। म चाहिँ अघि नै भने मैले सर्भिसमा इन्दौरमा थिएँ, त्यति बेला चाहिँ मैले एउटा स्टिल प्लान्टसँग चाहिँ, माने हाम्रो एउटा जियोलोजिकल एउटा कम्पनी छ सन्सित पल्ब्रो, त्यसको आधारमा चाहिँ म तपाईँको लाहोर जानुपर्ने पाउँथे अनि त्यति बेला जाँदाखेरि चाहिँ हामी मरुतीर्थ हिङलाज चाहिँ जानु पाएको थियौँ। इट्स नट इजी, भारतबाट जानु चाहिँ निकै कठिन हो।
1: त्यहाँ पुग्दाखेरि चाहिँ त्यहाँनिर ट्रेकिङ चाहिँ कस्तो
0: कठिन, एकदमै कठिन छ। हाम्रो यता पहाडको भने चाहिँ हामी दार्जिलिङको हौँ अनि हाम्रो पहाडको जति पनि गोर्खाहरू हुनुहुन्छन् उहाँहरू यस्तो ट्रेकिङमा चाहिँ गयो भने चाहिँ त्यति असुविस्ता पाउनुहुन्न। म एउटा इक्जाम्पल बताउँ, मनकामना नेपालको त्रिशुली नदीको माथि, अनि मनकामनामा चाहिँ अहिले रोपवे भयो, तर बचपनमा हामी जाँदाखेरि चाहिँ पहिला के देख्थ्यौँ भने मनकामनामा चाहिँ हिँडेर जानु पर्थ्यो, त त्यस्तै खालको ट्रेक झन्डले दुई तिन डबल भनौँ न, तर कठिन छ। पानीहरू पर्दाखेरि पहिरो आउने, जस्तो हाम्रो यता पतिभारा मन्दिर जुन चाहिँ हामी नेपाल तप्लेजुङबाट जान्छौँ, त्यसको ट्रेक चाहिँ बरिपतिबाट जाँदाखेरि जतिको कठिन पाउँछु, मरुतीर्थ हिङलाज त्योभन्दा अलिकति कठिन हो।
1: यहाँ दार्जिलिङमा चाहिँ तपाईँले सुझाउ दिनु पर्दा कहाँ कहाँ चाहिँ ट्रेकिङ गर्न सकिन्छ होला?
0: दार्जिलिङबाट थुप्रै छ, सन्दकपू फालुट साथसाथमा पनि म के भन्छु भने रिम्बिकबाट कसैले चाहिँ सिरीखोला गयो भने सिरीखोलादेखि उकालोको चाहिँ जुन चाहिँ बाटो छ त्यो गुर्दुङ भएर, त्यो बाटो चाहिँ एउटा अननोन ट्रेकिङ हो। त्यो बाटोमा तपाईँहरूले धेरै फल्सहरू पाउनुहुन्छ, त्यो फल्सहरू चाहिँ अहिलेसम्म अनटेम्प्ड हो। हुन त अहिले टुरिस्ट पुग्दैछ धेरै धेरै मात्रामा, होमस्टेहरू हुँदैछ, टुरिस्टहरू पुग्दैछ अनि यो पुग्दाखेरि चाहिँ के हुँदैछ भने त्यो जग्गाहरू चाहिँ साह्रै फ्याथुलो भयो। तर म पहाडको मानिसलाई चाहिँ के भन्छु भने महिनामा एकपल्ट चाहिँ नानीहरूलाई लिएर पनि सानो ठुलो जस्तो जोरपोखरी नै भयो, हँ तपाईँ अहिले सुखिया पोखरीसम्म जानु, जोरपोखरीसम्म उहाँहरूलाई हिँडाएर लिएर आउनुहोस्, शान्त स्निग्ध परिवेश हुन्छ, रुखपातको बिचमा चराचुरङ्गी कराइरहेको हुन्छ, त्यसको बिचमा जानु पनि साह्रै राम्रो लाग्छ अनि ट्रेकिङ इज भेरी भेरी मस्ट जीवनको एउटा ठुलो अध्याय हो त्यो
1: तपाईँलाई हाम्रो नेपाली साहित्य भारतीय भाषाहरूमा अन्य साहित्यको तुलनामा चाहिँ कहाँ छ जस्तो लाग्छ
0: न अभियसली म त भन्छु एटपरको नेपाली चाहिँ माने प्रतिस्पर्धा चाहिँ एकदमै बराबर हो म कहिले पनि भन्दिनँ नेपाली साहित्य चाहिँ मुनि गएको हुनसक्छ हेर्नुहोस् काराकोरम माउन्टेन्स एन्ड हिमालयन माउन्टेन्समा डिफरेन्सेस हिमालयन माउन्टेन्सेस कान्छो हो यसले गर्दा यतातिर पहिरोहरू जाँदा जान्छ ठिक त्यस्तै तरिकाको नेपाली साहित्य कान्छो हो हुनसक्छ 200 साल 300 सालको इतिहास होला हिन्दी साहित्यहरू चाहिँ तपाईँको 1000 साहित्य बङ्गला साहित्य हामी पाल डाइनेस्टीदेखि अझै अगाडिदेखि हामी 1-2 हजार साल अगाडि पाउँछौँ बट इट डज नट मिन कि नेपाली साहित्य चाहिँ तपाईँको अरू साहित्यभन्दा एकदमै मुनिको होइन यो कुरो म एकजना बङ्गाली पाठक भएर म जतिको नेपाली किताब पढेको छु सायद नेपाली परिवारमा पनि कतिजनाले पढ्ने मौका पाउँदैनन् होला तर म भन्छु कि नेपाली साहित्यमा यस्ता यस्ता साहित्यकारहरू हुनुहुन्छ जस्तो नाटक विधा म नाटकमा चाहिँ तपाईँको यो जुन चाहिँ 2004 तपाईँको लक्ष्मण श्रीमानले लेख्नु भएको सुनकी औँठी अब यो चाहिँ एउटा स्याटायर नाटक हो यो नाटकलाई चाहिँ तपाईँको दार्जिलिङतिर धेरै जग्गामा मञ्चस्थहरू भयो तर मैले यसलाई चाहिँ कलकत्तामा गएर चाहिँ नजरुल मञ्चमा हामीले यसलाई बङ्गला गरेको थियौँ यसको नाम दिएको थियौँ हामी बियरङ्ठी अनि यसमा चाहिँ पहाडको जुन चाहिँ एउटा टेस्ट त्यो चिज चाहिँ मैले गर्नु खोजेको थिएँ त्यस्तै तरिकाले हाम्रो नाटक विधामा पनि मात्रै होइन म राजनीतिदेखि चाहिँ बादमा गएर कलकत्ताको जुन चाहिँ पूर्वतन सरकार थियो उहाँहरूलाई मैले कलकत्ता इन्टरनेसनल बुक फेयरमा हामीले 3-4 वटा स्टल पनि मागेको थियौँ ताकि त्यसमा हाम्रो पहाडको सम्पूर्ण साहित्यलाई त्यहाँ लगेर हामी चाहिँ डेमोन्स्ट्रेट गरेको हुन्छौँ सङ्गीतलाई डेमोन्स्ट्रेट गरेको हुन्छौँ पेन्टिङ्सलाई हाम्रो मिस्टर मोक्तानहरू हुनुहुन्छन् त्यस्तो ठुलो सुरज मोक्तानहरू त्यस्ता ठुला ठुला मिस्टर लेप्चा हुनुहुन्छ एनपी स्कुलमा अनि हाम्रो नाटक विधामा हुनुहुन्छन् त्यस्तो जीवन गुरुङदेखि सुरु गरेर कृष्ण प्रधानहरू उहाँहरू त अहिले अल इन्डिया वाइजमा एउटा नाटकको एउटा सेमिनार पनि गर्नु खोज्नु हुँदैछ एउटा ठुलो गरेर यो प्रोग्राम हुँदैछ त हामी कलकत्तामा त्यो गर्नु पायौँ भने कलकत्ताको मानिसले पनि देख्थ्यो कि नेपाली साहित्य कतिको स्ट्यान्डर्ड रहेछ र बङ्गलामा ट्रान्सलेट गरेर लग्यो भने उहाँलाई पनि पढ्नु सजिलो पर्थ्यो फरेन इक्जाम्पल हामीले हिरा र शैली दिदीको नाम त धेरै सुनेको छौँ उहाँले जुन चाहिँ रविन्द्र सङ्गीत गाउनुहुन्छन् म अजित बस्नेत सर हामी मिलेर चाहिँ त्यो ट्रान्सलेट गरेको हुँ आज हेर्नुहोस् त्यो कुरो चाहिँ नेपाली साहित्यमा मात्रै होइन बङ्गालीहरूले पनि कतिको मन पराइरहेछ ठिक त्यस्तै तरिकाले हामी कलकत्तामा दिल्लीमा गएर चाहिँ एकदम सुनामी जस्तो आफ्नो साहित्यलाई लिएर त्यहाँतिर जानुपर्छ जम्मै पब्लिसर्सलाई पनि मैले रिक्वेस्ट गरेको हुन्छु कि हामी एकपल्ट जाउँ आफ्नो खर्चले पनि भएछ भने पनि त्यहाँतिर कि त्यहाँको मानिसले पनि हाम्रो ट्युन चाखोस् न त कि हाम्रो ट्युन पनि कतिको मिठो हुँदो रहेछ भन्ने
1: कति राम्रो कुरा अनि तपाईँलाई एकदमै मन परेको लेखक अनि किताब
0: नेपालीमा हेर्नुहोस् नेपालीमा मैले मन परेकोमा चाहिँ फ्रेङ्कली भन्नु पऱ्यो भने 1-2 जनाको नाम लिनु मिल्दैन कृष्ण सिंह मुक्तन काकाको नाम मैले पहिलादेखि नै अगावि भने गुप्त प्रधान सर भयो होइन प्रेम प्रधान सर भयो या हाम्रो मिस्टर देवाली हुनुहुन्छन् यस्तो धेरैजनाको हुन्छन् तर के छ भने सबभन्दा इम्पोर्टेन्ट कुरो रीता ठकुरी दिदी भयो साङ्मु लेप्चा भयो यहाँदेखि अमला सुब्बाहरू हुनुहुन्छन् थुप्रै हुनुहुन्छ कसैको एकजनाको नाम म लिएर हुँदैन तर मलाई चाहिँ एकदमै ज्यादा पढ्नु कि त्यो किताब पाउनु त्यतिकै मलाई पढ्नु अगर कुनै एउटा भन्नुहुन्छ भने चाहिँ म रीता ठकुरीको नाम अलग्गै लिन्छु कारण उहाँको किताब भयो त्यहाँदेखि निना सुब्बा भयो उहाँहरूको किताब भयो साङ्गु लेप्चाको किताब भयो यहाँहरूको किताब चाहिँ कस्तो रहेछ भने तपाईँ वान टाइम सक्नु सक्ने माने किताबको कस्तो हुन्छ भने एकपल्ट पढ्दा एकछिन धन्काउने मन लाग्छ फेरि अरू काम गर्छु तर होइन उहाँको किताब यति डरलाग्दो सलल बगेर गएको हुन्छ हामी जस्तो एउटा साधारण बङ्गाली मानिसलाई त्यो किताब पढ्नु चाहिँ सजिलो पर्छ अनि त्यो किताब चाहिँ सबभन्दा मजाको कुरो के हुन्छ भने हेर्नुहोस् अन्यथा नलिनुहोस् म किताब थुप्रो पढ्छु तर किताबमा म के देख्छु भने एक पेसे भने वान साइडेड स्टोरिज हुन्छ एउटा कथा लेख्यो भने त लास्टको कथा पनि झन्डै झन्डै रिसेम्बल्ड हो तर यहाँहरूको नाम जुन मैले लिएँ उहाँहरूको एक पन्नामा जति कुरो उहाँहरूले लेखेको हुन्छ मैले कोसिस गरेँ भने पनि मेरो 10 पन्नामा पनि त्यो अट्दैन होइन सो हर कथा डिफरेन्ट हुन्छ त्यसले गर्दा उहाँहरूको किताब मलाई अभियसली बेटर लाग्छ
1: तपाईँ खेलकुदमा पनि धेरै नै रुचि एवं संलग्न हुनुहुन्छ यो विषयमा अलिकति बताइदिनुहोस् न
0: हेर्नुहोस् हाम्रो बचपनमा हामीलाई चाहिँ दार्जिलिङमा अखिलेन्द्रनाथ मित्र भन्ने चाँदमारीमा हुनुहुन्थ्यो तपाईँले चाँदमारीको इतिहास देखे भने गाल्दुङ यानि तरुण मुखियादेखि सुरु गरेर चन्दन सिंह रावत म चन्दन सिंह रावत काकाको घरमै माने एउटै घर हो हाम्रो होइन उहाँहरूको घरमा बचपनदेखि हेलसिङ्की ओलम्पिक मस्को ओलम्पिकको त्यो जुन चाहिँ ट्रफिजहरू मैले देखेको छु हामी त्यो देखेर हुर्केको बढेको हो यसर्थ हाम्रो फेरि चाँदमारी ब्याडमिन्टन क्लब जुन चाहिँ एनएनबिएच हलभित्र थियो त्यसकोमा हाम्रो ऱ्याङ्किङ टुर्नामेन्ट्स हुन्थ्यो अनि प्रकाश परिकरणहरूदेखि सुरु गरेर अल इन्डिया ब्याङ्किङको

0: सबै यहाँ खेल्नु आउनुहुन्थ्यो। यसर त हाम्रो लागि चाहिँ त्यो जमानामा चाहिँ बडो अद्भुत थियो कि कसैले डिस्ट्रिक्ट रिप्रेजेन्ट गरेन भने त्यो मान्छे त थेत्तर हो गाउँमा, एकदमै त्यसलाई त एकदमै मान्छे नै मान्थेन। यसर त परिवेशै त्यस्तो थियो, अनि त्यो परिवेशले के फाइदा भयो भने नानीहरू चाहिँ अरूकोपट्टि त्यो तास जुवा तपाईँको के कुतथ्यहरू खानु सेवनहरू गर्नु चाहिँ पटक्कै सिक्थेन, किन क्यारेक्टर बिल्डिङ हुन्थ्यो। अनि मलाई लाग्छ बचपनदेखि नै सबैको चाहिँ एउटा गेम्सपट्टिको चाहिँ यो तरिका, फेरि एउटा इम्पोर्टेन्ट कुरो मैले अघि नै भने, गाउँमा पनि त्यसको माहौल, हामीले बचपनमा तरुण मुखियादेखि सुरु गरेर चन्दन सिंह रावतदेखि सुरु गरेर धीरेन प्रधान धीरेन मुखियाहरू सबैलाई देखेर हुर्केर बढेको, हरिपद गुह उहाँहरूलाई देखेर हुर्केर बढेको, गेम्सको पट्टि उहाँहरू एउटा डेडिकेटेड हुनुहुन्थ्यो। अखिलेन्द्र मित्र त झन् तपाईँको प्रकाश पर्खनको डाइरेक्ट गुरु हुनुहुन्थ्यो, उहाँले हामीलाई सिकाउनु भएको। यसर त हामी नेसनल ब्याडमिन्टन खेल्यौँ, टेबल टेनिसपट्टि या अरू क्रिकेटहरू जे नै जस्तो गऱ्यौँ, यो चाहिँ कुनै एउटा ठुलो काम गरे जस्तो लाग्दैन, द्याट वाज अ पार्ट अफ द लाइफ। तर आजको पिँढीलाई हामी के देख्छौँ भने, जेएन जेडलाई पनि म रिक्वेस्ट गर्छु, त्यो कल्चरलाई तपाईँहरूले कतै फर्काएर ल्यायो भने हाम्रो साहित्य मात्रै होइन हाम्रो जीवनको एउटा ठुलो बेस नै बनेर गएको हुन्छ, मलाई त्यो लाग्छ।
1: हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइपुगेका छौँ। अब अन्त्यमा हाम्रा श्रोतावृन्दलाई तपाईँ केही शब्दहरू भनेर यस कार्यक्रमलाई अन्त्य गरौँ न।
0: हेर्नुहोस्, अल इन्डिया रेडियो कर्सियङ एउटा चिज बताउँ, जुन मैले आज प्रेक्षा मान्छे बसेको छु स्टुडियोमा, यो धेरैलाई थाहा छ कि छैन, यो वर्ल्डमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा यो अल इन्डिया रेडियो कर्सियङ आउँछन्। यसमा 7 भाषाको ब्रडकास्ट हुन्छ वर्ल्डमा, कुनै पनि रेडियो या कुनै पनि उयो छैन, आकाशवाणी छैन जहाँ चाहिँ 7 भाषाको ब्रडकास्ट हुन सक्छ। यसर्थ मलाई लाग्छ कि आफ्नो मोबाइलमा पनि त्यो अल इन्डिया कर्सियङलाई चाहिँ तपाईँहरूले प्लिज डाउनलोड गरेर पनि बेला बेलामा आफैलाई एम्युजमेन्टको रूपमा पनि कर्सियङ रेडियो सुन्दै गर्नुहोस्। अनि जति रेडियो सुन्नुहुन्छ उति टेलिभिजनदेखि तपाईँहरू टाढो हुनुहुन्छ, उति मोबाइलदेखि तपाईँहरू टाढो हुनुहुन्छ। अनि शिक्षाको फिल्डमा भनौँ या गाउँले कुराहरू भनौँ या कुनै पनि क्षेत्रमा जुन चाहिँ अल इन्डिया रेडियो कर्सियङले गरिरहनु भएको छ, यसको त कुनै मूल्याङ्कनै हुन सक्दैन, यति अब्बल यति बेटर कुरो उहाँहरूले आजसम्म पनि गरिरहनु भएको छ यस्तो कम्ती परिधिमा पनि। यसर्थ सबले नै यो रेडियो सुन्ने बानी चाहिँ बनाउनुहोस्, साहित्य पनि पढ्ने गर्नुहोस्, अनि टिभी भन्दा पनि ज्यादा आफ्नो छोराछोरीलाई चाहिँ ज्यादा ध्यान दिनुहोस्।
1: यहाँ आइदिनु भयो, कार्यक्रम सुन्दर बनाइदिनु भयो, यहाँलाई धेरै धेरै आभार प्रकट गर्दछौँ।
0: हजुर हजुर, धन्यवाद, अनि सबैलाई मेरो तर्फबाट एकदम मुरीभुरी धन्यवाद, थ्याङ्क यू।
1: आदरणीय श्रोतावृन्द, तपाईँहरूले सुन्नुभयो कार्यक्रम नेपाली वार्ता अन्तर्गत शुभमय च्याटर्जीसितको अन्तर्वार्ता। यहाँहरूलाई यस कार्यक्रम कस्तो लाग्यो प्रतिक्रिया अवश्य दिनुहोला। आगामी हप्ता फेरि यसै दिन यसै समय अर्का सर्जकको साथमा अर्को मनका कुरा लिएर तपाईँहरू समक्ष प्रस्तुत हुनेछौँ। त्यतिन्जेलसम्मलाई प्रतीक्षा साँच्नुहोला, आकाशवाणी सुन्दै गर्नुहोला। अहिलेलाई भने बिदा चाहन्छौँ। कार्यक्रम प्रस्तुता लेखनाथ राई अनि म सञ्चालक सञ्जोग खवास, नमस्कार।

आदरणीय श्रोतागण नमस्कार। शिक्षा ज्योति कार्यक्रम सुनेर बस्नुभएका मेरा प्यारा विद्यार्थी साथै श्रोतावर्गलाई हार्दिक अभिवादन एवं स्वागत। कार्यक्रमको प्रथममा सुनाउन लागिरहेछु देशभक्ति गीत।

0: त श्रोता, 1 अगस्त सन 1920मा भएको महात्मा गान्धीको नेतृत्वमा भारतीय स्वतन्त्रता संग्रामको पहिलो असहयोग आन्दोलनमा ब्रिटिस सरकारलाई कुनै पनि प्रकारको सहयोग नगर्ने र शान्तिपूर्ण तरिकाले बहिष्कार गर्ने नीति अपनाइएको थियो। यसै सन्दर्भमा विद्यार्थी वर्गको निम्ति इतिहास सम्बन्धी विषय नन कोअपरेसन मुभमेन्ट अर्थात् असहयोग आन्दोलन विषयमा जानकारी दिनुहुनेछ शिक्षिका उषा मंगरातीज्यूले।
1: सम्पूर्ण विद्यार्थीवर्गलाई म उषा मंगराती खरसाङ आदर्श विद्यालयको तर्फबाट न्यानो स्वागत जनाउँदछु र नानी हो आजको हाम्रो पाठको विषय रहेको छ असहयोग आन्दोलन अथवा नन कोअपरेसन मुभमेन्ट। र असहयोग आन्दोलन के हो, कसलाई असहयोग गरे, यसको कारण परिणाम सम्पूर्ण विवरण म तिमीहरूलाई दिनेछु र ध्यानपूर्वक सुन्नेछौ भन्ने आशा राख्दछु। असहयोग आन्दोलनका प्रमुख कारणहरू के हुन् त? पहिलो कारण थियो जलियाँवाला बाग हत्याकाण्ड। साल 1919 क्रूर घटना जुन दिन अङ्ग्रेजहरूले निहत्य भारतीयहरूमाथि अन्धाधुन्ध गोली बर्साउनु र यो जलियाँवाला बाग हत्याकाण्ड ब्रिटिस शासनको एकदमै बर्बरतापूर्वक यो जुन चाहिँ निर्णय थियो, जुन चाहिँ गोलीकाण्ड थियो, जुन चाहिँ भारतीयहरूमाथि अन्धाधुन्ध गोली बर्साए त्यसको सबै वर्गका मानिसहरूले घृणा उत्पन्न गराए। र अर्को दोस्रो थियो रौलट एक्ट। रौलट एक्ट भनेको बिना कुनै जाँच गरी भारतीयहरूलाई जेल हाल्ने कालो कानुन। तेस्रो कारण थियो खिलाफत मुद्दा, तुर्कीको खलिफासित अङ्ग्रेजहरूद्वारा अन्याय। र पहिलो अगस्त 1920 सालदेखि भारतीय राष्ट्रिय आन्दोलनले नयाँ मोड लियो। ब्रिटिस सरकारको भारतीय विरोधी नीतिले भारतीय नेताहरू वाक्क भएका थिए। जलियाँवाला बाग नरसंहारमा ब्रिटिस शासकहरूले देखाएको क्रूरताले समस्त भारतीयहरूलाई क्रोधित बनाएको थियो। भारतीय नेताहरूले ब्रिटिस सरकारलाई प्रथम विश्वयुद्धमा समर्थन गरे तापनि यो सरकारले भारतीयहरूको माग स्वराज पूरा गरिदिएन। 1919 सुधार कानूनले भारतीयहरूलाई निराश पार्यो र 1919 मोर्ले मिन्टो रिफर्म्स भनेर र यो सुधार कानूनले पनि भारतीयहरूलाई

दाई धार्मिक पन्थी वा कट्टरपन्थी, यी दुवै पन्थीहरूले गान्धीजीको असहयोग आन्दोलनमा भाग लिने निर्णय लियो। यसरी कंग्रेस र मुस्लिम समुदायको सहयोगमा तिनले असहयोग आन्दोलन सुरु गर्ने निर्णय लिए। र असहयोग आन्दोलनको विशेषताहरू के थियो त? आन्दोलन शान्तिपूर्ण ढंगमा हुन पर्ने, आन्दोलनकारीहरूले सत्य र अहिंसाको नीति पालन गर्नुपर्ने, सरकारले दिएको सम्मान उपाधिहरू त्याग गर्नुपर्ने, सरकारी संस्थानहरूको बहिष्कार गर्नुपर्ने, अंग्रेजी सामानहरूको प्रयोग नगरी स्वदेशी वस्तुहरू प्रयोग गर्नुपर्ने इत्यादि। ब्रिटिस संस्थान तथा वस्तुहरूको सट्टा स्वदेशी संस्थान तथा वस्तुहरूको प्रयोग गरी राष्ट्रिय संस्थान अनि उद्योगहरूलाई प्रोत्साहन गर्नु, खादीको प्रयोग गरी ग्रामीण वा लघु उद्योगलाई अघि बढाउनु, समाजबाट अछुत प्रथा हटाई समान सामाजिक व्यवस्था स्थापन गर्नु पनि यो आन्दोलनको उद्देश्य थियो। गान्धीजीले ब्रिटिस सरकारले दिएको सम्मान केसर ए हिन्द को उपाधि त्याग गरे यो आन्दोलन सुरुवात गरे। अति शीघ्र गान्धीजीको यो उदाहरण अरू भारतीयहरूले अपनाए अनि आन्दोलनमा सक्रिय भाग लिए। लाखौं मानिसहरू आन्दोलनमा सामेल भए। तिनीहरूले अंग्रेजी सामानहरू बहिष्कार गरे, वकिलहरूले अदालतको बहिष्कार गरे, भारतीय सदस्यहरूले विधान परिषद त्याग गरे, विद्यार्थी वर्गले सरकारी स्कूल अनि कलेज बहिष्कार गरे, कैयौंले सरकारी चाकरी त्यागी देशभक्तिको परिचय दिए, मानिसहरू खस्रो भए तापनि खादीको लुगा प्रयोग गर्न थाले अनि यो खादीलाई लोकप्रिय बनाए। सरोजिनी नायडू, बसन्ती देवी अनि कैयौं महिलाहरूले यो आन्दोलनमा सक्रिय भाग लिएर आन्दोलनलाई शक्तिशाली बनाए। र असहयोग आन्दोलनमा हाम्रा दार्जिलिङका भूमिका के कस्तो रहेछ म तिमीहरूलाई विवरण दिनेछु। महात्मा गान्धीको 1920-22 को असहयोग आन्दोलनमा दार्जिलिङ अनि यहाँको गोर्खा समुदायले पनि सक्रिय हिस्सा लिएका थिए। दार्जिलिङको स्थायी नेता, स्वतन्त्र सेनानी प्राणमणि प्रधान औ प्रतिमान लामा यस राष्ट्रव्यापी आन्दोलनमा सक्रिय रूपमा भाग लिएका थिए। तिनीहरूले गान्धीजीको विचार अनि सन्देश व्यापक रूपमा प्रचार गरे। यस आन्दोलनको पछि दार्जिलिङको धेरै कार्यकर्ताहरूलाई ब्रिटिस प्रशासनद्वारा गिरफ्तार पनि गरिएको थियो। यस आन्दोलनमा खरसाङका हेलेन लेप्चा, जसलाई सावित्री देवीको नामले प्रचलित थिइन्, साथै पुतली देवी पोद्दार जस्तो साहसी महिला नेताहरूले ब्रिटिस शासनको खिलाफ जनजागृति फैलाउने अनि रैलीको नेतृत्व गरी महत्वपूर्ण भूमिका निभाएका थिए। र नानीहरूले याद गर्नुपर्ने हाम्रा खरसाङका यी महिला नेताहरूले पनि कसरी असहयोग आन्दोलनमा भाग लिएका थिए भनेर, र उनीहरूले घर घर गएर विदेशी वस्तुहरूको बहिष्कार औ स्वदेशी वस्तुको प्रचार गरे। दार्जिलिङ अनि खरसाङका आम महिलाहरूले जुलुसमा हिस्सा लिए, विदेशी वस्त्रको होली जलाए अनि स्थानीय स्तरमा असहयोग आन्दोलनलाई मजबुत बनाए। राष्ट्रिय स्तरमा सरोजिनी नायडू, बसन्ती देवी अनि कैयौं महिलाहरूले यो आन्दोलनमा सक्रिय भाग लिएर आन्दोलनलाई शक्तिशाली बनाए। खादी अनि चर्खा राष्ट्रिय चिनारी हुन गयो। किसानहरूको सहभागिताले यो आन्दोलन चरम सीमामा पुग्यो। उत्तर प्रदेशको किसानहरूले एकका आन्दोलन सुरु गरे। मिदनापुर, उडिसा अनि दक्षिण भारतको किसानहरूले कर नतिर अभियान सुरु गरे। कंग्रेस कार्यकारिणी समितिले त्यस समय इङ्ल्यान्डको राजकुमारले भारत भ्रमण गर्ने अवसरमा राजकुमारको आगमन बहिष्कार गर्न जनतालाई आह्वान गरे। यो आन्दोलन यति विस्तृत र लोकप्रिय भयो कि ब्रिटिस सरकारले सबै प्रकारको दमन नीतिहरू आन्दोलनकारीहरूमाथि थोप्नु पर्यो। यस्तो अवस्थामा आन्दोलनकारीहरू गान्धीजीको आदेशको बावजुद शान्त भावको
आन्दोलन गर्न असहमत भए। ब्रिटिस सरकारले दमन नीति अपनाएर आन्दोलनकारीहरूलाई अझै भड्कायो। सरकारी सैन्य बल अनि आन्दोलनकारीहरू माझ झडप हुन थाल्यो। 1922 उत्तर प्रदेशको चौरी चुरामा किसानहरूले पुलिसहरूमाथि हमला गरे। तिनीहरूले थाना नै जलाइदिए। यो घटनामा प्राय 25 पुलिस कर्मीहरू

जिउँदै जलेर मरे। अहिंसाको पुजारी गान्धीजीको निम्ति यो अति भयो। तिनी उदास भए अनि आन्दोलनकारीहरूले अहिंसाको सिद्धान्त छोड्दै गएको हुनाले आन्दोलन स्थगित राख्ने निर्णय लिए। यसर्थ 1922 गान्धीजीले असहयोग आन्दोलन अपरझट स्थापित गरे। र नानी हो, तिमीहरूलाई धेरै प्रश्नहरू पनि आउन सक्छ कि गान्धीजीले यति ठुलो बृहत रूपमा जुन चाहिँ असहयोग आन्दोलन सुरुवात गरे थे र उनले के कारणले 1922 अपरझट स्थापित गर्न पर्यो भन्दा विभिन्न कारणहरू यहाँनिर हुन्छ। गान्धीजीले हठात आन्दोलन स्थगित गरेकोमा नेताहरू दुखी भए। जवाहरलाल नेहरू लगायत धेरै नेताहरूले गान्धीजीको आलोचना गरे, तर गान्धीजीको निम्ति राष्ट्रिय आन्दोलनमा भारतीयहरूलाई सत्याग्रहको सिद्धान्तमा प्रशिक्षण दिन आवश्यक थियो। जे भए तापनि गान्धीजीको घोषणाले असहयोग आन्दोलन स्थगित मात्र होइन समाप्त नै भयो।

र यो असहयोग आन्दोलनले भारतीयहरूको मागहरू पूरा गर्न सकेन, तर यो आन्दोलन भारतको राष्ट्रिय आन्दोलनको प्रमुख हिस्सा थियो। यो आन्दोलन ब्रिटिस सरकारको विरुद्ध प्रथम जन आन्दोलन थियो। यो आन्दोलनले भारतीयहरूको आत्मविश्वास बढायो। तिनीहरूले ब्रिटिस शासनको विरुद्ध आन्दोलन गर्ने अनि देशको खातिर हरेक किसिमको पीडा सहन गर्न सिके। देशको लागि ब्रिटिस शासनको विरुद्ध आन्दोलन गर्न भारतीयहरूले आफ्नो कर्तव्य ठाने। गान्धीजीले यो आन्दोलनको मार्फत समाजमा समानता अनि सूझबुझको स्थिति कायम गर्ने काम गरे, जसले गर्दा समाजमा समाजवाद स्थापित हुन केही हदसम्म भए पनि सफल भयो। असहयोग आन्दोलनले भारतीयहरूलाई आउने दिनहरूमा राष्ट्रिय आन्दोलन गर्न प्रशिक्षण दियो। गान्धीजीको असहयोग आन्दोलन आफ्नो लक्ष्य प्राप्त गर्न असफल रह्यो। यसको धेरै कारणहरू थिए। जुडिथ ब्राउनको भनाइमा गान्धीजीले हठात आन्दोलन स्थगित गरेकोले नै यो आन्दोलन असफल भयो भनेर भनेका छन्। तर गान्धीजी मात्र यो आन्दोलनको असफलताको जिम्मेवार थिएनन्। सरकारले आन्दोलनकारीहरूलाई दबाउन हरेक किसिमको दमन नीति अपनायो। यस्तो दमन नीतिले सत्याग्रहीहरूको काम कठिन बनायो। सरकारले विभिन्न स्थानहरूमा विभिन्न किसिमको दमन नीति अपनायो। यसले खुबै चतुरताको साथ आन्दोलनकारीहरूलाई दमन गर्ने नीति अपनाएको थियो। प्रमुख नेताहरूलाई बन्दी बनाएर सरकारले आन्दोलनमा सत्याग्रहीहरूलाई अलपत्र पार्यो। आन्दोलनकारीहरूलाई दबाउन सरकारको पक्षमा सबै किसिमको स्रोतहरू उपलब्ध थियो। यिनै कारणहरूले सरकारले असहयोग आन्दोलन विफल गराइदियो। असहयोग आन्दोलन स्थगित भएपछि भारतीय राजनैतिक आन्दोलनमा शिथिलता आयो। जनसमूह नेता बिना दिशाहीन भए अनि अलपत्र परे। सरकारले गान्धीजी समेत प्रमुख नेताहरूलाई बन्दी बनाएकोले राजनैतिक गतिविधिलाई निर्दिष्ट दिशा दिने नेताहरूको अभाव भयो। यस्तो अवस्थामा कंग्रेसहरूको अरू नेताहरू नीति विषय लिएर दुई दलमा बाँडिए। एक दल गान्धीजीले चलाएको कार्यक्रमहरू जस्तै सरकारलाई शान्तिपूर्वक सहयोग नगर्ने, राष्ट्रिय उद्योग तथा संस्थानहरूलाई प्रोत्साहन गर्ने, समाज सुधारको काम गर्ने, अछुत प्रथा हटाउने इत्यादि कार्यक्रमहरू लगातार अघि बढाइरहने पक्षमा थिए। यो दलको नेताहरूले 1919 कानूनको प्रावधान अनुसार 1923 सालमा हुने चुनाव बहिष्कार गर्ने अठोट गरे। अर्को दल चुनावमा भाग लिने अनि विधान परिषदहरू हात पारी सरकारलाई सरकारको कार्यक्रमभित्र नै रहेर प्रतिवाद गर्ने पक्षमा थियो। यो दल गान्धीजीको कार्यक्रमहरूमा परिवर्तन चाहन्थे। यो दल परिवर्तन चाहने दल वा प्रो चेन्जर भनेर भनियो। यो दलको प्रमुख नेताहरूमा चितरञ्जन दास, मोतीलाल नेहरू, विठल भाई पटेल, एम मालवीय, केलकर आदि थिए। कार्यक्रममा हेरफेर नचाहिने दललाई नो चेन्ज

0: जर भनियो यस दलमा चक्रवर्ती राजा गोपालाचारी राजेन्द्र प्रसाद आदि प्रमुख थिए। 1922 गया अधिवेशनमा यी नेताहरूले प्रो चेन्जर दलको प्रस्तावमा मंजूर गरेनन्। यसो हुँदा प्रोचेन्जर दलले 1922 कंग्रेस भित्र नै स्वराज दल गठन गरे अथवा स्वराज पार्टी गठन गरे। असहयोग आन्दोलन हठात स्थगित भएपछि अनि खिलाफत आन्दोलन पनि आफै आफ सेलाएपछि हिन्दू अनि मुस्लिम समुदायहरूमाझ मनमुटाव फेरि सुरुवात भएर गयो। असहयोग अनि खिलाफत आन्दोलनहरूमा स्थापित भएको साम्प्रदायिक एकता हरायो अनि दुई सम्प्रदायहरू बीच तनाव बढ्दै गयो, जसले गर्दा देशको विभिन्न स्थानहरूमा साम्प्रदायिक कलह सुरु भयो। हिन्दूहरू बीच शुद्धि आन्दोलन, हिन्दू महासभा जस्तो साम्प्रदायिक कार्यक्रम अनि संस्थाहरू सुरु भयो, जसको उद्देश्य थियो हिन्दुत्वको रक्षा अनि गौरव कायम गर्नु। यसरी नै मुस्लिमहरूले पनि तन्जिम तबलिग जस्तो साम्प्रदायिक दलहरू स्थापित गरे। 1925 1927 सालभित्र कैयौं साम्प्रदायिक दङ्गाहरू भड्कियो, जसमा धेरै मानिसहरूले प्राण गुमाउनु पर्यो। र नानी हो, आज हामीले पढ्यौं गान्धीजीको असहयोग आन्दोलन, जसलाई अङ्ग्रेजीमा नन कोअपरेसन मुभमेन्ट भनेर भनिन्छ, र यो छोटो अवधिमा गान्धीजीले गरेको असहयोग आन्दोलन जुन चाहिँ उनले स्थगित गर्नु पर्यो। यसपछि पनि धेरै आन्दोलनहरू छ, जुन चाहिँ असहयोग एन अमान्य आन्दोलन छ, क्विट इन्डिया मुभमेन्टहरू छ, यो पछि हामी पढ्नेछौँ। र आजको पाठ यहीँ नै समाप्त गर्दछु। धन्यवाद नानीहरू हो।
1: अहिले भर्खरै शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत थियो इतिहासको पाठ नन कोअपरेसन मुभमेन्ट अर्थात् असहयोग आन्दोलन बारेमा जानकारी दिनुभयो शिक्षिका उषा मंगरातीज्यूले। त श्रोता, शिक्षा ज्योति कार्यक्रमको समय पनि पूरा भइसक्यो र कार्यक्रम प्रस्तुता लेखनाथ राई लगायत म सञ्चालिका शर्मिष्ठा यस कार्यक्रमबाट बिदा चाहन्छौ। नमस्ते।

सुक्न सन्नुक सुन्न सक्नुहुनेछ आकाशवाणीको 100.2 मेगाहर्जको तरङ्गमा। म कार्यक्रम प्रस्तोता चन्दन थापा स्टुडियोमा उपस्थित भइसकेको छु। मेरो साथमा हुनुहुन्छ मेरा प्रसारण सहयोगी स्मिता। श्रोताहरू, अब पालो भएको छ कार्यक्रम जय जवानको। यो कार्यक्रम समर्पित छ हाम्रा फौजी दाजुभाइहरूका निम्ति र सुनाइरहेका छौँ केही मिठा गीतहरू। त श्रोताहरू, प्रस्तुत छ यो पहिलो गीत।

श्रोताहरूलाई भर्खरै सुनायो सुनिधि चौहान अनि सनद किरकिरेको स्वरमा रहेको यो गीत। श्रोताहरू, यो अन्तिम गीत सिधै कार्यक्रम जय जवान यही नै समाप्त गर्दछौँ। अब प्रस्तुत छ कार्यक्रम खरसाङ कलिङ अल चिल्ड्रेन।

नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि भिडियो कन्फरेन्स मार्फत नशा मुक्त युवा विकसित भारत संकल्प अभियानको शुभारम्भ गर्नुहुनेछ। यससँगै लागु औषधि विरूद्ध 100 सप्ताह अभियानको देशव्यापी जनसहभागिता अभियान शुरू गरिने भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज मैसूरमा स्वामी विवेकानन्द सांस्कृतिक युवा केन्द्र विवेक स्मारकको उद्घाटन गर्नुभयो। वस्त्र मन्त्रालयले 7 अगस्तमा राष्ट्रपति भवन सांस्कृतिक केन्द्रमा 12औं राष्ट्रिय हतकर्घा दिवसको राष्ट्रिय उत्सवको आयोजना गर्नेछ। राष्ट्रपति द्रौपदी मुर्मू मुख्य अतिथिको रूपमा यस समारोहमा सहभागिता हुनुहुनेछ। केन्द्रीय आवास एवं शहरी मामिला मन्त्री मनोहर लालले आज दिल्लीको नरेला पाकेट 11 कर्मजीवी आवास योजना अन्तर्गत निर्माण भइरहेको फ्ल्याट

0: को निरीक्षण गर्नुभयो। दिल्ली सरकारको दिल्ली लक्ष्मी योजनाको लागि अनलाइन दर्ता पोर्टल आजदेखि सुरु भएको छ। मुख्यमन्त्री रेखा गुप्तले आज राष्ट्रमण्डल खेल 2026 भाला फेकमा रजत पदक जितेकोमा नीरज चोपडालाई बधाई दिनु भएको छ। केन्द्र सरकारले आज राज्यहरूलाई कर वितरणको रूपमा 1,09,019 करोड रुपियाँको अतिरिक्त किस्ती जारी गरेको छ। अखिल भारतीय आयुर्विज्ञान संस्थान दिल्लीले आज आफ्नो सीएसआर पहलको एक भागको रूपमा सेवादन आरोग्य फाउन्डेसनसँग एक सम्झौता ज्ञापनमा हस्ताक्षर गरेको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई लोकमान्य तिलक राष्ट्रिय पुरस्कार 2026 सम्मानित गरिएको छ। केन्द्रीय युवा मामिला र खेलकुद मन्त्री डाक्टर मनसुख मान्डवियाले प्रीति पवारलाई राष्ट्रमण्डल खेल 2026 महिलाहरूको 54 केजी बक्सिङ स्पर्धामा स्वर्ण पदक जितेकोमा बधाई दिनुभएको छ र अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स दिल्लीको अर्ग्यान रिट्रिभल ब्याङ्किङ अर्गनाइजेसन ओआरबीओले आज राष्ट्रिय राजधानीमा 38 अङ्ग उत्तक र सम्पूर्ण शरीरदाताहरूको परिवारलाई सम्मानित गर्यो। मुख्य समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी साँझ 6:50 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि पुनः स्वागत छ। श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूले कार्यक्रम सुनेर भएको छ आकाशवाणीको 103.5 मेगाहर्जको तरङ्गमा। अबको क्रममा सुनाइरहेका छौँ एउटा फिल्मी गीत।

0: कृषि एवं किसान कल्याण मन्त्रालय भारत सरकार द्वारा प्रायोजित कार्यक्रम किसान वाणी सुनेर बसिरहनु भएका श्रोताहरूमा म कार्यक्रम सञ्चालकको तर्फबाट हार्दिक स्वागत अनि न्यानो अभिवादन जनाउँदछु। प्रत्येक यस कार्यक्रम अन्तर्गत हामी प्रत्येक शनिबारको दिन हामीले ग्रामीण स्तरमा रहेका महिलाहरूसित बातचित गर्ने गर्छौँ र आज हामी माझ हुनुहुन्छ एक उत्कृष्ट अनि मेहनतशील युवा महिला उद्यमी र उहाँ राष्ट्रिय स्तरमा पुरस्कृत पनि हुनुहुन्छ, हाम्रो देशको माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी साहबको बाहुलीबाट उहाँले पुरस्कार पनि ग्रहण गर्नुभएको छ र उहाँको परिचय दिनुपर्दा उहाँ हुनुहुन्छ मिस छिमी अङ्मु भुटिया र उहाँसित आज हामी धेरै विषयमा चर्चा परिचर्चा गर्नेछौँ र सर्वप्रथम हाम्रो स्टुडियोमा म्याडमलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन जनाउँछु।
1: हुन्छ, धन्यवाद तपाईँलाई तपाईँको प्रोग्राममा बोलाउनु भएको।
0: हजुर हजुर। र गत 2-3 महिना अघि हामी लगायत समस्त श्रोताहरूले कार्यक्रम मन की बात सुन्यौँ, त्यहाँ हाम्रा माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीले है उहाँको एकदमै उत्थान गर्नुभयो र राष्ट्रिय स्तरमा उहाँको बाहुलीबाट उहाँले पुरस्कार पनि प्रदान गर्नुभयो र म्याडम हामीले अब है मन की बात अन्तर्गत चर्चा परिचर्चा सुन्यौँ, हाम्रो माननीय प्रधानमन्त्री साहबले है तपाईँको उत्थान गर्नुभयो र एकदमै खुसी लाग्यो हामीलाई, यो एकदम गर्वको कुरा हो हाम्रो सिक्किम राज्यमा है महिला उद्यमीले है राष्ट्रिय स्तरमा उहाँले पुरस्कार प्राप्त गर्नुभयो उहाँको बाहुलीबाट। र सर्वप्रथम अब तपाईँ कति वर्ष भयो होला यस क्षेत्रमा लागि पर्नु भएको?
1: मेरो जर्नीको बात गर्नु भन्दाखेरि चाहिँ नि इट्स मेरो अब जर्नी मेरो पढाइको ब्याकग्राउन्ड चाहिँ अब फ्यासन डिजाइनर भयो होइन, अब 2010 म फर्केर आयो यता, अन्त त्यहाँदेखि चाहिँ आई वर्कड विथ द मिनिस्ट्री अफ टेक्सटाइलसँग काम गरेर एज अ डिजाइनर। त्यो टाइममा काम गर्दा चाहिँ मैले चाहिँ गाउँ गाउँमा जानु पायो, गाउँको मान्छेसँग भेट्नु पायो। त्यति बेलासम्म चाहिँ बिफोर द्याट मेरो चाहिँ गाउँको मान्छेसँग केही कनेक्सन थिएन, म यहाँ अब गान्तोकमा बढेको गान्तोकमा पढेको त्यहाँदेखि बाहिर गएको, तर आफ्टर द्याट जुन चाहिँ मिनिस्ट्रीसँग काम गरेँ मैले एज अ डिजाइनर, त्यहाँदेखि चाहिँ म आई थुप्रो जग्गा लाइक जस्तो सिक्किमको कुना कुना जग्गामा गयो, नर्थ इस्टको पनि कुना कुना जग्गामा गयो, बङ्गालको गयो, त्यसरी गर्दा चाहिँ सो आई इन्टरेक्ट गर्नु पायो जस्तो फार्मर्स भयो, तपाईँको वुमन आर्टिजन्स भयो, त्यस्तोहरूसँग चाहिँ त्यो छ। अब जर्नी त अब मेरो आफ्नो बिजनेसको इस्टाब्लिस गरेँ भने चाहिँ त्यो खालको सानसानो चिज चाहिँ अब डिजाइन डेभलपमेन्ट त्यस्तो चिज चाहिँ गराइदिए आएर अब मैले चाहिँ मेरो आफ्नो बिजनेस इस्टाब्लिस गरेको 2017 उता 17 उता मेरो बिजनेसको चाहिँ अब लाइक वाट यु कल इट प्रिन्सिपल हुन्छ नि सिद्धान्त जुन चाहिँ मैले स्टार्ट गरेँ मेरो चाहिँ के थियो भने चाहिँ पहिलादेखि मेरो एकदम माइन्डमा आई वाज भेरी क्लियर अबाउट वाट माई बिजनेस कन्सेप्ट भनेको चाहिँ हाम्रो जुन चाहिँ बाजे बोजूले हामीलाई जुन चाहिँ सब चिज सिकाएको छ वी निड टु प्रिजर्भ अवर कल्चर हेरिटेज हामीलाई जुन चाहिँ हुन्छ नि अब स्किल जुन चाहिँ जस्तो हामीले पहिला जस्तो बाँसको चिज हामीले त्यो डोकोहरू ढाकीहरू भन्थ्यो हामीले घरमा अझै पनि युज गर्छ होइन तर हाम्रो मान्छेकोमा त्यो स्किल छ नि त्यो बुन्नु जान्छ तर हामीले अलिकति मोडर्न ट्विस्ट गरेर चाहिँ त्यसलाई बिजनेस कसरी गर्ने त्यसलाई चाहिँ व्यवसायिक चाहिँ कसरी चाहिँ सफल गर्ने भनेर चाहिँ त्यो फोकस थियो। माई फोकस इज मोर इन्टु द रुरल मान्छेहरूलाई फार्मर्स भयो आर्टिजन्स भयो स्किल पर्सन जो जो हुन्छ उनीहरूलाई चाहिँ त्यो काम चाहिँ सिकेको जुन चाहिँ काम छ उनीहरूलाई चाहिँ अझै रिफाइन गरेर सिकाएर चाहिँ त्यो सामान चाहिँ उनीहरूकोबाट ल्याएर चाहिँ त्यो चाहिँ बिजनेस गर्ने बहिरो देखाउने हाम्रो पनि मान्छेले यस्तो चिज बनाउनु सक्छ भने चाहिँ त्यो चाहिँ मेरो मेन फोकस थियो। अन्त लाइक बिजनेस आई हेभ मेरो त 2 कम्पनी छ।

0: दुईटा कम्पनी छ, लाक्सेल डिजाइन स्टुडियो भयो, अन्त हामीले अझै इन्टेरियरमा पनि अझै मोर फोकस गर्छ, लाक्सेल लिभिङ भन्ने छ, त्यहाँदेखि क्यास कलेक्टिभ भन्ने चाहिँ जुन चाहिँ हामीले बाँसको चिजहरू जस्तो कोइला बनाउँछ, फर्निचर बनाउँछ, धुपको काँटी बनाउँछ, त्यसमा मोर फोकस गर्दैछ। त्यहाँदेखि अब यो एउटा सस्टेनेबल अलगेरी सस्टेनेबल भन्ने छ, त्यो चाहिँ के गर्दैछ भने हामीले अब हाम्रो नेटिभ प्लान्ट्स भन्छ नि, अब हाम्रो यहाँ सिक्किममा पाउने जङ्गल केही अब प्लान्ट्सहरू छ, त्यसलाई चाहिँ हामीले मटेरियल बनाउँदैछ विथ द हेल्प अफ इनोभेसन भन्छ। अब त्यसलाई चाहिँ त्यो मटेरियललाई चाहिँ हामीले युरोपतिर सेल गर्ने, तर अब त्यो चाहिँ अहिले रिसर्च स्टेजमा छ, गरिदिँदैछ त्यो प्रोजेक्ट, त्यस्तो हुँदैछ।
1: हजुर, कतिपय अब वन जङ्गलहरू झार जङ्गल भनिन्छ नि होइन, गाउँ बस्तीमा कतिपय अब त्यसलाई अब युजमा ल्याउनुको लागि है, कतिपय एकदमै युजफुल पनि हुन्छ होइन, व्यर्थमा त्यसरी
0: नफ्याँकेर। हजुर, वेन इट कम्स टु बिजनेस म यस्तो भन्छु कि अब जस्तो हाम्रो सिक्किम हेऱ्यो भने इट्स भेरी लिमिटेड, आवर रिसोर्स इज भेरी लिमिटेड हाम्रो हेर्नु, हामी कतिजना चाहिँ अब गभर्मेन्ट जब गर्ने, कतिजना हुँदैन। सिक्किम इज अ गिफ्टेड, भगवान्ले दिएको जग्गा हो, हामीले अझै एक्सप्लोर गरिसकेको छैन हाम्रो जङ्गलहरूमा के के चिज छ नि, त्यसलाई हामीले चाहिँ एक्सपोर्ट गर्नु सक्छ, त्यसमा चाहिँ वी निड टु फोकस, त्यसमा चाहिँ फोकस गर्नुपर्छ राधर देन फोकसिङ अन द गभर्मेन्ट जब होइन। त्यो व्यवसाय वी निड मोर अन्टरप्रेनोर बिजनेस पिपल आर्टिजन्स क्राफ्टमेनसिप पिपल राधर देन अ गभर्मेन्ट एम्प्लोइड। हाम्रो सिक्किमलाई चाहिँ अगाडि बढाउनु लागि चाहिँ हामी चाहिँ सेल्फ सफिसियन्ट हुनुपर्छ, सेल्फ सफिसियन्टको लागि चाहिँ वी निड टु वर्क अन द्याट पाथ हुन्छ नि, जुन चाहिँ बाटो छ हाम्रो, हाम्रो वन जङ्गलमा चाहिँ यति साह्रो एबन्डेन्ट छ हाम्रो नि सामान, हामीले अझै एक्सप्लोर गरेको छैन कि, त्यसमा चाहिँ हामी अलिकति फोकस गर्नुपर्छ। एकदमै एकदमै एकदमै हाम्रो सिक्किम चाहिँ इट्स अ गड गिफ्टेड ल्यान्ड, देन यु ह्याभ लाइक टु बिग पोटेन्सियल पुरा छ क्या त्यसमा चाहिँ। त्यो चाहिँ
1: हजुर, गाउँ बस्तीको जति पनि मेन इन्टरप्रेनर भनौँ न महिला उद्यमीहरूलाई आफ्नो खुट्टामा आफ्नो बलबुतीमा है तपाईँले अब यसरी उभिएर यसरी अब आफ्नो जीविका चलाउनु भन्दा तपाईँले उहाँहरूलाई चाहिँ इन्करेज
0: हजुर हजुर हजुर। अब जस्तो हामीले अब कतिजनालाई चाहिँ हेल्प गर्छ, हामीले ट्रेनिङहरू गराउँछ होइन, अब जस्तो अब ठिकै इक्जाम्पल एउटा जग्गामा अब जस्तो साउथ सिक्किममा एउटा जग्गा भयो अरे, उहाँहरू चाहिँ एकदम स्किल छ बाँसको काम गर्नु, हामी त्यहाँ अझै गएर चाहिँ ट्रेनिङ गराउँछ, त्यो उनीहरूको कलालाई चाहिँ अलिक रिफाइन गर्नु, रिफाइन गर्नु, सो द्याट यसमा चाहिँ हामीले मोडर्न डिजाइन दिन्छ, यस्तो गर्नु उस्तो गर्नु, यो कलर चलाउनु यस्तो गर्नु, त्यो सामान चाहिँ फेरि हामीले किनेर ल्याउँछ उहाँहरूकोबाट। अहिले चाहिँ तपाईँको अब यो प्रोग्रामको लाइक थ्रु प्रोग्राम या प्रोग्राम नै तपाईँको कसैकोमा त्यस्तो राम्रो स्किल छ, कसैले राम्रो जान्दा छ उयो गर्दाखेरि नि अब यहाँ तपाईँलाई सम्पर्क गरेर मेरो नम्बर ल्याउँदा हुन्छ, हामी एकदमै उसलाई मार्केट लिङ्केज भन्छ नि त्यो हामी सबै गराइदिन्छ, हामीले फेरि किन्नु फेरि हामी अपफ्रन्ट किनिदिन्छ, यस्तो होइन कि तपाईँको सामान लिएर छ महिनाको बादमा पैसा दिन्छ, होइन, देन एन्ड देन तपाईँको सामान मन पऱ्यो इन्स्टेन्टली पे अप गरिदिन्छ, त्यो चाहिँ बेनिफिट छ। तपाईँहरू कोही छ भने तपाईँहरूकोमा पोटेन्सियल छ, सी बाँसकै चिजै छैन नि त, अर्ग्यानिक छ अर्ग्यानिक, हाम्रो सिक्किम त अब भन यु से अर्ग्यानिक स्टेट नो, हाम्रो सिक्किमको त्यो सामान त्यो भेजिटेबलहरूको ड्राई भेज सो मेनी थिङ्स गर्नु सक्नुहुन्छ तपाईँहरूले, एन्ड द्याट्स अ भ्याल्यु नो, मोमेन्ट यु से सिक्किमको भने त्यो भ्याल्यु अर्कै हुन्छ, त्यसको मूल्य अर्कै छ बाहिर गएपछि होइन, त्यो चाहिँ हामीले अलिकति फोकस। अब सम हाउ आई फिल लाइक हाम्रो सिक्किममा चाहिँ अब मैले ट्राभल गर्दै अब जुन चाहिँ हामीले सानोमा देखेर अहिलेको देख्दाखेरि चाहिँ हाम्रो मान्छेहरूले खेतीपाती गर्ने छोड्यो नि,
1: एकदमै
0: खेतीपाती गर्ने छोड्यो, त्यो चाहिँ हामीले छोड्नु हुँदैन, हाम्रो त्यो चाहिँ हाम्रो के भन्छ इट्स अ कल्चर,
1: हजुर
0: जेनेरेसन वी निड टु प्रिजर्भ, यो चाहिँ हाम्रो हजुर यो चाहिँ हाम्रो कर्तव्य हो, हाम्रो लाइक इट्स अब यो वी निड टु प्रिजर्भ आवर हेरिटेज आवर कल्चर, हाम्रो बाउ बाजे बोजूले जुन चाहिँ सिकाएको छ नि त्यही चाहिँ पछाडि आउँदैछ नि,
1: हजुर
0: द वर्ल्ड इज सर्कल भन्छ नि तपाईँको गोलो छ नि, जुन चाहिँ गएको छ नि फेरि फर्केर आउँछ नि,
1: हजुर
0: अब यही चिज चाहिँ हामीलाई काम लाग्छ अब चाहिँ क्या, अब अहिले अब जुन चाहिँ अस्ति हामीले कोभिड देख्यो कसरी नेचरले आफ्नो उयो हुन्छ होइन खालके चिज चाहिँ हामीले त्यो एकदमै छोड्नु हुँदैन, आफ्नो चिज चाहिँ क्या एकदमै what you call it we need to preserve it
1: hajur ekdamai hajur hamile sanrakshan garnu paryo
0: hajur sanrakshan chai hamro kartyavya each and every

0: हामीले वेन बी पास इट डाउन टु नेक्स्ट जेनेरेसनको लागि चाहिँ वी निड टु प्रिजर्भ द्याट हेरिटेज. हाम्रो नानीहरूलाई पनि कसैलाई भन्नुहोस् न त हामीले ओ यस्तो थियो यस्तो थियो भने क्या. अहिले त हामीले कता कता कथा जस्तै मात्रै सुन्छ होइन, अब हाम्रो आउने नानीहरूले त झन् के सुन्थ्यो होला. त्यही कारणले चाहिँ नि हामीले चाहिँ अब लाइक आई अलवेज लाइक प्रमोट क्या हाम्रो त्यो कल्चरल ट्रेडिसनल इकोलोजिकल नलेज भन्छ नि त्यो त्यो चिजलाई चाहिँ हामीले प्रोत्साहन गर्नुपर्छ. इट सुड बी अहिलेको सस्टेनेबल बिजनेस आई डु सस्टेनेबल बिजनेस होइन विथ नेचरलाई लिएर, नेचरलाई हामीले एक्सप्लोइट गर्दैन, नेचरलाई हामीले प्रिजर्भ गर्छ. जुन चाहिँ हामीले नेचरबाट ल्याउँछ त्यही नेचरलाई फेरि फर्काएर दिन्छ नि. अब नेचरको त त्यो हो नि, जस्तो ल्यायो त्यस्तो फर्काएर दिनुपर्छ. त्यो खालको चिज चाहिँ नि हाम्रो नानी हाम्रो आउने फ्युचर जेनेरेसनले पनि सोच्नुपर्छ. अब नाजो ना अब के अरे आमा बाउले पनि सोच्नुपर्छ क्या. त्यो अब अहिलेको यो कल्चर चाहिँ हेर्दाखेरि चाहिँ मैले आई हेभ सिन लाइक मान्छेहरूले त्यो कामै गरेको छैन क्या. अब त्यो गाउँ बस्तीमा गयो भने बाँझो जमिन हुन्छ क्या. त्यहाँदेखि इट्स भेरी स्याड टु सी अल दिस थिङ.
1: हजुर, दुःख लागेर आउँछ.
0: हजुर हजुर, मलाई चाहिँ दुःख लाग्छ. अब अर्को अब बेबी माई वे अफ थिङ्किङ इज भेरी डिफरेन्ट, द वे अफ माई डु बिजनेस इज भेरी कनेक्ट विथ द नेचर हुन्छ नि तपाईँको. मेबी आई अब जस्ट अब अलिकति क्या हामीले चाहिँ नि त्यो अलिकति चाहिँ गर्नुपर्छ. हाम्रो
1: उहाँहरूलाई चाहिँ अब इन्करेज गर्नु पर्यो, उत्साह दिनु पर्यो नि त होइन, यसरी गर्नु यसरी गर्नु नानीहरूलाई यसरी सिकाउनु भनेर.
0: अब जस्तो हामीले मैले अब इक्जाम्पल दिन्छु कि जस्तो हाम्रो नर्थ इस्टकै हेर्नुहोस्, जस्तो नागाल्यान्ड भयो, मिजोरम भयो, अरुणाचल, उनीहरूले आफ्नो कल्चर हेरिटेजलाई कसरी प्रिजर्भ गर्दैछ त्यो चाहिँ हामीले सिक्नुपर्छ उहाँहरूकोबाट क्या. वी सुड लर्न फ्रम देम.
1: हजुर हजुर,
0: कसरी आफ्नो वेडिङ टक अबाउट द वीबी, उनीहरूको आफ्नै फेब्रिकै हेर्नुहोस्.
1: हजुर,
0: उनीहरूको आफ्नै जस्तो कला जुन चाहिँ छ नि जेनेरेसन टु जेनेरेसन उनीहरूले रिफाइन गर्दै लानु छ, त्यो चाहिँ हामीले गर्नु सक्नुपर्छ. त्यो चाहिँ हाम्रोमा क्षमता छ, तर हाम्रो मान्छेहरू चाहिँ अलिकति अल्छे भयो जस्तो लाग्छ. अलिकति अब त्यो मोडर्न चिजमा क्या चकाचौन भयो नि त अलिकति. तर अब हामीले चाहिँ आफ्नो रुट चाहिँ बिर्सिनु हुँदैन, हामी कहाँदेखि आएको भनेर.
1: हजुर हजुर. अच्छा, तपाईँ एकजना अब उद्यमी हुनुहुन्छ, इन्टरप्रेनर है. अब उद्यमी हुन्छु भनेर चाहिँ हजुरले कहाँबाट यसरी अब प्रेरणा पाउनुभयो होला?
0: प्रेरणा त मेरो एकदम आइएम भेरी हेभ लाइक अब सानोदेखि म त्यो अलिकति अलग्गै नानी नै थिएछु कि त्यस्तो. अब मलाई अब स्कुलमा पनि टिचरहरूले सोधिबस्छ नि, वाट इज यर एम्बिसन भनेर हात उठाऊ भन्छ हो सबले. अब कोहीले टिचर भन्छ, कोहीले डक्टर भन्छ, ला म त के भन्नु भन्नुहुन्थ्यो. मेरोमा चाहिँ के जवाबै थिएन. अन्त अर्कालाई यस्तो हेरेँ, मेरो छेउको साथीले के भन्दैछ भने टिचर भने कोही बेला डक्टर, मलाई त्यस्तोमा केही इन्ट्रेस्टै थिएन. त्योपट्टि एकदमै एकदम इन्ट्रेस्ट छैन. पढे अब एउटा हाम्रो अब एजुकेसन सिस्टम इज लाइक द्याट नो राइट नो, त्यो पढ्नै पर्छ, क्लास टुवेल्भ पास गर्नै पर्छ, त्यो दे डोन्ट ह्याभ अप्सन नो. अन्त त्यो भएर चाहिँ अब त्यो हाम्रो जग्गा त्यो थियो. तर अहिले पनि एजुकेसन सिस्टम निड टु बी चेन्ज लिटल बिट, किनभने चाहिँ वी निड टु फोकस मोर इन टु स्किल भन्दा एजुकेसन. अब अहिले म ग्रेजुएट पास गरेको, म फेसन डिजाइनको डिग्री छ, तर मलाई कसैले फेसन डिजाइन डिग्री छ ल्याऊ त तिम्रो सर्टिफिकेट ल्याऊ कसैले भन्दैन नि.
1: हजुर,
0: मेरो काम हेरेर हुन्छ नि
1: एकदमै. हजुर
0: हो, यो त्यो भविष्यमा अब त्यो एजुकेसन भनेको होइन कि पढ्दै नपढ्नु होइन, तर एजुकेसनमा चाहिँ स्कुलमा पनि यो खालके नि एउटा सब्जेक्ट चाहिँ इन्क्लुड गरिदियो भने राम्रो हुन्छ. त्यो स्किलको हुन्छ नि क्या, हामीले पहिला त्यो एसयुबीडब्ल्यु भन्थ्यो समथिङ भन्थ्यो, त्यो क्राफ्ट देखाउने
1: क्या,
0: एक वर्षमा क्या त्यो कुचोहरू बाँधेर घरमा जे छ उठाएर लान्थेन, त्यो चाहिँ खेलाञ्ची गर्नु हुँदैन त्यो स्किललाई चाहिँ. अब हाम्रो कतिजना ड्रप आउट हुन्छ, कतिजना स्कुलको कतिजना होइन कोही बिहा गरिहाल्छ, त्यस्तो खालके नराम्रो चिज भएपछि उनीहरू अर्कामाथि सो डिपेन्डेन्ट हुन्छ नि. तर आफ्नो तपाईँकोमा आफ्नो स्किल छ भने तपाईँले युटिलाइज द्याट स्किल न, तपाईँले युटिलाइज गर्नु सक्छ, तपाईँ आफै इन्डिपेन्डेन्ट हुन्छ नि. जब मोमेन्ट तपाईँ फाइनेन्सियली इन्डिपेन्डेन्ट हुन्छ, द्याट इज तपाईँको आफ्नो उयो हुन्छ कि, वाट यु कल तपाईँको ओपिनियनको भ्याल्यु गर्छ. तपाईँले के भन्दैछ त्यो अर्काले सुन्छ. तपाईँ फाइनेन्सियली इन्डिपेन्डेन्ट छैन, अर्काले कसैले सुन्दैन नि तपाईँको. अब जस्तो मेरो केसमा म सानोदेखि त्यस्तै छु, त्यो मेरो आमा आप्पाले त्यस्तो, मेरो फ्यामिलीले कसैले मलाई इन्करेज पनि गर्दैन त्यस्तो क्या. स्टिल सी वाज टकिङ, तिमी गभर्मेन्ट जब गर्यो भने राम्रो हुँदैन, त्यो खालको अब सोच छ नि. हाम्रो सोच चाहिँ अलिकति बदलिनु पर्छ भने कति बदल्यो. अब आई एम भेरी कनेक्ट विथ द नेचर, आई एम अलवेज हुन्छ नि त्यसकै मान्छ. लाइक आई हेभ थुप्रो अप्सन थियो मेरोकोमा, आइत म तल मुम्बई बेङ्गलोरतिर काम गर्दा पनि हुन्थ्यो, मेरो एकदम राम्रो स्यालेरी पाउँथ्यो, 2-3 लाख स्यालेरी हुन्थ्यो मेरो मन्थली.

0: म काम गरेको भए तर मेरोकोमा अर्को अप्सन पनि थियो, मैले इजी बिजनेस स्टार्ट गर्नु पनि सक्थेँ, इजी जस्तो अब रिटेल जुन चाहिँ हुन्छ त्यो बिजनेस पनि स्टार्ट गर्नु सक्थेँ, तर मैले चाहिँ अलिकति साह्रो खालके चुज गरेँ बिकज आई एम प्यासनेट अबाउट द नेचर, हामीले नेचरलाई कसरी प्रोटेक्ट गर्नु, हाम्रो आफ्नो जग्गालाई कसरी माया गर्नु, हाम्रो आफ्नो कल्चरलाई कसरी माया गर्नु भने चाहिँ त्यो चाहिँ थियो कि मेरोकोमा। सो आई प्रिफर टु चुज दिस सस्टेनेबल बिजनेस हुन्छ नि, सोसल एन्टरप्रेनरसिप भने चाहिँ त्यो चाहिँ मैले चुज गर्यो।
1: र अहिले अब सिक्किममा भनौँ भने छवटै डिस्ट्रिक्टको कुन कुन ग्रामीण क्षेत्रहरूमा तपाईँले महिला उद्यमीहरूलाई तालिम दिनुहुन्छ होला?
0: तालिम त हामीले थुप्रोलाई त अब इट्स मोर देन 600-700 अब क्रस गर्यो होला। तर त्यही भन्दा चाहिँ मैले अघि अल्छे पनि भन्दिनँ कि अब माइन्ड सेट चाहिँ मान्छेको चेन्ज गर्नुपर्छ। हामीले ट्रेनिङ दियो तर उहाँले के चाहिँ गर्दैछ, त्यो ट्रेनिङको फाइदा के उठाउँदैछ, त्यसमा चाहिँ उयो गरेको छैन नि त। इम्प्लिमेन्ट त गरे त्यो प्रोजेक्ट, तर त्यो प्रोजेक्ट सक्सेसफुल भयो कि भएन भने चाहिँ जो इम्प्लिमेन्ट एजेन्सी छ देन न्यू टु चेक नो कति। अब जस्तो हामीले यो सबसे सिक्किमको त्यो रिब्दी भन्ने जग्गा, रिब्दी भर्याङ भन्ने जग्गामा पनि गर्यो, त्यहाँ ट्रेनिङ गरायो होइन केटीहरूलाई, अझै जान छ। अब त्यहाँ सी आई टेल यु इट्स डिपेन्ड अन कस्तो खालको जग्गामा, जस्तो रिब्दी भर्याङमा बाँस भने बाँस पाउँदैन त्यहाँ, त्यहाँ चाहिँ चिसो जग्गा हो, त्यहाँ चाहिँ कस्तो पाउँछ भने मसिनो खालको बाँस पाउँछ, जस्तो पिप्सिनहरू बनाउँदैन हाम्रो स्ट्र हो यो। आई अलवेज सी मान्छेले ट्रेनिङ गराउँछ, अब कतिजना डिपार्टमेन्टहरूले वेन आई सी जुन चाहिँ जग्गामा जे चिज छ त्यो चिजको चाहिँ नि ट्रेनिङ गराउनु पर्छ, नभए बाहिरदेखि सामान लगेर त्यो ट्रेनिङ कहिले सक्सेसफुल हुँदैन। जस्तो वेन यु गो टु अब बाँस लगेर गरायो भने के गर्छ उनीहरूले, जति ट्रेनिङ छ त्यो सर्टन टाइममा उनीहरूले त्यो युटिलाइज गर्छ देन इट्स गन। मैले पछाडि हेर्दाखेरि चाहिँ त्यहाँ जुन चाहिँ बाँस पाउने छ आजकल त्यो ब्याम्बु स्ट्र भनेर पुरा फेमस छ, त्यो चाहिँ नि युटिलाइज गरे राम्रो त्यहाँ त्यहाँको जग्गाको चाहिँ जग्गा जग्गाको। अब जस्तो रिब्दी भर्याङमा के हुन्छ भने त्यहाँ उयो छ गुराँस, यु क्यान डु टी, यु क्यान डु जुन चाहिँ जग्गामा जे पाउँछ त्यसको उयो गर्नुहोस् न, हजुर चिया खेती, हजुर टी प्लान्ट, जुन चाहिँ जग्गामा जुन चाहिँ छ त्यसको व्यवसाय चुन्नुहोस् कि न कि तपाईँले सिलगढीदेखि सामान ल्याएर त्यहाँ बनाएर, त्यो चाहिँ कहिले सक्सेसफुल हुँदैन। हामीले जुन चाहिँ जग्गाको त्यहाँको जग्गाको रिसोर्स चाहिँ युटिलाइज गर्नुपर्छ, त्यहाँदेखि मात्रै बिजनेस स्टाब्लिस चाहिँ सक्सेसफुल हुन्छ। जुन चाहिँ जग्गामा केही छैन अर्को जग्गाबाट ल्याएर आएर कति दिन चाहिँ गर्छौ, एक महिना गर्छ, दुई महिना, दुई वर्ष, तिन वर्ष, त्यहाँदेखि त थाक्छ नि त मान्छे।
1: नेचुरल रिसोर्स
0: हजुर, हामीले एज मच एज वी क्यान युज नेचुरल रिसोर्सेस। नेचुरल रिसोर्स चाहिँ यस्तो खालको चिज हो कि नेचुरल चाहिँ उयो गरिहाल्छ नि त। अब जस्तो बाँस लिनुभयो, बाँस त काट्यो भने पनि फेरि अर्को वर्ष फलिहाल्यो नि त त्यो बाँस, नेचर आफै रिप्लेस गरिदिइहाल्छ। जस्तो अब मैले गुराँसको कुरा गरेँ, गुराँसको फुल झर्छ, त्यो चाहिँ सिजनमा टिप्यो भने फेरि अर्को वर्ष त्यो फलिहाल्छ नि त। तपाईँले नेचरबाट लगाऊ भनेर त्यो रुख काटेर धमाधम गर्नु होइन नि, त्यो चिज हेर्नुपर्छ नि तपाईँले कुन चाहिँ युटिलाइज गर्नुहोस् नेचरमा। इट्स अ रिप्रेसेबल नो नेचरको जुन चाहिँ चिज छ, एभ्रिथिङ इज रिप्रेसेबल अन्त यु क्यान युटिलाइज द्याट फोकस। निड टु बी त्यस्तो खालको व्यवसाय चाहिँ चुन्नुहोस् जहाँ चाहिँ नि तपाईँले आफ्नो रिसोर्स आफ्नो घरको नजिकको मटेरियल चाहिँ युटिलाइज गर्न सक्छ, त्यो चाहिँ सक्सेसफुल बिजनेस हुन्छ।
1: अहिले अब हालैमा है बाँसको जति पनि सामग्रीहरूमा चाहिँ तपाईँले विशेष गरी अब के चाहिँ एकदमै फेमस भनौँ न सामग्रीहरू बनाउनुहुन्छ, एकदमै चल्ने भनौँ न है?
0: अब चल्ने चाहिँ हाम्रो चाहिँ यस्तो छ कि तपाईँको लाइक वी वर्क इन्टिरियर डिजाइनिङ पनि गर्छ।
1: हजुर,
0: इन्टिरियर डिजाइनिङमा चाहिँ अब हामीले ठुल्ठुलो होटेलहरूसँग घरहरूमा हुन्छ नि, जस्तो ल्याम्प सेड भयो, हामीले अब यस्तो खालको इन्टिरियर डिजाइन सल्युसन दिन्छ जसमा चाहिँ हामीले बहिरदेखि लिएर आउँदैन चिज किन, हामीले आफै बनाउँछ त्यो चिज, त्यही चिजलाई चाहिँ लगाएर चाहिँ सजाउँछ। अब हाम्रो अहिले अब ठुलो होटेलहरू छ जस्तो ताज भयो, थुप्रो छ त्यस्तो होटेलहरू क्या, त्यो खालको दे अल्सो लुकिङ अ सस्टेनेबल मटेरियल क्या, अल्टरनेटिभ टु द प्लास्टिक। हामीले प्लास्टिकलाई कसरी रिप्लेस गर्छौँ त्यो चाहिँ फोकस गर्नु पर्यो नि। अब व्यवसाय भने नि तपाईँले बिजनेस स्टार्ट गर्नु यस्तो भने नि के चिजमा चाहिँ एउटा चिजमा चाहिँ फोकस गर्नुहुन्छ भने चाहिँ नि अब जस्तो हाम्रो वरिपरि हाम्रो प्रब्लम छ, त्यसको सल्युसन चाहिँ तपाईँकोमा के छ। अब जस्तो मैले एउटा प्रब्लम भनेपछि यु टेक एज अ वान प्लास्टिक, अब प्लास्टिक ब्याग्स, प्लास्टिक ब्यागको त्यो प्रब्लम देखिरहेछ हामीले
1: एकदमै, हजुर
0: प्लास्टिक ब्यागको नाली ब्लकेज हुन्छ, यो त के हुन्छ नि त्यसको होइन, तर त्यो चिजलाई चाहिँ हामीले कुन चाहिँ चिजले चाहिँ रिप्लेस गर्नु सक्छ भने जस्तो हामीले बाँसको ढाकी बुनिदियो, ह्यान्डमेड पेपर यो अलगेरीको पेपरको ब्याग बनाइदियो,
1: हजुर
0: देयर सो मेनी थिङ अप्सन हो, त्यो सल्यु

0: चाहिँ जुन चाहिँ दिनुहुन्छ त्यो चाहिँ इट सुड बी लाइक ए नेचुरल नो रादर देन यु क्यान रिप्लेस अ प्लास्टिक अब त्यस्तो खालको चिज बाँसको त थुप्रो चिज बनिन्छ हाम्रोमा इट्स अलमोस्ट लाइक 120 आइटम्स छ जस्तो चम्चीदेखि लिएर ब्रसदेखि लिएर अब हामीले चाहिँ के चाहिँ हाम्रो फोकस है हामीले चाहिँ प्लास्टिकलाई रिप्लेस गर्नु खोज्दैछ नि अब हामीले एकैचोटि त सक्दैन आजको रातोरात तर बिस्तारै कोसिस गरौँ आज मेरो घरदेखि स्टार्ट गरेँ तपाईँको घरदेखि स्टार्ट गरेँ होइन दुई दिन तिन कम्ती कम्ती कम्ती हुँदै जान्छ नि त एक दिन त पुग्छ होला नि त त्यो लेभलमा हामीले सबै अब म एक्लैले अहिले मेरोमा त्यो सोच छ भने अब भोलि तपाईँकोमा आयो अर्कोकोमा आयो अर्कोकोमा आयो सबले गरे भने सबै सकिहाल्छ नि त्यो कुरा तर इट विल टेक टाइम होइन इट विल टेक टाइम एन्ड स्लोली अब बिस्तारी हुनसक्छ त्यो कुरा आज रातो रात चाहिँ पुरा चाहिँ हुँदैन
1: धेरै अध्ययन गर्नुपर्दछ
0: हजुर हजुर यसमा चाहिँ अलिकति
1: अच्छा एकजना अब एकदमै असल उद्यमी हुनुको निम्ति है एकदम उद्यमी हुनुपर्ने गुणहरू क्वालिटीहरू के हुनुपर्दछ होला तपाईँको विचारमा
0: अब मेरो विचार अब म त अब त्यस्तो चाहिँ उयो गर्नु सक्दिनँ र पनि अब माई एक्सपिरियन्स यु निड टु बी प्यासनेट इनफ
1: एकदमै
0: जुन चाहिँ काम गर्दैछ त्यो चाहिँ तपाईँको इट सुड बी तपाईँले त्यो पैसाको लागि गरेको होइन नि यो मेरो आफ्नो हृदयबाट फ्रम माई हार्ट इट्स कमिङ नो आई वान्टेड टु डु आई वान्टेड टु रिमुभ दिस प्लास्टिक भन्ने चाहिँ मेरोकोमा छ आइ एम अ प्यासनेट इनफ
1: सब्र
0: हजुर अन्त त्यहाँदेखि म आई अलवेज से आइ एम अ प्यासनेट entrepreneur
1: भनेर
0: प्रोफेसनल एज अ फेसन डिजाइनर म प्यासनेट अन्टरप्रेनर हो भन्छु नि प्यासन हुनै पर्छ जुनै काम गर्दा पनि अनलेस अन्टिल तिमीले प्यासन गर्दैन तिमी त ड्युटी मात्रै गरेको नि त पैसाको लागि त अब जस्तो अफिसमा काम गयो त्यो त ड्युटी गरेको नि त पैसाको लागि गरेको नि त तर हामीले जुन चाहिँ काम गर्दैछ त्यो चाहिँ हाम्रो आफ्नो जग्गाको लागि अन्त हामीले वी आर नट एक्सपेक्टिङ नो हामीले पैसा पाउँछ यस्तो भनेर पैसा त सेकेन्डरी कुरा हो नि त पहिला त हाम्रो आफ्नो प्यासनेट इनफ होइन अन्त त्यहाँदेखि पेसेन्स चाहिँ हुनुपर्छ पेसेन्स र पर्सिस्टेन्ट भन्ने चिज चाहिँ हुनुपर्छ विदाउट पेसेन्स कुनै कुनै कुनै चिज पनि सक्सेसफुल हुँदैन हजुर हजुर पेसेन्स आज हुनसक्छ भोलि हुँदैन पर्सि हुँदैन आज मैले एउटा सामान बनायो आज बिक्री हुँदैन र त्यो चाहिँ अब तपाईँले भन्नुभयो भने यु निड टु बी प्यासनेट इन प्यासनेट पर्सिस्टेन्ट चाहिँ हुनुपर्छ तिनवटा चिज चाहिँ नि एकदमै अन्त बिजनेसमा चाहिँ सबसे भन्दा चाहिँ रिस्क हो रिस्क चाहिँ फेरि क्यालकुलेटिभ रिस्क ल्याउनु पर्यो तपाईँले ब्लाइन्डली यो रिस्क ल्याएर चाहिँ भने जति चिज गर्नुहुन्छ अब तपाईँले भोलि अब सी अब एज अ फार्मर अब भोलि मैले उयसको डल्ले खोर्सानी लगाएँ अरे तपाईँको डल्ले खोर्सानी लगाएर अब डल्ले खोर्सानी डङ्की डङ उयो गरेर बजारमा सिजनै नआइकन त्यो उयो गरेर पिकल बनायो अरे तर त्यो कहाँ बेच्ने त्यो मार्केट त पहिला त्यो डल्ले खोर्सानी लाउनु अगाडि तपाईँले मार्केट खोज्नु पऱ्यो नि त त्यसको द्याट इज कलर रिसर्च अलिकति रिसर्च गर्नु पऱ्यो नि त यो डल्ले खोर्सानी चाहिँ भोलि यो काँचो लगेर मैले कहाँ बेच्छु बिजनेस गर्नु अगाडि चाहिँ रिसर्च गर्नुहोस् अब मैले डल्ले खोर्सानीको बिजनेस गरेँ भने म भोलि यो डल्ले खोर्सानी लगेर कहाँ बेच्ने अचार बनायौँ कहाँ बेच्ने कुन चाहिँ जग्गामा आइदर लाइक नाम्चीमा बेच्यो भने गान्तोकमा बेच्यो भने कुन चाहिँ जग्गामा राम्रो प्राइस पाउँछ होइन प्राइस पाएर पनि भएन तर मैले यो मेरो घरदेखि चाहिँ नाम्ची नजदिक हो कि गान्तोक नजदिक हो त्यो पनि हेर्नु पर्यो सबै क्यालकुलेट गर्नु पर्यो नि त्यो कारणले चाहिँ रिसर्च गर्नु पर्यो अलिकति रिसर्च अध्ययन हाम्रो सिक्किमिस मान्छेकोमा पेसेन्स छैन बी थिङ्क हाम्रो मान्छे एकदम हार्ट टु हार्ट क्या एकदम स्ट्रेट सोच्छ नि त हाम्रो मान्छेले तर अब अहिलेको जनामा अलिकति दिमाग चलाउनु पर्छ कि अन्त मात्रै सक्सेसफुल हुन्छ बिजनेस अन्त रिस्क ल्याउनु सक्नु पर्यो रिस्क ल्याउँदा पनि क्यालकुलेटिभ रिस्क ल्याउनु पर्यो तपाईँले क्यालकुलेटिभ रिस्क इन अ सेन्स क्यालकुलेटिभ रिस्क भनेको चाहिँ के भनेको नि अब मैले यो आज 100 रुपियाँ हालेँ 100 रुपियाँ मैले यो डल्ले खोर्सानी हाल्यो तर त्यो डल्ले खोर्सानी चाहिँ मलाई याद हुनुपर्छ मैले यो 200 रुपियाँ बेच्नु सक्छु भने द्याट इज कल क्यालकुलेटिभ रिस्क त्यो जुन चाहिँ जग्गामा म बेच्छु मैले अगाडि कुरा गरिसकेको हुन्छ नि त्यो 200 म यहाँदेखि 100 लगेर म 200 बेच्छु भने चाहिँ अगाडि कुरा गरिसकेको हुनुपर्छ अलिकति क्यालकुलेटिभ हुन्छ नि अलिकति अब अलिकति चाहिँ चङ्खो हुनुपर्छ जमानाको साथमा क्या तपाईँहरूको पोटेन्सियल छ हो तर अलिकति चाहिँ आँखा खोल्नुपर्छ अलिकति हुन्छ नि अब त अहिले त इट्स लाइक अ ग्लोबलाइजेसन हो त्यस अब इन्टरनेट छ त्यहाँ त अब इन्टरनेटबाट पनि राम्रो कुरा चाहिँ सिक्नु पर्यो अब त्यहाँ पनि इन्टरनेटमा पनि राम्रो पनि छ नराम्रो कुरा पनि छ होइन अब आई माइट से लाइक इट्स अ 50-50 द्याट्स अ ब्याड थिङ 50% छ होला राम्रो कुरा 50% तर तपाईँले त्यो 50% चाहिँ ल्याउनु पर्यो अर्को 50% चाहिँ छोडिदिनु पर्यो
1: र अब हाम्रो राज्य सिक्किममा है धेरै तपाईँ जस्तै महिला उद्यमीहरू हुनुहुन्छ है र ती मध्येमा अब तपाईँ मात्र एक राष्ट्रिय स्तरमा अहिले हालैमा भनौँ न है पुरस्कृत हुनुभयो हाम्रो माननीय प्रधानमन्त्री मोदी साहबकोबाट

0: र उहाँले एकदमै मन की बात कार्यक्रम मार्फत तपाईँको उत्थान गर्नुभयो र तपाईँलाई कस्तो चाहिँ अनुभव भयो होला त्यस बेला?
1: मलाई चाहिँ यस्तो लाग्छ कि अब यो चाहिँ मेरो मात्रै होइन क्या, मेरो मात्रै होइन, सबै मान्छेको कन्ट्रिब्युसन छ नि मेरो काम। यो त मेरो सोच मात्रै थियो नि त, ए म
0: सस्टेनेबल,
1: हजुर हजुर, म सस्टेनेबल बिजनेस, आई विल कम टु द्याट पोइन्ट। अब त्यो सबै मान्छेको कन्ट्रिब्युसन छ, एभ्री वे यर्स अल्सो, इनडाइरेक्टली डाइरेक्टली, मेबी तपाईँ मलाई चिन्दैन होला, तर समहाउ यु फिल ओके, प्राउड त फिल भयो नि त, ए हाम्रो जग्गाको मान्छेले पायो भने क्या। त्यही हो, सबै जति आर्टिजन छ, जति मलाई उयो चिन्नाजाना छ, जति मलाई इन्करेज गर्छ नि, म मात्रै होइन, मेरो मभन्दा पनि कस्तो कस्तो अब राम्रो राम्रो मान्छेहरू आउँदैछ नि हाम्रो, अब स्पेसली हाम्रो सिक्किममा चाहिँ केटी एज अ वुमन दे आर लिडिङ, केटीहरूले एकदमै एकदमै एकदमै राम्रो गर्दैछ क्या, उनीहरूकोमा दे आर मोर पोटेन्सियल रहेछ, बिचार दे आर मोर पेसेन्स हुन्छ नि हाम्रो नारीहरूकोमा केटाहरू भन्दा चाहिँ अहिले चाहिँ कि अहिलेको प्रेजेन्स हेर्दाखेरि चाहिँ त्यो अब प्राइम मिनिस्टरले भन्नुभएको इट्स लाइक अ भेरी प्राउड मोमेन्ट फर अल अफ अस नो, म त कोही पनि होइन नि, त्यो मेरो त्यो कामलाई मात्रै अप्रिसिएट भयो क्या। अब यो हाम्रो यस्तो खालको चिज चाहिँ हाम्रो जग्गामा हुनु सक्ने रहेछ, अन्त हाम्रो मात्रै होइन सिक्किम मात्रै म भन्दिनँ कि, हाम्रो नर्थ इस्टमा पनि यस्तो बाँसको व्यवसाय गर्ने मान्छेहरू पुरा छ नि, नर्थ इस्टको मान्छे लाई हामी एज अ हाम्रो यस्तो खालको सानो सानो चिजले चाहिँ अब मेन स्ट्रिममा हाम्रो ए नर्थ इस्टको नाम उज्यालो हुन्छ नि त, ए यिनीहरूले गर्दा रहेछ है यस्तो भन्ने चिज हुन्छ नि, इट्स लाइक प्राउड मोमेन्ट फर हाम्रो हाम्रो आफ्नो जग्गाको लागि त प्राउड मोमेन्ट। अब मेरो आफ्नो पर्सनल इट्स लाइक मेरोमा त्यो उयो छैन, वर्डै छैन, शब्दै छैन कि हाउ आई डिस्क्राइब द्याट हुन्छ नि, इट्स सो ओभरवेलमिङ हुन्छ नि, एन्ड आइ एम अलवेज ग्रेटफुल हुन्छ नि अब प्राइम मिनिस्टर अफ इन्डिया जस्तो अब रेकग्नाइज द्याट इज लाइक अब इट्स अ ट्रुली ट्रुली ओब्लाइज क्या हुन्छ नि, अन्त नट फर ओन्ली मी एभ्री इन्डिभिजुअल मसँग जो काम गर्यो इन्डाइरेक्टली डाइरेक्टली हुन्छ नि, कतिजनाले रिस उठायो, त्यो रिस उठाएको पनि अलिकति मलाई त्यो कन्ट्रिब्युट त्यहाँदेखि अझै राम्रो गर्नु सक्यो होला मलाई क्या, एकदमै एकदमै म त सबैलाई धन्यवाद दिन्छु क्या तपाईँ।
0: र म्याडमसित भेटघाट भयो, धेरै खुसी लाग्यो, आउँदो दिनहरूमा फेरि पनि हजुरसित भेटघाट गरेर विभिन्न विषयमा चर्चा परिचर्चा गरौँला है। र यति भन्दै एकदमै आफ्नो बहुमूल्य समय हामीलाई दिनुभयो है, र यति भन्दै है तपाईँसित फेरि पनि हामी भेटघाट अवश्य नै गरौँला, र एकदमै म्याडमसित बिदा लिन चाहन्छु। नमस्कार
1: तपाईँलाई पनि, मैले अघि भनेको जस्तो अब कसै स्किल छ, कसैकोमा सामान छ, जसले चाहिँ उनीहरूले सोच्छ कि यो चाहिँ मैले बिक्री गर्नुपर्छ, यो बिक्री राम्रो सामान छ भने चाहिँ तपाईँको मार्फतले कन्ट्याक्ट गरेर मलाई कन्ट्याक्ट गर्दा हुन्छ, तपाईँ मसँग आएर एकदम भेट्दा हुन्छ कि, अलवेज वेलकम फार्मर्स भयो, जुन चाहिँ अब आर्टिजन्सहरू, जुन चाहिँ स्किल पर्सनहरू छ नि, उहाँहरू आएर नि उनीहरूकोमा स्किल छ भने मलाई भनिदिँदा हुन्छ, तपाईँको मार्फत यहाँ कन्ट्याक्ट गर्दा हुन्छ कि, मलाई एकदम एकदम वी आर अलवेज वेलकम तपाईँहरू जस्तो अब जस्तो फार्मर्स आर्टिजन्सहरू चाहिँ हामीले सधैँ नै हेल्प गरिरहेछ, अझै पनि हामीलाई क्या इच्छा छ, अझै पनि ठुलो उयसमा चाहिँ हामीले वेल हेल्प गर्नु लागि ल, धन्यवाद तपाईँले मलाई बोलाइदिनु, थ्याङ्क यू।

गान्तोक जिल्ला स्थित नथुला पास हुँदै भारत चीन सीमा व्यापार आजदेखि पुनः सुरु भएको छ। कोविड-19 महामारीका कारण 2020 देखि रोकिएको यो व्यापार 6 वर्षभन्दा बढी

0: 또 아미분이 야마로 오피셜 자들 메리 프레젠트 바래다 기프트 엑스체인지 바래요 플레젠트리즈에도 발로 아이덴티 바래요 아버지 암로 트레이드 제 스타트 바래요 원래 아미리 디클레어 바래요 와한테 좀 뭐 트레이드 제 남로 호스 바래다 제
1: प्रत्येक सोमबारदेखि बिहिबारसम्म सञ्चालन हुने व्यापार अन्तर्गत प्रत्येक दिन बिहान 7:30 पास खोलिनेछ भने दर्ता भएका प्रत्येक व्यापारीले दैनिक अधिकतम 2,00,000 रुपियाँसम्मको कारोबार गर्न पाउने व्यवस्था गरिएको छ आयात निर्यातका स्वीकृत सामग्रीको सूची र मानक परिचालन प्रक्रिया भने यथावत रहने जनाइएको छ समुद्री सतहबाट 14,000 फिटभन्दा धेरै उचाइमा रहेको नथुला पासलाई प्राचीन सिल्क रुटको महत्त्वपूर्ण व्यापारिक मार्ग मानिन्छ वर्ष 1962 को भारत चीन युद्धपछि बन्द भएको यो पास 2006 पुनः सञ्चालनमा आएको थियो व्यापार मार्ग पुनः सञ्चालनपछि सेरेथाङमा वाणिज्य तथा उद्योग विभागद्वारा पत्रकार सम्मेलन पनि गरियो उद्घाटन कार्यक्रममा भारत तिब्बत सीमा पुलिस बल भारत सरकार सिक्किम सरकारका अधिकारी तथा पञ्जीकृत व्यापारीहरूको उपस्थिति रहेको थियो आमा सम्मान दिवस 2026 को अवसरमा आमाप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले लकी सेल्फी विथ आमा नामक विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ यस कार्यक्रममा राज्यवासी सहभागी हुन सक्नेछन् सहभागीहरूले उपलब्ध गराइएको क्युआर कोड स्क्यान गरेर आफ्नो नाम आमाको नाम मोबाइल नम्बर ठेगाना र निर्वाचन क्षेत्रको विवरण भरेर आमासँग खिचिएको सेल्फी अपलोड गर्नुपर्नेछ कार्यक्रममा प्रथम पुरस्कार 2,00,000 दोस्रो पुरस्कार 1,50,000 तेस्रो पुरस्कार 1,00,000 रुपियाँ तथा 7 जनालाई 20,000 रुपियाँको सान्त्वना पुरस्कार प्रदान गरिनेछ यसका निम्ति आगामी 2 देखि 6 अगस्तसम्म पञ्जीकरण खुल्ला रहनेछ विजेताको घोषणा 8 अगस्तमा गरिनेछ अनि पुरस्कार वितरण 10 अगस्त आमा सम्मान दिवसमा प्रदान गरिनेछ मंगन जिल्ला पुलिस अधीक्षक कार्यालयले आज एउटा आदेश जारी गर्दै B2 स्थित पुलको सुदृढीकरण कार्यलाई ध्यानमा राखेर आगामी 9 अगस्तको बिहान 9 देखि साँझ 5 बजीसम्म राष्ट्रिय राजमार्ग 310A बन्द गर्ने जनाएको छ आदेशमा उल्लेख गरिए अनुसार यस अवधि सेनाका वाहन सहित सबै प्रकारका वाहनको आवागमन बन्द गरिनेछ जिल्ला प्रशासनले यस अवधिमा मानिसहरूसित पाङथाङबाट डिक्चो हुँदै मंगन सडक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ सोरेङका जिल्लाधीश एवं जिल्ला निर्वाचन अधिकारी धीरज सुवेदीको अध्यक्षतामा विशेष गहन संशोधन SIR सम्बन्धी समीक्षा बैठक बस्यो आज बसेको बैठकमा उहाँले मतदाता नामावलीमा अयोग्य व्यक्तिको नाम समावेश भए नभएको सावधानीपूर्वक जाँच गर्न निर्देश दिनुभयो श्री सुवेदीले आवश्यक निर्णय गर्नुपर्ने अवस्थामा कारणसहितको आदेश जारी गरी सम्बन्धित मतदातालाई उच्च निकायमा पुनरावेदन गर्ने अवसर सुनिश्चित गर्न पनि आग्रह गर्नुभयो बैठकमा विशेष गहन संशोधन प्रक्रिया सम्बन्धी विभिन्न विषयमा छलफल गरिनका साथै दस्तावेज र सरकारी रेकर्डमा केही भिन्नता पाइएमा मतदाताबाट घोषणा पत्र लिन पनि अधिकारीहरूलाई निर्देश दिइयो राज्यका विभिन्न भागमा आज विश्व स्तनपान सप्ताह पालन गरियो आजदेखि सुरु भएको यो कार्यक्रम आगामी 7 अगस्तका दिन सम्पन्न हुनेछ पाकिम जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न कार्यक्रममा अतिरिक्त जिल्लाधीश सविन्द्र राईले सबै अधिकारी र कर्मचारीहरूलाई विश्व स्तनपान सप्ताह सम्बन्धी शपथ दिलाउनुभयो यता सोरेङ जिल्लामा पनि विश्व स्तनपान सप्ताह अन्तर्गत शपथ ग्रहण कार्यक्रम सम्पन्न भयो शपथ मार्फत स्तनपान गराउने आमाहरूलाई परिवार स्वास्थ्य कर्मी सहकर्मी तथा समुदायबाट आवश्यक सहयोग र मार्गदर्शन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरियो सिक्किम सरकारको विज्ञान तथा प्रविधि विभाग अन्तर्गत सिक्किम राज्य विज्ञान एवं प्रविधि परिषदको बायो इन्फर्मेटिक्स सेन्टरले आज देउराली स्थित विज्ञान भवनमा अनुसन्धान जर्नल पहुँच सुविधा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम आयोजन गर्यो राज्यमा अनुसन्धानकर्ता प्राध्यापक र विद्यार्थीहरूलाई वैज्ञानिक अनुसन्धान जर्नल तथा डिजिटल अनुसन्धान सामग्रीको प्रभावकारी उपयोगबारे जानकारी गराउने उद्देश्यले आयोजित कार्यक्रमकी स्रोत वक्ता डाक्टर वेदिता खण्डेलवालले गुणस्तरीय वैज्ञानिक जर्नलले अनुसन्धानको स्तर बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै उपलब्ध स्रोतको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो समाचार पूरा भयो
2: प्रश्न छ आजका रहल अनि भोलिका सम्पूर्ण कार्यक्रमहरूको विस्तृत जानकारी आज 6:50 सुनाउनेछौँ प्रादेशिक समाचार 7 बजी छ साप्ताहिक कार्यक्रम ढाक पुतली 8 बजी सुनाउनेछौँ केही हिन्दी गीतहरू कार्यक्रम 8:15 आकाशवाणीको दिल्ली केन्द्रको समप्रसारित कार्यक्रम दिस विक इन पार्लियामेन्ट 8:30 सुन्नुहुन्छ

पार्वतीय ध्वनि जस अन्तर्गत सुनाउनेछौँ लेप्चा गीत फुलसिरिङ लेप्चाको स्वरमा। 8:45 सुन्नुहुनेछ समाचार सन्ध्या, 9:15 सुन्नुहुनेछ कार्यक्रम स्पटलाइट, 10 अखिल भारतीय सङ्गीतको कार्यक्रम। श्रोताहरू, भोलिको हाम्रो बिहानी प्रसारण सुरु हुनेछ 6:20 बिहानीको भक्ति कार्यक्रम अर्चना सुनाउनेछौँ। बिहान 6:30 7:05 कार्यक्रम शुभप्रभात, 7:15 सुनाउनेछौँ नेपाली भजन महेश्वर तामाङको स्वरमा, 7:35 सुनाउनेछौँ कार्यक्रम सङ्गीत प्रभा, 8:30 सुन्नुहुनेछ कार्यक्रम रङ बिरङको संसार, 8:45 सुनाउनेछौँ कार्यक्रम योजना, विषय छ प्रधानमन्त्री आवास योजना, 9:30 सुन्नुहुनेछ कार्यक्रम मनका कुरा, विषय छ सङ्गीतकार कर्म ग्यालचेन बमजानका मनका कुरा, 10:02 फोन इन कार्यक्रम कुरै कुरामा, 11:00 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारित कार्यक्रम पोस्ट बक्स नम्बर 111, 12:05 प्रस्तुत गर्नेछौँ फरमाइसे कार्यक्रम तपाईँको अनुरोधमा, अनि 12:30 रहेको छ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम, 3:20 छ कार्यक्रम विश्वमा हामी, कार्यक्रम प्रस्तुत हुनुहुन्छ निर्मल तामाङ र विषय छ फुटबल लिजेन्ड पेले, 3:35 रहेको छ नेपालीमा एक वार्ता, विषय छ ह्युमन ट्राफिकिङमाथि एक विश्लेषण, 4:30 प्रस्तुत गर्नेछौँ कार्यक्रम बाल बगैँचा, 5:05 सुनाउनेछौँ कार्यक्रम जय जवान, 5:30 छ कार्यक्रम इभिनिङ मेलोडी, 6:10 प्रस्तुत गर्नेछौँ कार्यक्रम बोल्छ चियाबारे, 7:00 सुनाउनेछौँ कार्यक्रम कथा सारथी, 8:00 कार्यक्रम युवाबाणी हाम्रा युवा प्रतिभा, 9:15 स्पटलाइट, अनि 10:00 राष्ट्रिय सङ्गीतको कार्यक्रम। त श्रोताहरू, यो त थियो आजका रहल अनि भोलिका सम्पूर्ण कार्यक्रमहरूको विस्तृत जानकारी। अब सुनाइरहेछौँ मौसमबारे केही मौसमको संक्षिप्त जानकारी। मौसम विभागको सूचना अनुसार आज दार्जिलिङको अधिकतम तापक्रम 22 अनि न्यूनतम तापक्रम 14 रहेको छ भने खरसाङको अधिकतम तापक्रम 26 अनि न्यूनतम 23 रहेको छ। कालेबुङ जिल्लाको अधिकतम तापक्रम 26 अनि न्यूनतम 23 रहेको छ भने मिरिकको अधिकतम तापक्रम 26 अनि न्यूनतम 21 रहेको छ। यसरी नै सिलगढीको अधिकतम तापक्रम 30 अनि न्यूनतम तापक्रम 26 रहेको छ। मौसम विभागको सूचनाअनुसार आज उत्तर बङ्गालका कतिपय जिल्लाहरूमा भारीदेखि अति भारी वर्षाको आशंका गरिएको छ। उत्तर बङ्गालका हिमाली क्षेत्रहरूमा 7-11 सेन्टिमिटरसम्मको वर्षा हुने सक्ने सम्भावना रहेको छ।

0: प्रस्तुत छ समाचार।
1: हामी मण्डलको सम्पर्क
2: यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026लाई स्वीकृति दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, अभद्र भाषा र घृणाले कुनै पनि समस्याको समाधान हुने छैन। पश्चिम बंगालमा आजदेखि 16 जनगणना शुरू भएको छ। जनगणनालाई लिएर खरसाङ नगरपालिकाको पहलमा एक सचेतना कार्यक्रम सम्पन्न भएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको हत्या गर्ने षड्यन्त्रमा लिप्त जैसे मोहम्मद आतंकी संगठनका संदिग्ध आतंकीको प्रेमिकालाई पक्राउ गरिएको छ र पश्चिम बंगालका सरकारी स्कूलहरूका विद्यार्थीहरूलाई आजदेखि स्कनको माध्यमबाट मिड डे मिल उपलब्ध गराइएको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026लाई स्वीकृति दिनुभएको छ। यो विधेयक बिहिबार संसदले पारित गरेको थियो। यसको उद्देश्य कठोर दण्डको प्रावधान गर्न फास्ट ट्र्याक अदालत स्थापना गरेर लोक परीक्षाहरूमा अनुचित गतिविधिहरूमाथि अंकुश लगाउनु हो। यो अधिनियमले विद्यार्थीहरूको भविष्यको रक्षा गर्दै एक मजबूत कानूनी रूपरेखा सृजना गरेर

0: परीक्षा प्रणालीमा पारदर्शिता, निष्पक्षता र सत्यनिष्ठालाई सुदृढ पार्न प्रयास गर्दछ। यस अधिनियममा धेरै महत्वपूर्ण प्रावधान सामेल छन्, जसमा 10 वर्षसम्मको कैद, 10 करोड रुपियाँसम्मको जरिवाना र दोषी अपराधीहरूको सम्पत्ति जफत जस्ता कडा सजायहरू सामेल छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, अभद्र भाषा र घृणाले कुनै पनि समस्याको समाधान हुने छैन। उहाँले भ्रममा परेका युवाहरूप्रति सहानुभूतिको अपील गर्दै राष्ट्र निर्माण र राष्ट्रिय हितलाई ध्यानमा राख्दै उनीहरूलाई दण्डित गर्नुको सट्टा सही बाटोमा डोर्याउनु पर्ने बताउनु भएको छ। सोसियल मिडिया प्लेटफर्ममा पोस्ट गरिएको एक भिडियो सन्देशमा प्रधानमन्त्रीले राजधानीको जन्तर मन्तरमा हालै भएको घटनालाई उल्लेख गर्नुभयो, जहाँ उहाँ र उहाँकी दिवंगत आमा विरूद्ध अपमानजनक शब्दहरू प्रयोग गरिएको थियो। उहाँले भन्नुभयो, यो घटना देश र विश्वभरिका मानिसहरूले देखेका छन् र समाजमा यस्तो व्यवहारप्रति आक्रोश र निराशा हुनु स्वाभाविक हो, तर बाल्यकाल सिक्ने, गल्ती गर्ने र सच्याउने अवधि पनि हो।
1: बचपन में गलतियां होती है और बचपन में गलतियों से सुधरने का अवसर भी होता है। एक गुमराह बच्चे हैं, उनको राह दिखाना हमारा काम है। उनको सजा देना, अदालतों के चक्कर कटवाना, समाज में उनको प्रताड़ित करना, इससे हम परिस्थितियां नहीं बदल पाएंगे। मैं उन्हें माफ करना चाहता हूँ, समाज भी मेरी इस बात को स्वीकार करे। मैं इन बच्चों को कहता हूँ, बच्चों आओ, हम देश के लिए साथ मिलकर के आगे बढ़े।
0: केंद्र सरकार ले आज राज्यहरूलाई कर हस्तान्तरणको रूपमा 1,09,019 करोड रुपियाँको अतिरिक्त किस्त जारी गरेको छ। यो राशि 10 अगस्तमा निर्धारित नियमित मासिक हस्तान्तरणको अतिरिक्त हो। वित्त मन्त्रालयले यस अतिरिक्त किस्ताको उद्देश्य राज्यहरूलाई पूँजीगत र विकास खर्चलाई तीव्र बनाउन थप अवसर प्रदान गर्नुरहेको बताएको छ। मन्त्रालयले जारी गरेको राज्यवार विवरण अनुसार उत्तर प्रदेशले सबैभन्दा बढी 19,208 करोड रुपियाँ प्राप्त गरेको छ भने पश्चिम बंगालले 7,866 करोड रुपियाँ प्राप्त गरेको छ। साना राज्य र केन्द्र शासित प्रदेशहरूले पनि आफ्नो हिस्सा पाएका छन्। यसमध्ये सिक्किमले 365 करोड रुपियाँ प्राप्त गरेको छ। पश्चिम बंगालमा आजदेखि 16 जनगणना शुरू भएको छ। जनगणनामा पहिलो पटक डिजिटल माध्यमबाट सेल्फ एन्युमरेशन, स्वगणना गर्न सजिलो बनाइएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले नवान्नमा आफ्नै डिजिटल स्वगणना सञ्चालन गरेर अभियानको शुरूआत गर्नुभयो। कसैको पनि व्यक्तिगत जानकारी सार्वजनिक नगर्ने आश्वासन दिँदै उहाँले यस प्रक्रियामा सहयोग गर्न मानिसहरूलाई अपील गर्नुभएको छ। यसबारे सुन्नुहोस् हाम्रो संवाददाताबाट एक रिपोर्ट।
2: मुख्यमन्त्रीले यस पटकको जनगणना दुई कारणले विशेष भएको बताउनुभयो। पहिलो पटक सम्पूर्ण प्रक्रिया डिजिटल रूपमा सञ्चालन भइरहेको छ र नागरिकहरूले पनि आफ्नो जानकारी अनलाइन दर्ता गर्न सक्नेछन्। अनलाइन स्वगणनाको पहिलो चरण 15 अगस्तसम्म चल्नेछ। यसका लागि कुनै पनि व्यक्तिले जनगणना पोर्टलमा गएर लगभग 10 मिनटमा आफ्नो फारम भर्न सक्छन्। यस अवधि आवेदकहरूले कुल 34 प्रश्नहरूको जवाफ दिनुपर्नेछ, जसमा आवास र परिवारसँग सम्बन्धित जानकारी समावेश हुनेछ। दोस्रो चरणमा 16 अगस्तदेखि 14 सितम्बरसम्म राज्यभरि क्षेत्र गणना गरिनेछ। यस अन्तर्गत जनगणनाका लागि नियुक्त भएका सरकारी कर्मचारीहरूले घर घर गएर जानकारी संकलन गर्नेछन्। त्यसपछि लिंक र अन्य विवरणहरूमा आधारित जनसङ्ख्या गणनाको दोस्रो चरण हुनेछ र यो 28 फरवरी 2027सम्ममा सम्पन्न हुनेछ। आकाशवाणी खरसाङको लागि आरती ठकुरीको यो रिपोर्ट।
0: राज्यमा आजदेखि भइरहेको जनगणनालाई लिएर खरसाङ नगरपालिकाको पहलमा एक सचेतना कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा खरसाङका विधायक सोनाम लामा, खरसाङ महकुमा शासक एवं खरसाङ नगरपालिकाका प्रशासक आईएएस प्रिया यादव, खरसाङ नगरपालिकाका अधिकारीहरू र खरसाङ क्षेत्रका वरिष्ठ व्यक्तिहरू उपस्थित रहेका थिए। कार्यक्रममा जनसाधारणले कसरी सेल्फ एन्युमरेशन अर्थात् स्वगणना प्रक्रियामा भाग लिन सक्नेछन् भन्ने विषयमा जानकारी गराइएको छ। पश्चिम बंगालमा आजदेखि 16 जनगणनाको प्रक्रिया शुरू हुनका साथै मुख्यमन्त्री शुभेन्दु अधिकारीले अवैध अनुप्रवेशको मुद्दामाथि ठूलो बयान दिनुभएको छ। उहाँले भन्नुभयो, राज्यमा बसोबास गर्ने अवैध अनुप्रवेशकारीहरूलाई चिन्हित गरेर सत्यापन गरेपछि उनीहरूलाई फर्काइनेछ भने नागरिकता संशोधन अधिनियम सीएएको

0: विधिभित्र पर्ने शरणार्थीहरूसित यस्तो हुने छैन। मुख्यमन्त्रीले थप भन्नुभयो, बंगलादेशबाट पश्चिम बंगालमा आउने मानिसहरूको दुईवटा श्रेणी छ। पहिलो श्रेणीमा अवैध घुसपैठीहरू पर्छन् जसलाई राज्यमा बस्ने अनुमति दिने छैन। उनीहरूलाई चिन्हित गरी आवश्यक जाँच गरेपछि पुनः पठाइनेछ। उहाँले स्पष्ट पार्नुभयो, सीएए अन्तर्गत पर्ने हिन्दू, सिख, इसाई अनि जैन समुदायका मानिसहरू घुसपैठ होइनन्, उनीहरू शरणार्थीहरू हुन्। मुख्यमन्त्री अनुसार भारत सरकारद्वारा 1 सितम्बर 2025 जारी अधिसूचनामा उल्लेख गरिएको छ कि 31 दिसम्बर 2024 धर्म वा ज्यान बचाउनका लागि बंगलादेशबाट भारतमा आएका यस्ता मानिसहरू विरूद्ध कुनै मामिला दर्ता गरिने छैन। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशियल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार सन्ध्यामा तपाईहरूलाई पुनः स्वागत छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको हत्या गर्ने षड्यन्त्रमा लिप्त जैस ए मोहम्मद आतंकी संगठनका संदिग्ध आतंकी हमीम मण्डलको प्रेमिका अर्पिता सरकारलाई पक्राउ गरिएको छ। पश्चिम बंगाल एसटीएफले झारखण्डको साहिबगंजबाट अर्पिता सरकारलाई पक्राउ गरेको छ। हाम्रा संवाददाताबाट सुन्नुहोस् एक रिपोर्ट।
1: एसटीएफले जनाएअनुसार पक्राउ गरिएको हमीम मण्डलको सम्पर्कमा थिए अर्पिता। एसटीएफ अनुसार अर्पिताले हनी ट्रेपमा पारी प्रभावशाली मानिसहरूलाई फसाउने ग्याङ पनि सञ्चालित गर्थिन्। स्मरण रहोस्, विगत शुक्रबारको दिन एसटीएफले वर्धमानबाट जैस ए मोहम्मदसित सम्बद्ध संदिग्ध आतंकी हमीम मण्डललाई पक्राउ गरेको थियो। एसटीएफ अनुसार यो ग्याङले सरकारी अधिकारीहरू, नेताहरू र प्रभावशाली व्यक्तिहरूलाई फसाएर महत्वपूर्ण गोपनीय जानकारीहरू हासिल गर्ने प्रयास गर्थे। एसटीएफले यो पनि भनेको छ, मुख्यमन्त्री शुभेन्दु अधिकारी र अन्य एक भाजपा नेताको हत्या गर्ने षड्यन्त्र यो ग्याङले गरिरहेको थियो। हमीम मण्डललाई अदालतले 14 दिने एसटीएफ हिरासतमा पठाएको छ। केरकारमा खुलासा भएपछि उसको प्रेमिकालाई झारखण्डबाट पक्राउ गरिएको हो। अशोक चरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: पश्चिम बंगालका सरकारी स्कूलहरूमा विद्यार्थीहरूलाई आजदेखि स्कनको माध्यमबाट मिड डे मिल उपलब्ध गराइएको छ। पूर्व घोषित कार्यक्रम अनुसार मुख्यमन्त्री शुभेन्दु अधिकारीले स्कनको पाइलट परियोजना अन्तर्गत स्थापित मेगा किचनको उद्घाटन गर्नुभयो। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 स्वीकृति दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, अभद्र भाषा र घृणाले कुनै पनि समस्याको समाधान हुने छैन। पश्चिम बंगालमा आजदेखि 16 जनगणना शुरू भएको छ। यसलाई लिएर खरसाङ नगरपालिकाको पहलमा एक सचेतना कार्यक्रम सम्पन्न भएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको हत्या गर्ने षड्यन्त्रमा लिप्त जैसे मोहम्मद आतंकी संगठनका संदिग्ध आतंकीको प्रेमिकालाई पक्राउ गरिएको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो।
2: प्रकार से पीएम जय अब गरीबों की जय बन गई है।

0: हामी यहाँ स्टुडियोमा आइसकेका छौँ है. पत्रहरू थुप्रै छ हाम्रो हातमा, अवेर नगरौँ. श्रोताहरू पर्खाइमा बसिरहनु भएको होला.
1: हजुर, पढ्न सुरु गर्नुहोस्.
0: हजुर, र यो सबैभन्दा पहिलो पत्र मैले उठाएँ नवीन शिव स्प्रिङ साइड चिया बगान लाइनधुरा खरसाङबाट. र उहाँले लेख्नु भएको छ, आदरणीय ठुल्दाई एवं सुनकेसरी बहिनीमा सादर प्रणाम.
1: प्रणाम यहाँलाई पनि हाम्रो तर्फबाट.
0: आज धेरै दिनको अन्तरालपछि तपाईँहरूसँग एउटा सानो प्रश्न लिएर जोड्न मन लाग्यो. कृपया झर्को नमानी उत्तर दिनु होला है त. मेरो प्रश्न यस्तो छ भनेर लेख्नु भएको छ, कसले कसलाई बिगार्यो, त्यसले कसलाई सपार्यो. अन्तमा आकाशवाणी खरसाङबाट प्रसारित हुने प्राय नै कार्यक्रम म सुन्ने गर्छु. यसमध्ये डाकुदली कार्यक्रमको त झन् म नियमित श्रोता हुँ भन्दा अतियुक्ति नहोला. यो कार्यक्रमले सबै श्रोताहरूको मन जित्न सफल हुनुभएकोमा धेरै धेरै बधाई एवं हार्दिक शुभकामना भन्दै आजलाई यति नै धन्यवाद भनेर लेख्नु भएको रहेछ. छोटो मिठो पत्र उहाँको.
1: ज्यू, नवीन शिवाज्यूले स्प्रिङ साइड चिया बगान लाइनदुरा खरसाङबाट हामीलाई हाम्रो कार्यक्रम डाकपोतलीमा पत्र लेखेर पठाउनु भएको छ. र पत्र यहाँले धेरै दिनको अन्तरालपछि लेखेर पठाएको भन्ने जानकारी गराउनु भएको छ. र एउटा प्रश्न पनि पठाउनु भएको छ, ती प्रश्नको उत्तर हामी यहाँबाट दिने कोसिस गर्नेछौँ. यहाँको प्रश्न निकै दार्शनिक किसिमको लाग्यो. जस्तै यहाँले भन्नुभएको छ, कसले कसलाई बिगार्यो, त्यसले कसलाई सपार्यो भनेर भन्नुभएको रहेछ. यो निकै दार्शनिक फिलोसोफिकल प्रश्न लाग्यो. यो त्यसै ठ्याक्क एक या दुई शब्दमा भन्नु मिल्दैन जस्तो लाग्यो है. यो यसमा अलिकति सन्दर्भ अनुसार यो प्रश्नको उत्तर हुन्छ जस्तो लाग्यो. र त्यसै कारणले गर्दाखेरि फेरि पनि यहाँलाई हामी भन्दछौँ कि यो प्रश्नको ठ्याक्कै यही उत्तर हो भनेर चाहिँ भन्न नमिल्ला. किनभने कसले कसलाई बिगार्यो भन्ने सन्दर्भमा यो परिस्थिति अनि सन्दर्भ अनुसार बिग्रि निर सप्रिने कुरोहरू आउँछ होला जस्तो लाग्छ. फेरि कसले फेरि कसलाई सपार्यो भन्ने कुरो पनि सन्दर्भ र परिस्थितिसँग जोडिएपछि मात्रै त्यसको उत्तर आउँछ जस्तो लाग्यो. र अन्तमा यहाँले भन्नुभएको छ, आकाशवाणी खरसाङबाट प्रसारित हुने प्रायः सबै कार्यक्रमहरू सुन्ने गर्छु, त्यसमध्ये पनि डाकपोतली कार्यक्रम धेरै नै राम्रो लाग्छ, नियमित श्रोता हुँ भन्ने प्रतिक्रिया लेख्नुभएको छ. यसरी नै यो प्रतिक्रिया पढ्न पाउँदा हामीलाई धेरै खुसी लागिरहेको छ. यसरी नै हाम्रो कार्यक्रमहरू सुनिरहनुहोला, सुन्दैरहनुहोला, आकाशवाणी खरसाङसँग जोडिरहनुहोला, यस्तै प्रतिक्रियाहरू पनि लेखेर पठाउँदै गर्नुहोला. तपाईँको यो ठ्याक्क यही प्रश्नको उत्तर भन्न नसके पनि तपाईँलाई यो सही उत्तर जस्तो लाग्यो भने तपाईँले कुनै अर्को पत्रमा लेखेर पनि पठाउन सक्नुहुनेछ सही उत्तर. र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ.
0: र यो अर्को पत्र रहेको छ डिबी चामलिङज्यूको, भूतपूर्व सैनिक, सैनिकपुरी खोप्रेलबाट. र उहाँले पनि आफ्नो सम्पर्क नम्बर लेखेर पठाउनु भएको छ. उहाँको सम्पर्क नम्बर रहेको छ 9593954337. र उहाँले पत्रमा लेख्नु भएको छ, धेरै दिनको मौनता पश्चात हामी सबैको छोरी सुनकेसरी र छोरो ठुल्दाईलाई शुभकामना र आशीर्वाद दिँदै पुनः कार्यक्रम डाकुदलीमा प्रवेश गरिरहेको छु भनेर लेख्नु भएको छ. विशेष गरी आज पत्रको थालनीमै एउटा गुनासो पोख्न मलाई कर लाग्यो भनौँ. गुनासो यस्तो छ, आजकल म डाकुदलीमा पत्र लेख्दा पत्रको शिरमा पत्र सङ्ख्या लेख्ने गरेको छु. अनि यसै क्रममा अहिलेसम्म जम्मा 8 पत्र पठाएको थिए, तर अहिलेसम्म केवल 3 पत्र मात्र कार्यक्रममा सामेल भयो. यसको मुख्य कारण के होला भनेर सोध्नु भएको रहेछ है. अनि यसरी फेरि पत्रको क्रमलाई अघि बढाउँदै जाँदा हजुरहरू र श्रोता साथीहरूलाई मैले अनुभव गरेको 1-2 शब्द लेख्दैछु. जस्तै कुनै जमानामा हाम्रो नेपाली गीत लुकाउ लुकाउ लाग्यो मलाई त्यो तिम्रो कालो केसमा, अनि तत्कालीन प्रेमीहरू पनि परिआएको बेला छपक्कै आफ्नो अनुहार कालो केशमा लुकाउने गर्थ्यो. तर अफसोस, आजकलको प्रेमीहरूले अनुहार लुकाउन कालो केश नपाएर कहीँ कता दौडिरहेका हुन्छन् कहीँ उता. कारण आजकल प्रेमिकाहरूको केश कसैको रातो हुन्छ, कसैको सेतो हुन्छ भने कसैको टाटे पाङ्रे कालो केशको अनिकाल लागेको जस्तो. मैले अनुभव गरेको शब्दहरूले हजुर श्रोताहरूलाई आघात पुग्छ भने म माफी चाहन्छु भनेर लेख्नु भएको रहेछ.
1: ज्यू, डिबी चामलिङज्यूले भूतपूर्व सैनिक पुरी खप्रेलबाट हामीलाई हाम्रो कार्यक्रम डाकपोतलीमा पत्र लेखेर पठाउनु भएको छ. र पत्रमा यहाँले जुन सम्पर्क नम्बर लेख्नु भएको छ त्यो सुनकेसरी बहिनीले पढिसक्नु भएको छ, फेरि पनि म पनि पढिदिनेछु.

0: 4337 रहेछ यहाँको सम्पर्क नम्बर। र यहाँले आकाशवाणी खरसाङलाई अथवा यो डाकपुतली कार्यक्रममा पत्र धेरै दिन पश्चात ममता पश्चात लेखेको भनेर जानकारी गराउनु भएको छ र एउटा अनि गुनासो पोख्नु भएको छ। त्यो गुनासो तपाईँको गुनासोलाई हामी स्वीकार गर्दछौँ, तर एउटा कुरा हामी यहाँ के भनिराख्छौँ भने तपाईँको गुनासो जुन चाहिँ छ, तपाईँले आजभोलि पत्रचार गर्नुहुँदाखेरि पत्र सङ्ख्या लेख्ने गर्नुहुन्छ र आजको पत्र पनि तपाईँको पत्र नम्बर 9 रहेछ। योभन्दा अघि 8 पत्रहरू पठाइसकेको छु तर 3 मात्रै सामेल भएको भन्ने जुन गुनासो छ, हामी यो बताइदिन्छौँ यहाँबाट कि हामीसम्म जतिवटा पनि पत्रहरू श्रोताहरूको आउँछ सबै नै हामीले पालै पिलो गरेर सबै पत्रहरूलाई नछोडिकनै कार्यक्रममा सामेल गर्ने गरेका छौँ। तर हामीसम्म आइपुगेको तपाईँको पत्र जतिवटा थियो त्यो सबै नै हामीले कार्यक्रममा प्रस्तुत गरिसकेका छौँ, प्रसारण गरिसकेका छौँ। त्यसोसले गर्दाखेरि बाँकी पत्रहरू कता गए भन्ने कुरो यो हामीसँग जानकारी छैन, हामीसँग आइपुगेको छैन। किनभने हामीसँग आइपुगेको पत्रहरू हामी अवश्य पनि हामीले यहाँनिर ढिलो भए पनि सामेल गर्ने गरेका छौँ, प्रसारण गर्ने गरेका छौँ। र यसरी पत्र पठाउँदै गर्नुहोला। अनि अन्तमा यहाँले पत्रको अन्तिममा के लेख्नु भएको छ भन्दाखेरि, श्रोता साथीहरूलाई अनुभव गरेको मैले अनुभव गरेका केही कुराहरू लेख्दैछु भनेर जुन समय र जमाना अनुसारको कुराहरू लेखी पठाउनु भएको छ त्यो रमाइलो लाग्यो। जस्तै नेपाली गीतमा लुकौँ लुकौँ लाग्यो मलाई त्यो तिम्रो कालो केसैमा भन्ने जुन थियो कुनै समयमा, अनि तत्कालीन प्रेमी प्रेमिकाहरू बेला बेला छप्पकै आफ्नो अनुहार कालो केश राशिले लुकाउने गर्थे भन्दाखेरि त्यो जुन दृश्यको कल्पना गर्नुभएको छ, चित्रण गर्नुभएको छ, बडा रमाइलो। तर आजकल भोलि प्रेमिकाहरूले प्रेमीहरूले अनुहार लुकाउनु कालो केश नपाएर यता दौडिरहेको हुन्छ, कोही उता दौडिरहेको हुन्छ भनेर भन्नुभएको छ। अनि प्रेमिकाहरूको केश पनि कसैको रातो हुन्छ, कसैको सेतो हुन्छ, कसैको टाटे पाङ्ग्रे कालो अनि अनिखल लागेको जस्तो। त्यसोसले गर्दाखेरि त्यो गीत असान्दर्भिक हुनसक्छ आजको दिनमा, होइन? किनभने आज फेरि नयाँ लेख पुनर्लेखन गर्नुपर्ला भन्ने लाग्छ। ए, तपाईँको जुन अनुभव छ त्यो रमाइलो लाग्यो। यसरी नै हाम्रो कार्यक्रममा पत्र लेख्दै गर्नुहोला, यस्तै प्रतिक्रियाहरू लेखेर पठाउँदै गर्नुहोला आउने दिनहरूमा पनि। र पत्र लेख्न नछोड्नुहोला, तपाईँको जति पनि पत्रहरू आउनेछ सबै नै हामी यहाँनिर प्रसारण गर्नेछौँ। तर हामीसम्म तपाईँको कतिवटा पत्रहरू आइपुगेको छैन, त्यसले गर्दाखेरि ती पत्रहरू चाहिँ सामेल नभएको भनेर जानकारी गराउन चाहन्छौँ। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
1: र यो अर्को पत्र रहेको छ हाम्रो नियमित श्रोता, हाम्रो हजुरबा अशोक कुमार खड्काज्यूको, साम्रीपानी 17 नम्बर, भालुखोप भट्टी डाँडा, पियो पोखरीबुङ बाजा। र उहाँको सम्पर्क नम्बर रहेको छ 9733078325। र उहाँले पत्रमा लेख्नु भएको छ, ठुलदाई नाति एवं सुनकेसरी नातिनी अशोक हजुरबाबाट शुभ आशिष, सहित श्रोताहरू सिलिङबोङ निवासी श्री काजीमान छेत्री, श्री एमबी गुरुङ, साथै पुलुङदुङ निवासी श्री टेक बहादुर गिरी काकालाई सम्झना गरी केही शब्दहरू लेख्न बसे भन्ने लेख्नु भएको छ। प्रथममा लेख्नु भएको छ, एउटा प्रश्न, बोक्सी त सबैलाई थाहा छ तर बामती भनेको के हो भनेर प्रश्न सोध्नु भएको रहेछ। अनि अर्को लेख्नु भएको छ, बटुल बाटुलबाट है भनेर, संसार एक धर्मशाला हो, च्यान मानिसको अन्तिम स्टेशन हो, अस्पताल रोगको खानी हो, कारागार भाडा नलाग्ने घर हो, पैसा दुनियाँ जलाउने आगो हो, लोभ कहिले नभरिने भाँडो हो, राजनीति झगडा फैलाउने रोग हो, सत्य ढिलो भए पनि जित्ने शक्ति हो, समय फर्केर नआउने पाहुना हो, अनि मृत्यु जीवनको अन्तिम सत्य हो भन्छन् है भनेर लेख्नु भएको छ। अनि अन्तमा लेख्नु भएको छ, श्रोताहरू हजुरहरूलाई मेरो प्रश्न कस्तो लाग्छ, फोन गर्नुहोला भनेर लेख्नु भएको रहेछ।
0: अशोक कुमार खड्काज्यूले हामीलाई हाम्रो कार्यक्रम डाकपुतलीमा समरी पानी 17 नम्बर भट्टी डाँडाबाट कार्यक्रममा पत्र लेख्ने गर्नुहुन्छ। आज पनि यहाँको पत्र सामेल गरेका छौँ र पत्रमा यहाँले सुरुमै हामी दुवैलाई आशिष सहित यी श्रोता साथीहरूलाई सम्झना गर्दै पत्र लेख्नु भएको छ। काजीमान छेत्री, एमपी गुरुङ, पुलुङदुङ निवासी श्री टेकबहादुर गिरी काकालाई पनि सम्झना गर्दै पत्र लेखेको छु भनेर भन्नुभएको छ। र पत्र मार्फत यी साथीहरूलाई सम्झना गर्नुभएको छ। र पत्रको 1 प्रश्न पनि गर्नुभएको छ, त्यो प्रश्न को उत्तर हामी यहाँबाट दिने कोसिस गर्नेछौँ, तर ती सही उत्तर नभए तपाईँले अरू कुनै कार्यक्रममा पत्र माध्यमद्वारा सही उत्तर लेखेर पनि पठाउन सक्नुहुनेछ। भन्नुभएको छ कि बोक्सी त थाहा छ तर बामती भनेको के हो भनेर भन्नुभएको रहेछ। म पनि यो तपाईँले लेखी पठाउनु भएको बामती शब्दबाट एकदमै अपरिचित छु, प्रथमपल्ट मैले सुनेको यो शब्द हो। तर यति

0: पत्रहरू आउने गर्छ, हामी सबै पत्रहरू कार्यक्रममा सामेल गर्ने गरेका छौँ, प्रसारण गर्ने गरेका छौँ ढिलै भए पनि। तर तपाईँले चार पाँचवटा भनेर भन्नुभएको छ, हामीसम्म जति आएको पत्रहरू सबै सामेल गरेका छौँ र आज पनि तपाईँको पत्र सामेल गरेका छौँ। र अनि आज तपाईँले जुन भक्तिमय कविता पठाउनु भएको छ त्यो एकदमै उत्तम लाग्यो। मान्छेले भगवान्प्रतिको जुन आस्था छ त्यो पनि आफूले बनाइराख्नुपर्छ, विश्वासलाई बनाइराख्नुपर्छ, किनभने त्यो मान्छेले त्यसबाट धेरै ज्ञान प्राप्त गर्न सक्छौँ भन्ने तपाईँको कविताले बताउँछ। र यसरी नै हाम्रो कार्यक्रममा पत्र लेख्दै गर्नुहोला, आफ्नो कलमलाई पनि निरन्तर रूपमा अघि बढाइरहनुहोला, कार्यक्रम सुन्दै गर्नुहोला, सुनिरहनुहोला, आउने दिनहरूमा पनि कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र हेरौँ कसको छ हेरौँ।
1: र यो अर्को पत्र रहेको छ हेमराज शर्माज्यूको राङ्गेरुङ चियाबारीबाट, र उहाँले लेख्नुभएको छ महाशय महाशय द्वयमा नमस्कार।
0: नमस्कार यहाँलाई पनि हाम्रो तर्फबाट।
1: आज एक हास्य व्यङ्ग्य कथा लेखी पठाएको छु, कृपया पठन गरिदिनु होला भनेर लेख्नु भएको छ। र उहाँको कथाको शीर्षक छ जम्बु मन्त्रीको फैसला। र कथा यस प्रकार छ, एक गाउँका ब्राह्मण र छेत्री मिलेर एउटा साँझे गाई पालेछ। कसले के रोज्ने भन्दा छेत्रीले टाउकोपट्टि र ब्राह्मणले पुच्छरपट्टि रोजेछन्। छेत्रीले घाँस दाना खुवाएर गाई बलियो र दुध दिने भयो। अब दुध खाने चाहिँ ब्राह्मण भयो। आफूलाई अन्याय भएको बुझी जम्बु मन्त्री अथवा स्याल कहाँ गएर छेत्रीले इन्साफ गरी मागेछ। जम्बु मन्त्रीले कुरा बुझेपछि भनेछ, समुद्रमा डरेलो लागेछ, निभाउनु जानुपर्छ। गाई पालकहरूले भनेछन्, यो झुटो कुरा हो, पानीमा आगो कहिले लाग्दैन। तब जम्बु मन्त्रीले भनेछ, घाँस मात्र काटेर हुँदैन, दुध पनि दिनु, साझा कुरामा सम्मान व्यवहार हुनुपर्छ भन्ने फैसला दिएछ।
0: हेमराज शर्माज्यूले राङ्गेरुङ चियाबारीबाट हामीलाई हाम्रो कार्यक्रम डाकपतलीमा पत्र लेखेर पठाउनु भएको छ। र पत्रमा यहाँले आज जम्बु मन्त्रीको फैसला भन्ने शीर्षकमाथि एउटा छोटो लोककथा जस्तो भन्न मिल्छ यो कथा लेखी पठाउनु भएको छ। अलिकति यो व्यङ्ग्यात्मक कथा हो। यसमा ब्राह्मण छत्री बीचमा जुन असमानता अथवा जुन लडाईँ भनौँ न त्यसको छिनाफानो चाहिँ जम्बु मन्त्रीले कसरी गरे भन्ने शिक्षा दिएको छ यो कथाले। गाई पालेर दुईजनाले त्यो एउटै गाईलाई दुई गाईको दुईपट्टि भागमा रोज्नुपर्ने, त्यसमा एकजनाले पुच्छरपट्टि र अर्कोले टाउकोपट्टि, त्यसोसले गर्दाखेरि एउटा त्यो बिचमै उनीहरूको तानातान भइरहन्थ्यो, लडाईँ भइरहन्थ्यो। त्यस कारणले गर्दाखेरि एउटा कुनै जम्बु मन्त्री स्याल आएर चाहिँ इन्साफ गरेछ। इन्साफ कस्तो प्रकारले गरेछ भन्दाखेरि चाहिँ, लो समुद्रमा डडेलो लागेको छ, निभाउनु जानुपर्छ भन्दाखेरि चाहिँ दुईजना जो लडाईँ परिरहेको थिए उनीहरूले नमानेर, किनभने पानीमा त डडेलो लाग्दैन भनेपछि चाहिँ उहाँले जो मन्त्री थिए उनले चाहिँ यसरी नै यो कुरा पनि पानी आगो कहिले लाग्दैन भन्ने जुन चाहिँ छ त्यसरी नै यो जम्बु मन्त्रीले चाहिँ के भन्यो भन्दाखेरि, घाँस पनि मात्र काटेर हुँदैन, दुध पनि दिनु, साझा कुरा समान व्यवहार हुनुपर्छ भन्ने बड कूटनैतिक हिसाबले त्यो झगडालाई चाहिँ फैसला सुनाएर समाधान गरेको भन्ने यो कथाले ज्ञान दिँदछ। र यसरी नै हाम्रो कार्यक्रममा पत्र लेख्दै गर्नुहोला, डाकपुतली कार्यक्रम आकाशवाणी खरसाङलाई पनि सुन्दै गर्नुहोला, आफ्नो कलमलाई पनि निरन्तर रूपमा अघि बढाइरहनुहोला। र अब भने अर्को श्रोताको पत्र पढौँ कसको छ हेरौँ।
1: र यो अर्को पत्र रहेको छ देवकुमारी बस्नेत सादाम दक्षिण सिक्किमबाट, र उहाँले लेख्नु भएको छ, नमस्कार डाकपुतलीका दादा दिदीलाई, म देवकुमारी बस्नेत सादाम दक्षिण सिक्किमबाट, धेरै ढिलो भए पनि 212 भानु जयन्तीको शुभकामना, गुरु पूर्णिमा, तेदुङ लोरुम फाट, 15 अगस्त, नाग पञ्चमी, राखी पूर्णिमाको शुभकामना दिन चाहन्छु भनेर उहाँले पहिलाबाट सबैलाई शुभकामना दिनुभएको रहेछ है। अनि मेरो एउटा कविता छ, सो वाचन गरिदिनुहोस् है भनेर लेख्नु भएको रहेछ। र उहाँको कविताको शीर्षक छ पिञ्जराको सुगा। र कविता यस प्रकार छ, एक्लो भए पिञ्जराभित्र हाई कस्तो कर्म गरेछु। एक्लो भए पिञ्जराभित्र हाई कस्तो कर्म गरेछु, रोए कराए गर्दछु सधैँ दुखित भएर। कहाँ गए ती मेरा माता पिता पाइन सहारा, बन्धनमा बसी कति दिन बाँच्नु अन्यलमा परेर। वर्षौँ बिते महिनौ बिते सबैलाई त्यागेर, वर्षौँ बिते महिनौ बिते सबैलाई त्यागेर, देखिनन् कतै साथीभाइ मेरा एक्लो बबुरो भएर। बोल्दछु यहाँ खोलेर आवाज सुन्दैन कसैले, बोल्दैछु यहाँ खोलेर आवाज सुन्दैन कसैले।

0: कसैले बोलेर मुटु चर्किन्छन् आज बुझेर कसैले खुसीले उड्थे पखेटा फिजाई स्वतन्त्र भएर खुसीले उड्थे पखेटा फिजाई स्वतन्त्र भएर पिञ्जरा भित्र कति दिन बाँच्नु जिउँदो लास सर यो कस्तो कर्म गरेछु मैले अभागी जीवनमा यो कस्तो कर्म गरेछु मैले अभागी जीवनमा एक्लो बबुरो भए हाय कसलाई पोखाउँ यो जिन्दगीका अधुरो कहानी यो जिन्दगीका अधुरो कहानी एकदमै राम्रो कविता भएको है
1: हाम्रो कार्यक्रम डाकपोतलीमा सदाम दक्षिण सिक्किमबाट देवकुमारी बस्नेज्यूले कार्यक्रममा पत्र लेखेर पठाउनु भएको छ र पत्रमा केही शुभकामनाहरू पनि लेखी पठाउनु भएको छ ढिलै भए पनि 212 भानु जयन्तीको शुभकामना भन्नुभएको छ साथै अनि आउने र यो महिनाभरिको जुन चाडपर्वहरू छ ती पर्वहरूको पनि शुभकामना पठाउनु भएको छ गुरु पूर्णिमा तेन्दङलो रोमफात 15 अगस्त नागपञ्चमी राखी पूर्णिमा सबै सबैको शुभकामना अग्रिम शुभकामना भनेर पठाउनु भएको रहेछ र साथमा एउटा कविता लेखी पठाउनु भएको छ पिन्जारका सुगा भन्ने कविता यो बड क्रान्तिकारी यो व्यङ्ग्यात्मक कविता भन्न मिल्ने किनभने जुन स्वतन्त्रतालाई कसरी पिन्जाडाभित्र बन्द गरेर राखिएको छ भन्ने कविताले व्याख्या गरेको छ कविताले खुलाउन चाहेको छ र यसरी नै आफ्नो कलमलाई निरन्तर रूपमा अघि बढाइरहनुहोला कार्यक्रम डाकपोतली र आकाशवाणी खरसाङलाई पनि सुनिरहनुहोला सुन्दै गर्नुहोला आउने दिनहरूमा पनि पत्र लेख्नुहोला कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नुहोला र अब भने अर्को श्रोताको पत्र पढौँ कसको छ हेरौँ
0: र यो अर्को पत्र रहेको छ अभिजित प्रसाद मेहन्ती बगान पूर्व वर्धमान पिओ अनि डिस्ट्रिक्ट पूर्व वर्धमान वेस्ट बेङ्गलबाट र उहाँले लेख्नु भएको छ नमस्कार म अभिजित प्रसाद म आकाशवाणी खरसाङको नियमित श्रोता हुँ अनि विगत 2 दशकदेखि कार्यक्रम सबै सुनिरहेको छु मलाई आकाशवाणी खरसाङको सबै कार्यक्रमहरू अवधि नै मनपर्छ अनि लाइभ फोन इन कार्यक्रम मलाई एकदमै राम्रो लाग्छ र हजुरहरूको डाकपोतली कार्यक्रम पनि मलाई साह्रै नै मनपर्छ भनेर लेख्नु भएको रहेछ उहाँले
1: अभिजित प्रसादज्यूले हामीलाई मेहन्ती बगान पूर्व वर्धमानबाट पत्र लेख्नु भएको छ र पत्रमा यहाँले जानकारी गराउनु भएको छ कि हाम्रो कार्यक्रम साथै आकाशवाणी खरसाङलाई यहाँहरूले 2 दशकभन्दा धेरै अघिदेखि सुन्दै आउनु भएको छ यो पत्र मार्फत जानकारी पाउँदाखेरि एकदमै रमाइलो लागिरहेछ हामीलाई कि हाम्रो यति लामो समयदेखि हाम्रो कार्यक्रमलाई सुन्ने गर्नुहुन्छ सुन्दै आइरहनु भएको छ र यहाँले नियमित रूपमा सुन्ने गर्नुहुन्छ यहाँले हाम्रो कार्यक्रमहरू खास गरेर डाकपुतली कार्यक्रम तपाईँको अनुरोध कार्यक्रममा पत्रहरू पनि लेख्ने गर्नुहुन्छ र यसरी नै सुन्दै गर्नुहोला सुनिरहनुहोला हाम्रो कार्यक्रमहरू यसरी नै पत्र पनि लेख्दै हुनुहोला कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउने गर्नुहोला आउने दिनहरूमा र यसरी श्रोताहरूले पठाउनु भएको पत्रहरू पढ्दा पढ्दै पत्रमा लेखेर पठाउनु भएको केही जिज्ञासा र प्रश्नहरूको उत्तर दिँदै दिँदै आजको कार्यक्रमको समयसीमा टुङ्गिसकेको कारणले गर्दाखेरि यहाँबाट हामी बिदा हुनभन्दा अघि फेरि पनि एकपल्ट हाम्रो कार्यक्रममा पत्रचार गर्ने ठेगाना बताउनु हुनेछ सुनकेशी बहिनीले
0: हजुर र हामीलाई पत्रचार गर्ने ठेगाना यस प्रकार रहेको छ कार्यक्रम डाकपुतली मार्फत केन्द्र निर्देशक आकाशवाणी खरसाङ होला खरसाङ जिल्ला दार्जिलिङ र पिनको संख्या रहेको छ 7342 03
1: ज्यू र अब भने अर्को सप्ताहसम्मको लागि यहाँबाट हामी बिदा हुन्छौँ नमस्कार
2: श्रोताहरू अबको क्रममा प्रस्तुत छ आकाशवाणीको गान्तोक केन्द्रबाट समप्रसारित समाचार अनि क्रमले 7:35 सुनाउनेछौँ बङ्गला समाचार पनि
3: धमिलो छ यसलाई लापरवाही नगर्नुहोस् सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ नियमित जाँच र समाचार मेनुका राईबाट सुन्नुहोस् सुरु गरौं यस बुलेटिनका प्रमुख समाचारहरूबाट सार्वजनिक परीक्षा सम्बन्धी संशोधन विधेयकलाई राष्ट्रपतिको स्वीकृति प्रधानमन्त्रीद्वारा भोगापुरम अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन केन्द्रद्वारा राज्यहरूलाई थपकर वितरण राष्ट्रमण्डल खेलमा भारतको उत्कृष्ट प्रदर्शन जारी अब समाचार विस्तारमा राष्ट्रपति द्रौपदी मुर्मूले सार्वजनिक परीक्षा अनुचित माध्यमको रोकथाम संशोधन विधेयक 2026 स्वीकृति प्रदान गरेकी छन् उक्त विधेयक बिहिबार संसदबाट पारित भएको थियो यस ऐनको उद्देश्य सार्वजनिक परीक्षामा हुने अनुचित गतिविधिलाई नियन्त्रण गर्न कडा सजायको व्यवस्था गर्नुका साथै द्रुत सुनवाईका लागि विशेष फास्ट ट्र्याक अदालत स्थापना गर्नु हो ऐनमा दोषी ठहरिएका व्यक्तिलाई अधिकतम 10 वर्षसम्म कैद 10 करोड रुपियाँसम्म जरिवाना तथा उनीहरूको सम्पत्ति जफत गर्न सकिने व्यवस्था

0: गरिएको छ। मुद्दाको छिटो टुङ्गो लगाउन प्रत्येक राज्य सरकार तथा केन्द्र शासित प्रदेश प्रशासनलाई दैनिक सुनवाई हुने विशेष फास्ट ट्र्याक अदालत स्थापना गर्नुपर्ने व्यवस्था गरिएको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आन्ध्र प्रदेश तीव्र गतिमा विकासको मार्गमा अघि बढ़िरहेको बताउनुहुँदै केन्द्र सरकार स्वर्ण आन्ध्र र विकसित भारतको लक्ष्य पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो। आज भोगापुरम स्थित अल्लुरी सीताराम राजु अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले करिब 18,000 करोड़ रूपियाँ बराबरका पूर्वाधार विकास परियोजनाले राज्यको विकासलाई नयाँ गति दिने उल्लेख गर्नुभयो। विमानस्थलले विशेष गरी उत्तर आन्ध्रमा लगानी, उद्योग, पर्यटन र रोजगारीका अवसर विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले भारतमा सञ्चालनमा रहेका विमानस्थलको संख्या 2014 सालमा 74 बढेर 166 पुगेको उल्लेख गर्नुहुँदै उडान योजनाले सर्वसाधारणका लागि हवाई यात्रा सहज र सुलभ बनाएको बताउनुभयो। साथै मुख्यमन्त्री एन चन्द्रबाबु नायडूको नेतृत्वमा आन्ध्र प्रदेशले विकसित भारत 2047 को लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने पनि विश्वास व्यक्त गर्नुभयो।
1: एनडीए सरकार में आज छोटे शहर के साधारण लोग भी फ्लाइट से आ जा रहे हैं। 12 इयर्स में सिर्फ एयरपोर्ट की संख्या ही नहीं बढ़ी है, हमारी उड़ान योजना के कारण आज गरीब परिवार के लोगों को भी जहाज में बैठने का अवसर मिल रहा है। इस योजना ने गरीब से गरीब को अपना सपना पूरा करने में मदद की। कुछ दिन पहले ही सरकार ने उड़ान योजना के दूसरे फेज की शुरुआत की, इस पर भी 29,000 करोड़ रुपीज खर्च किए जाएंगे।
0: प्रधानमन्त्री श्री मोदीले आज मैसुरूमा स्वामी विवेकानन्द सांस्कृतिक युवा केन्द्र विवेक स्मारकको उद्घाटन गर्नुभयो। सन् 1892 स्वामी विवेकानन्दले मैसुरूको ऐतिहासिक भ्रमण गरेको सम्झनामा यो स्मारक निर्माण गरिएको हो। उहाँले मैसुरूका दिवान सर के सिसाद्री अय्यरसँग भेट गरेका थिए भने सिकागोमा आयोजित विश्व धर्म सम्मेलनमा सहभागी हुन अमेरिकाको यात्राका लागि मैसुरूका महाराज श्री चामराजेन्द्र वाडियरबाट आर्थिक सहयोग प्राप्त गरेका थिए। प्रधानमन्त्री मोदीले स्मारकको अवलोकन गर्नुका साथै स्वामी विवेकानन्दको प्रतिमामा पुष्पाञ्जली अर्पण गर्नुभयो, साथै स्मारक परिसरमा बिरुवारोपण पनि गर्नुभयो। यस अवसरमा कर्नाटकका मुख्यमन्त्री डीके शिवाकुमार, राज्यपाल थावरचन्द गहलोत तथा रामकृष्ण मठका अध्यक्ष श्रीमद स्वामी गौतमानन्दी महाराज लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भोलि भिडियो कन्फरेन्स मार्फत नशामुक्त युवा विकसित भारत संकल्प अभियानको शुभारम्भ गर्नुहुनेछ। यससँगै लागू औषध दुर्व्यसन विरूद्ध 107 सञ्चालन हुने राष्ट्रव्यापी जनसहभागिता अभियान शुरू हुनेछ। अभियानमा देशभरिका 10,000 भन्दा बढी संस्थानबाट युवा स्वयंसेवक, शैक्षिक संस्था, गैर सरकारी संस्था, युवा क्लब तथा आध्यात्मिक संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन्। अभियान अन्तर्गत प्रत्येक आइतबार जनचेतनामूलक तथा सामुदायिक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। यसको उद्देश्य युवालाई लागू औषध दुर्व्यसनबाट टाढा राख्दै सकारात्मक सामाजिक परिवर्तनका लागि प्रेरित गर्नु हो। भारत सरकारले आज राज्य सरकारलाई नियमित मासिक कर वितरणका साथै थप 1,09,019 करोड़ रुपियाँ उपलब्ध गराएको छ। आगामी 10 अगस्तमा हुने नियमित मासिक हस्तान्तरण अघि नै यो अतिरिक्त किस्ता जारी गरिएको हो। वित्त मन्त्रालयको अनुसार राज्यहरूले पुँजीगत तथा विकास सम्बन्धी खर्चलाई तीव्रता दिन सकुन् भन्ने उद्देश्यले अतिरिक्त रकम उपलब्ध गराइएको हो। राज्य अनुसारको विवरणमा उत्तर प्रदेशले सबैभन्दा बढी 19,208 करोड़ रुपियाँ, बिहारले 10,845 करोड़ रुपियाँ र मध्य प्रदेशले 8,010 करोड़ रुपियाँ प्राप्त गरेका छन्। पश्चिम बंगालले 7,866 करोड़ रुपियाँ र महाराष्ट्रले 7,022 करोड़ रुपियाँ पाएका छन्। साना राज्य तथा केन्द्र शासित प्रदेशमध्ये सिक्किमले 365 करोड़ रुपियाँ, गोवाले 398 करोड़ रुपियाँ र नागाल्याण्डले 524 करोड़ रुपियाँ प्राप्त गरेका छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। सिक्किमस्थित नाथुला सीमा मार्ग मार्फत भारत चीन सीमापार व्यापार आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। 6 वर्षभन्दा बढी समयदेखि स्थगित रहेको व्यापार पुनः सुरु हुनु दुवै देशबीचको

0: अब प्रस्तुत छ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 स्वीकृति दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मैसुरूमा स्वामी विवेकानन्द सांस्कृतिक युवा केन्द्र विवेक स्मारकको उद्घाटन गर्नुभयो। केन्द्र सरकारले आज राज्यहरूलाई कर हस्तान्तरणको रूपमा 1,09,019 करोड रुपियाँको अतिरिक्त किस्ती जारी गरेको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई आज पुणेमा आयोजित एक समारोहमा लोकमान्य तिलक राष्ट्रिय पुरस्कार 2026द्वारा सम्मानित गरिएको छ। र राष्ट्रपति द्रौपदी मुर्मूले ग्लास्गो राष्ट्रमण्डल खेलमा बक्सिङमा स्वर्ण पदक जितेकोमा प्रीति पवार अनि जेस्मिन लाभोरियालाई बधाई दिनुभएको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले ग्लास्गो राष्ट्रमण्डल खेलमा महिलाको 54 किलोग्राम भार वर्ग बक्सिङ स्पर्धामा स्वर्ण पदक जितेकोमा प्रीति पवारलाई बधाई दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मैसुरूमा स्वामी विवेकानन्द सांस्कृतिक युवा केन्द्र विवेक स्मारकको उद्घाटन गर्नुभयो। यो स्मारक स्वामी विवेकानन्द 1892 मैसुरूको ऐतिहासिक यात्राको स्मरणमा बनाएको हो, जब उहाँले मैसुरूका दिवान सर के साद्री अय्यरसित भेट गर्नुभएको थियो अनि सिकागोमा आयोजित धर्म संसदमा भाग लिनको लागि अमेरिकाको यात्राको लागि मैसुरका महाराजा श्री चामराजेन्द्र वाडियारबाट आर्थिक सहायता प्राप्त गर्नुभएको थियो। प्रधानमन्त्रीले विवेक स्मारकको भ्रमण गर्नुभयो अनि स्वामी विवेकानन्दको प्रतिमामा पुष्प अर्पित गर्नुभयो। यस अवसरमा कर्नाटकका मुख्यमन्त्री डीके शिवकुमार, राज्यपाल थावरचन्द गहलोत अनि रामकृष्ण मठका अध्यक्ष श्रीमद् स्वामी गौतम मानन्दजी महाराज उपस्थित हुनुहुन्थ्यो। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, आन्ध्र प्रदेशले तीव्र गतिमा प्रगति गरिरहेको छ अनि केन्द्र सरकार व्यापक अवसंरचना अनि औद्योगिक विकासको माध्यमद्वारा स्वर्ण आन्ध्र अनि विकसित भारतको सपनालाई साकार गर्न पूर्ण रूपमा प्रतिबद्ध छ।

0: आज यहां करीब 18,000 करोड़ रुपीज की विकास परियोजनाओं का शुभारंभ, लोकार्पण और शिलान्यास हुआ है। एयरपोर्ट के साथ साथ ये प्रोजेक्ट आंध्र की रोड कनेक्टिविटी से भी जुड़े हैं। इनमें एनर्जी सिक्योरिटी से जुड़े प्रोजेक्ट भी हैं। ये विकास कार्य इस बात के प्रतीक है कि इस समय आंध्र किस स्पीड से आगे बढ़ रहा है। मैं आप सभी को इन प्रोजेक्ट की बहुत बहुत शुभकामनाएं देता हूँ।
1: राष्ट्रपति द्रौपदी मुर्मूले लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 स्वीकृति दिनुभएको छ। यो विधेयक बिहीबार संसदले पारित गरेको थियो। यसको उद्देश्य कठोर दण्डको प्रावधान गर्न फास्ट ट्र्याक अदालत स्थापना गरेर लोक परीक्षाहरूमा अनुचित गतिविधिहरूमाथि अङ्कुश लगाउनु हो। यो अधिनियमले विद्यार्थीहरूको भविष्यको रक्षा गर्दै एक बलियो कानूनी रूपरेखा सृजना गरेर परीक्षा प्रणालीमा पारदर्शिता, निष्पक्षता र सत्यनिष्ठालाई सुदृढ पार्न प्रयास गर्दछ। यस अधिनियममा धेरै महत्त्वपूर्ण प्रावधान सामेल छन्, जसमा 10 वर्षसम्मको कैद, 10 करोड रुपियाँसम्मको जरिवाना र दोषी अपराधीहरूको सम्पत्ति जफत जस्ता कडा सजायहरू सामेल छन्। केन्द्र सरकारले आज राज्यहरूलाई कर हस्तान्तरणको रूपमा 1,09,019 करोड रुपियाँको अतिरिक्त किस्ती जारी गरेको छ। यो राशि 10 अगस्तमा निर्धारित नियमित मासिक हस्तान्तरणको अतिरिक्त हो। वित्त मन्त्रालयले यो अतिरिक्त किस्तीको उद्देश्य राज्यहरूलाई पुँजीगत र विकास खर्चलाई तीव्र बनाउन थप अवसर प्रदान गर्नुरहेको बताएको छ। मन्त्रालयले जारी गरेको राज्यवार विवरण अनुसार उत्तर प्रदेशले सबैभन्दा अधिक 19,208 करोड रुपियाँ प्राप्त गरेको छ। यसपछि बिहारले 10,845 करोड र मध्यप्रदेशले 8,010 करोड रुपियाँ प्राप्त गरेका छन्। पश्चिम बङ्गालले 7,866 करोड र महाराष्ट्रले 7,022 करोड रुपियाँ प्राप्त गर्यो। साना राज्य र केन्द्रशासित प्रदेशहरूले पनि आफ्नो हिस्सा पाएका छन्। यसमध्ये सिक्किमले 365 करोड रुपियाँ, गोवाले 398 करोड रुपियाँ र नागाल्यान्डले 524 करोड रुपियाँ प्राप्त गरेका छन्। केन्द्रीय गृहमन्त्री अमित शाहले दक्षिण पश्चिम मनसुनको अवधि बाढ प्रभावित राज्यहरूलाई सहायता दिनको लागि राज्य आपदा मोचन कोष एसडीआरएफको केन्द्रीय हिस्साको अग्रिम राशिको रूपमा 2,117 करोड 85 लाख रुपियाँ जारी गर्न स्वीकृति दिनुभएको छ। बाढ प्रभावित 7 राज्यहरूमध्ये हिमाचल प्रदेश, उडिसा अनि नागाल्यान्डलाई वित्त वर्ष 2026-27 लागि एसडीआरएफको पहिलो किस्ती अघिबाटै जारी गरिसकिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @ARNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रल समाचार। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई आज पुणेमा आयोजित एक समारोहमा लोकमान्य तिलक राष्ट्रिय पुरस्कार 2026 सम्मानित गरिएको छ। लोकमान्य तिलक स्मारक ट्रस्टको तर्फबाट स्थापित यो पुरस्कार लोकमान्य बाल गङ्गाधर तिलकको 106 औ पुण्यतिथिको अवसरमा केन्द्रीय गृहमन्त्री अमित शाहले प्रदान गर्नुभयो। यस अवसरमा श्री शाहले भन्नुभयो, अजित डोभालले भारतको राष्ट्रिय सुरक्षालाई बलियो बनाउनमा उल्लेखनीय योगदान दिनुभएको छ। उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा राष्ट्रिय सुरक्षासित सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णयहरू लागू गर्नमा श्री डोभालको अहम भूमिका रहेको छ। यो पुरस्कार राष्ट्रपति उहाँको उत्कृष्ट सेवाको सम्मान रहेको श्री शाहले बताउनुभयो। सम्मान स्वीकार गर्नुहुँदै अजित डोभालले युवाहरूसित लोकमान्य तिलकको देशभक्ति, त्याग अनि कर्तव्य निष्ठाको आदर्शहरूलाई अप्नाउने आह्वान गर्नुभयो। प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जाको 43 वर्षको उमेरमा पाकिस्तानको कब्जामा रहेको गिलगित बाल्टिस्तान क्षेत्रमा स्थित ब्रड पिकमा हिम पहिरोको चपेटमा परेर निधन भएको छ। निर्मल पूर्जाले केवल 6 महिनामा विश्वको 8,000 मिटरभन्दा अग्लो सबै 14 चुचुरोहरूमा चढेर ऐतिहासिक विश्व रेकर्ड बनाएका थिए। निर्मल पूर्जा त्यस 10 सदस्यीय अभियान दलको हिस्सा थिए जसले ब्रड पिकमा चढ्ने प्रयास गरिरहेका थिए। त्यसै क्रममा गत 30 जुलाईमा उनीहरू हिम पहिरोको चपेटमा परे। तेल विपणन कम्पनीहरूले आज 19 किलोग्रामको वाणिज्यिक एलपिजी सिलिन्डरको मूल्य लगभग 200 रुपियाँ कम्ती गरेको छ। कटौतीपछि दिल्लीमा वाणिज्यिक सिलिन्डरको मूल्य 2,738 रुपियाँ भएको छ। कोलकातामा 2,872 रुपियाँ 50 पैसा, मुम्बईमा 2,691 रुपियाँ 50 पैसा अनि चेन्नईमा 2,906 रुपियाँ भएको छ। इन्डियन ओइल कर्पोरेसन लिमिटेडका अनुसार वाणिज्यिक सिलिन्डरको नयाँ दर आजदेखि लागू भएको छ। यस निर्णयले रेस्टुरेन्ट, ढाबा, होटल अनि खानापिनाको व्यवसाय सम्बन्धित मानिसहरूलाई राहत पुग्नेछ। सिक्किममा नाथुला मार्ग भएर भारत अनि चीनबीच सीमा व्यापार आजदेखि पुनः सुरु भएको छ। यसले 6 वर्षभन्दा अधिक समयदेखि

0: भइरहेको व्यापार निलम्बन समाप्त भएको छ व्यापार फेरि सुरु हुन भारत अनि चीन बीच आपस्तको सम्बन्धहरूमा एक सकारात्मक संकेत हो हाम्रा संवाददाताको रिपोर्ट अनुसार आज बिहान भारत अनि चीनका अधिकारीले नोम्यान्स ल्यान्डमा भेट गरे चीनी पक्षको प्रतिनिधित्व तिब्बत स्वायत्त क्षेत्रका प्रशासनिक प्रमुखले गर्नुभयो जसमा उहाँको वाणिज्य अनि सीमा व्यापार विभागहरूका प्रतिनिधिहरू सामेल थिए पाकिस्तानको कब्जामा रहेको जम्मू कश्मीरमा अशान्ति बढ्दै गइरहेको छ विगत चार दिनहरूमा पाकिस्तानी सेनाको हिंसक कारवाहीमा 50 भन्दा अधिक मानिसहरू मारेका छन् अनि सैकडौँ घाइते भएका छन् सोसियल मिडियामा एक पोस्टमा जोइन्ट अवामी एक्सन कमिटीका सदस्य सरदार उमर नजिर कश्मीरले यी मृत्युहरूको लागि सुरक्षा बल जिम्मेवार रहेको आरोप लगाएका छन् यसैबीच अमेरिका स्थित मानवाधिकार संगठन ह्युमन राइट्स फाउन्डेसनले प्रदर्शनकारीहरू विरुद्ध पाकिस्तानी सुरक्षा बलद्वारा गरिएको बल प्रयोगको निन्दा गरेको छ संगठनले पाकिस्तानी अधिकारीसित कारवाही रोक्ने मोबाइल संचार सेवा सुचारू गर्ने अनि बलको कुनै पनि गैर कानूनी प्रयोगको लागि जवाबदेही तय गर्ने माग गरेको छ राष्ट्रपति द्रौपदी मुर्मूले ग्लास्को राष्ट्रमण्डल खेलमा महिलाहरूको 54 किलोग्राम भार वर्ग बक्सिङ स्पर्धामा स्वर्ण पदक जितेकोमा प्रीति पवारलाई बधाई दिनुभएको छ एक सोसियल मिडिया पोस्टमा राष्ट्रपतिले यो उपलब्धि प्रीतिको धैर्य अनि उत्कृष्ट कौशलको प्रमाण रहेको बताउनुभयो राष्ट्रपतिले उनको उज्जवल भविष्यको कामना गर्नुभयो राष्ट्रपतिले महिलाहरूको 57 किलोग्राम भारवर्ग बक्सिङ स्पर्धामा स्वर्ण पदक जितेकोमा जेस्मिन लाभोरियालाई पनि बधाई दिनुभएको छ उहाँले भन्नुभयो जेस्मिनको कडा परिश्रम दृढ संकल्प अनि उत्कृष्ट प्रदर्शनले देशको गौरव बढाएको छ राष्ट्रपतिले उनको उज्जवल भविष्य अनि निरन्तर सफलताको लागि शुभकामना दिनुभएको छ यो समाचार युट्युबमा @AR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ अब अन्तमा मुख्य समाचार पुनः एकपटक राष्ट्रपति द्रौपदी मुर्मूले लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 स्वीकृति दिनुभएको छ प्रधानमन्त्री नरेन्द्र मोदीले मैसुरूमा स्वामी विवेकानन्द सांस्कृतिक युवा केन्द्र विवेक स्मारकको उद्घाटन गर्नुभयो केन्द्र सरकारले आज राज्यहरूलाई कर हस्तान्तरणको रूपमा 1,09,019 करोड रुपियाँको अतिरिक्त किस्ती जारी गरेको छ राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई आज पुणेमा आयोजित एक समारोहमा लोकमान्य तिलक राष्ट्रिय पुरस्कार 2026द्वारा सम्मानित गरेको छ र राष्ट्रपति द्रौपदी मुर्मूले ग्लास्को राष्ट्रमण्डल खेलमा बक्सिङमा स्वर्ण पदक जितेकोमा प्रीति पवार अनि जेस्मिन लाम्भोरियालाई बधाई दिनुभएको छ समाचार आकाशवाणीबाट पूरा भयो भोलि बिहान 7:25 समाचार लिएर पुनः उपस्थित हुनेछौ सुन्दै गर्नुहोस् आकाशवाणी
1: समाचारपछि पुनः स्वागत छ श्रोताहरू हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ श्रोताहरूले यो प्रसारण सुन्नुहुँदैछ आकाशवाणीको 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा श्रोताहरू अबको क्रममा सुनाइरहेका छौँ केही हिन्दी फिल्मी गीतहरू

श्रोताहरूलाई अहिले सुनायौँ अरिजित सिंहको स्वरमा यो गीत, जसको शब्द अनि सङ्गीत रहेको थियो अमल मल्लिक अनि कुमारको। श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र सुनाइरहेका छौँ हिन्दी फिल्मी गीतहरू।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा श्रोताहरूलाई सुनाइरहेका छौँ पार्वतीवत ध्वनि, जस अन्तर्गत सुनाइरहेका छौँ फुल सिरिङ लेप्चाको स्वरमा केही लेप्चा गीत।

0: in boxing at the Glasgow Commonwealth Games continues with yet another golden triumph. And that is the end of this news bulletin.
1: श्रोताहरू, अहिले समय भएको छ रात्रिको 11:10 अनि 7 सेकेन्ड। हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूले अहिले सुनिरहनु भएको छ आकाशवाणीको 103.5 मेगाहर्जको तरङ्गलाई। आजको सन्ध्याकालीन सत्र यही नै अन्त हुँदछ। भोलि बिहान हामी 6:20 पुनः भेट हुनेछ। त्यतिन्जेलका निम्ति म कार्यक्रम प्रस्तुता चन्दन थापा, मेरा प्रसारण सहयोगी स्मिता अनि प्राविधिक मित्र लोपसाङलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि, जय हिन्द।